का एकजना र सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकोमा पुगेका अर्का एकजनामा शंकास्पद हैजा देखिएको हो। उनीहरूमा आरडीटी ऱ्यापिड डायग्नोस्टिक टेस्ट परीक्षणबाट हैजाको संकेत देखिएको छ। उनीहरू झाडा पखाला र बान्ताका लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगेका थिए। उनीहरूको नमूनाको कल्चर परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग निगरानी शाखाका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभएको छ। पाण्डेका अनुसार कल्चर रिपोर्ट आएपछि मात्रै थप निगरानी र आवश्यक प्रक्रिया अघि बढ़ाइनेछ। उपत्यकाका कुनै पनि स्वास्थ्य संस्थामा हैजाको लक्षण भएका बिरामी पुगेमा तत्काल महाशाखालाई जानकारी गराई आवश्यक सहकार्य गर्न महाशाखाले आग्रह गरेको छ। उपत्यका बाहेक मनसून शुरू भए यता गत जेठ 6 गते मोरङको विराटनगरमा एकजना र बझाङमा एकजनामा हैजा पुष्टि भइसकेको छ। सरकारले मिटर ब्याज बारे विगतका प्रतिवेदनहरू तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मिटर ब्याज पीड़ित आफूहरूका माग सुझाउन धनुषाको जनकपुरबाट पैदल मार्च गरेर काठमाण्डतर्फ आइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो। असार 25 गते जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाण्डुसम्मको पैदल मार्च शुरू गरेका पीड़ितहरू यतिखेर 12 निजगढ़मा आइपुगेका छन्। 400 जनाभन्दा धेरैको संख्यामा रहेका उनीहरूलाई भेट्न हिजो गृहमन्त्री सुदन गुरूङ निजगढ़ पुग्नु भएको थियो। उनीहरूले यसअघि बनेका गौरी बहादुर कार्की, तेज बहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। सरकारले यी सबै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। पीड़ितहरूले मिटर ब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेशन तथा चेक लगायतका लिखत खारेज, प्रभावकारी कानून निर्माण, विशेष न्यायाधिकरण गठन र विगतका सम्झौता कार्यान्वयन लगायतका 6 माग राखेका छन्। यसैबीच मन्त्री परिषदको हिजोको बैठकले नेपाल वायु सेवा निगमको महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। निजी संचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंग सुवेदी र नृप ध्वज निरौलाको इजलासले सरकारको निर्णय खारेजको आदेश गरेको हो। सुवेदी र निरौलाको संयुक्त इजलासले 2082 चैत 18 गते गरिएको उक्त निर्णय उत्प्रेषणको आदेश मार्फत बदर गरेको हो। फैसला सुनाउँदै न्यायाधीश सुवेदीले पूर्ण पाठ तयार भइसकेकाले 2 दिनभित्रमा सार्वजनिक गर्ने जानकारी दिनुभएको छ। एक साता अघि सकिएको अन्तिम बहस पश्चात हिजो सर्वोच्चले उत्प्रेषणको आदेशले खारिज गर्ने ऐतिहासिक फैसला गरेको हो। वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी संचार माध्यमहरूबाट मात्रै प्रकाशित एवं प्रसारित गर्ने निर्णय गरेको थियो। सरकारको सो निर्णयले निजी क्षेत्रको रेडियो, टेलिभिजन, पत्र पत्रिका, अनलाइन संचार माध्यमहरू सरकारी विज्ञापनबाट वञ्चित भएका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट जारी परिपत्र सार्वजनिक र निजी संचार माध्यमहरूको हित प्रतिकूल भएको भन्दै नेपाल मीडिया सोसाइटी सर्वोच्च अदालत गएको थियो। कुनै समय कलेजो प्रत्यारोपणका लागि नेपाली बिरामीहरूको गन्तव्य विदेश हुने गर्थ्यो। कलेजो प्रत्यारोपण गर्ने बिरामीले करोड़ रूपियाँ खर्चेर विदेशमा गई प्रत्यारोपण गराउनु पर्दथ्यो। नेपाली बिरामी एक दशक अघिसम्म कलेजो प्रत्यारोपणका लागि भारत, थाइल्याण्ड, सिंगापुर लगायतका मुलुकमा जाने गर्थे। विदेशमा जान सामान्य नेपाली नागरिकको हैसियत पुग्दैनथ्यो। तर पछिल्लो एक दशकदेखि नेपालमा कलेजो प्रत्यारोपण हुन थालेको छ। विदेश गएर करोड़ भन्दा धेरै खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ। उपचारका लागि काठमाडौँ करोड़ौं रूपियाँ खर्च, महिनौसम्म विदेश बसाई तथा परिवारमाथि ठूलो आर्थिक तथा मानसिक बोझ पर्थ्यो। अहिले नेपालमै कलेजो प्रत्यारोपण सम्भव भएको छ। नेपाली चिकित्सकले आफ्नै नेतृत्वमा कलेजोको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न थालेका छन्। भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी कार्यकारी निर्देशक डाक्टर कल्पना कुमारी श्रेष्ठले नेपालमा पहिलो पटक 2073 मंगिर 22 गते भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेको जानकारी दिनुभयो।
कार्यकारी निर्देशक डाक्टर श्रेष्ठका अनुसार उक्त प्रत्यारोपण दक्षिण कोरियाली विशेषज्ञको सहकार्यमा सम्पन्न भएको थियो। दक्षिण कोरियाली विशेषज्ञको सहकार्यमा सम्पन्न भएको थियो। कलेज प्रत्यारोपण सफलताको दृष्टिले नेपालले उत्साहजनक उपलब्धि हासिल गरेको छ। पछिल्लो वर्षहरूमा प्रत्यारोपण केन्द्रले गरेका सबै प्रत्यारोपण सफल भएको जानकारी दिएको छ। केन्द्रका सूचना अधिकारी हरिहर पोखरेलले हालसम्म केन्द्रमा 37 जनाको कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको जानकारी दिनुभयो। नेपाल सरकार अन्तर्गत रहेको प्रत्यारोपण केन्द्रमा सामान्यतया प्याकेजमा 15 लाख रूपियाँ खर्च हुने गरेको छ। यस बाहेक बिरामीको अन्य औषधि तथा उपकरण खर्च 5-10 लाख रूपियाँसम्म पुग्ने गर्दछ। यसै गरी 2076 जेठ 17 गते महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पनि कलेजो प्रत्यारोपण सेवा शुरू गरेको थियो। पहिलो शल्यक्रियामा छोरीले आफ्ना बुबालाई कलेजो दान गरेर सफल प्रत्यारोपण गरेको थियो। अस्पतालका प्रत्यारोपणविद डाक्टर रमेश सिंह भण्डारीले अन्य रोगका बिरामी देशभरबाट रिफर भएर आए पनि कलेजोका बिरामीहरू रिफर भएर आउन नसकेको जानकारी दिनुभयो। उहाँले अन्य बिरामीको धेरै महिनाको लाइन हुने तर कलेजो प्रत्यारोपणका लागि लाइन नहुने गरेको जानकारी दिनुभयो। उहाँले मृगौला क्यान्सरका बिरामीलाई सहुलियत गरे जस्तै सरकारले कलेजोको बिरामीलाई सहुलियत दिन नसकेको जानकारी गराउनुभयो। उहाँले अस्पतालमा शल्यक्रिया खर्च 5 लाख रूपियाँ मात्र भए पनि औषधि महँगो हुने, विभिन्न परीक्षण गर्नुपर्ने, भर्ना हुने दिनदेखि डिस्चार्ज गर्दा 30-35 लाखसम्म खर्च हुने गरेको जानकारी गराउनु भएको छ। त्रिवी शिक्षण अस्पतालका नेपाली चिकित्सकले विदेशी विशेषज्ञको प्रत्यक्ष संलग्नता बिना आफ्नै नेतृत्वमा 2080 सालमा कलेजो प्रत्यारोपण सफल रूपमा सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो। हालसम्म शिक्षण अस्पतालमा 26 जनाको कलेजो प्रत्यारोपण भएको छ। हाल नेपालमा सरकारी स्तरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नियमित रूपमा कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिरहेको छ। केन्द्रले सबैभन्दा धेरै प्रत्यारोपण गरेको छ भने त्रिवी शिक्षण अस्पतालले पनि पछिल्लो समय निरन्तरता दिइरहेको छ। डाक्टर भण्डारीले पछिल्लो 2.5 वर्षमा 17 जनाको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो। शुरूमा 10 जनाको कलेजो प्रत्यारोपण विदेशी विशेषज्ञ चिकित्सकको सहयोगमा गरिएको भए पनि त्यसपछिका 16 वटा प्रत्यारोपण नेपाली चिकित्सकहरूको टोलीले आफ्नै नेतृत्वमा सफलतापूर्वक गर्दै आएको उहाँले बताउनुभयो। आजदेखि भरि ग्यास भएको सिलिण्डर सर्वसाधारण उपभोक्ताले पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले हिजो विज्ञप्ति जारी गर्दै 31 असार 2083 साबिकै 14.2 केजी ग्यास भएको सिलिण्डर बजारमा पठाउने भएको छ। अमेरिका इजरायल इरान युद्धका कारण ग्यास आपूर्तिमा भएको असहज अवस्थाका कारण नेपाल आयल निगमले 29 फागुन 2082 आधा सिलिण्डर ग्यास 7.1 केजीको नीति लिएको थियो। निगमले आधा ग्यास भएको सिलिण्डर बजारबाट पूर्ण रूपमा प्रतिस्थापन नहुँदासम्म बजारमा दुवै तौलका सिलिण्डर बिक्री वितरण हुने भएकाले तौल र मूल्य यकिन गरेर मात्र ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। निगमले भरि ग्यास भएको सिलिण्डरको मूल्य 2060 रूपियाँ कायम गरिएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। विदेशको खबरमा थाइल्याण्डको राजधानी बैंकक स्थित एक पबमा गत सोमबार भएको भीषण आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। घाइते मध्ये 22 जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ़न सक्ने आशंका गरिएको छ। आगलागी बैंककको उत्तरी क्षेत्रमा रहेको नालाडर पराबा पबमा भएको हो। प्रारम्भिक जानकारी अनुसार स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवा निस्किएपछि विस्फोट भएको र केही क्षणमै बाक्लो धुवा तथा आगो पबभर फैलिएको थियो। आगलागी नियन्त्रणमा लिन दमकल कर्मीलाई करिब आधा घण्टा लागेको थियो। फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले गए राती फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। स्पेनको जीतमा मिकेल आयारजावाल र पेड्रो पोरोले गोल गरेका छन्। खेलको पहिलो गोल मिकेल आयारजावालले गरेका थिए। उनले खेलको 22 मिनटमा पेनाल्टी मार्फत गोल गरेका हुन्।
फ्रान्सका लुकास डिग्नेले लामिन यमाल विरूद्ध फाउल गरेपछि स्पेनलाई पेनाल्टी पाएको थियो। त्यसपछि खेलको 58 मिनटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको आग्रहता दोब्बर बनाएका हुन्। बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र स्पेनले फ्रान्समाथि 2-0 जीत हासिल गर्दै फाइनल यात्रा तय गरेको हो। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण, कार्यान्वयनको बाटो खुल्यो। नक्कली भूटानी शरणार्थी प्रकरण, रायमाझी पाण्डेलाई 4 वर्ष र खानलाई 2 वर्ष कैद। काठमाडौँ उपत्यका हैजाको उच्च जोखिममा नेपाललाई कलेजो प्रत्यारोपणमा ठूलो सफलता। थाइल्याण्डको एक पबमा भीषण आग लागि 27 जनाको मृत्यु, 63 जना घाइते। र फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश। खेलम्बु खबर अहिलेलाई यति नै, अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साईसिंह तामाङलाई धन्यवाद दिँदै म ह्यामलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 31 गते बुधबार, जुलाई 15 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको प्रतिपदा तिथि, विश्व युवा दक्षता दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खान सहित 16 जनालाई कैद सजाय। कर्जा दुरूपयोगको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ। राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण।
1: विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराइने। जोखिममा रहेका बस्ती स्थानान्तरणमा भने ढिलाइ। पूर्व तयारी चुस्त बनाउन सभामुखको निर्देशन।
0: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै। मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार।
1: पश्चिम बंगालका सरकारी विद्यालय खाजामा अण्डा हटाउँदा भारतमा पोषण सम्बन्धी बहस शुरू। रूसी ब्यालिस्टिक क्षेपणास्त्र युक्रेनद्वारा नष्ट। अमेरिका रूस बीच अन्तरिक्ष सहकार्य हुने।
0: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित। आज मध्यराती अर्जेन्टिना अनि इंग्ल्याण्ड खेल्ने। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, नक्कली भूटानी शरणार्थी प्रकरणमा 16 जनालाई कैद सजाय निर्धारण गरिएको प्रसंग।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री तोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खान सहित 16 जनालाई कैद सजाय तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको

0: सकिएको छ। अदालतको फैसला अनुसार पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृह सचिव टेक नारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारी सहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढ़ी 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकिएको छ। सजाय पाउनेहरूमा सन्देश शर्मा, आङटावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्। पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राईलाई 4 वर्ष कैद तोकिए पनि उमेर 75 वर्ष माथिका कारण सजायमा केही छूट दिएको छ। उहाँलाई अब 3 वर्ष 2 महिना 10 दिन कैद र 40,000 रूपियाँ जरिवाना भुक्तान गर्नुपर्नेछ। यस प्रकरणमा जोड़िएका नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भनी 1 वर्ष कैद र 10,000 रूपियाँ जरिवानाको फैसला सुनाइएको छ।
1: विपदमा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विभिन्न निजी क्षेत्रका संघ संस्थाको बीचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। प्राधिकरणमा आयोजित एउटा कार्यक्रममा प्राधिकरण र वायुसेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ तथा नेपाल एसोसिएशन अफ ऱ्याफ्टिङ एजेन्सी नारा बीच त्यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। वायुसेवा संचालक संघको समझदारी अनुसार काठमाण्डु उपत्यकाभित्र उडान गर्नु परेमा संघले हेलिकप्टर निशुल्क उपलब्ध गराउनेछ भने उपत्यका बाहिर न्यूनतम संचालन खर्चमा सेवा उपलब्ध गराइनेछ। नेपाल ड्रोन संघको सम्झौता अनुसार विपदको समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निशुल्क रूपमा ड्रोन र तत्सम्बन्धी उपकरण पाइलट सहित उपलब्ध गराउनु पर्नेछ। त्यस कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ। नेपाल एसोसिएशन अफ राफ्टिङ संघको समझदारी अनुसार बाढ़ी, डुबान तथा नदीजन्य विपदमा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीका लागि नाराले निशुल्क रूपमा राफ्ट र जनशक्ति सहित आवश्यक उपकरण उपलब्ध गराउनु पर्नेछ। यो समझदारी एवं 1 वर्षसम्म कायम रहने र आपसी सहमतिमा पुनः नवीकरण गर्न सकिने जनाइएको छ। कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपदका बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य र समन्वय जरूरी हुने बताउनुभयो। उहाँले सबैको हातेमालोबाट मात्रै विपद व्यवस्थापन गर्न सकिने भन्दै निजी क्षेत्रको यो सेवा भावप्रति आभार पनि व्यक्त गर्नुभयो। वायुसेवा संचालक संघका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपदमा परेका नागरिकको जीवधनको सुरक्षाका लागि आफूहरू सधैं सहयोगी भूमिकामा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। तर

0: भइरहेको छ। प्राधिकरणको आन्तरिक कार्यक्रमबाट तीनवटा स्थान, सम्बन्धित स्थानीय तहहरूबाट तीनवटा स्थान, प्राधिकरणको समन्वयमा नेपाल रेड क्रस सोसाइटी मार्फत एकवटा स्थान निर्धारण र त्यसबारेमा छलफल गरिएको छ। आर्थिक वर्ष 2082-83 प्राधिकरणको चारवटा बस्तीमा रोकथाम तथा संरक्षणका उपाय अवलम्बन गरी जोखिमको मात्रा घटाउन सकिने सम्भावना सम्बन्धी विस्तृत प्राविधिक अध्ययन सम्पन्न गरिसकिएको छ। संखुवा सभा जिल्ला अन्तर्गत सिलिङचोङ गाउँपालिका एक चित्र स्थित जोखिमयुक्त बस्तीबाट घरधुरीलाई सोही सिलिङ बस्तीबाट 12 घरधुरीलाई सोही सिलिङचुङ गाउँपालिका एक बखलचुम, 25 घर परिवारलाई सोही सिलिङचुङ गाउँपालिका एक चित्रेमा र 55 घरधुरीलाई खाँदबारी नगरपालिका साथ भैर डाँडामा स्थानान्तरण गर्न अनुदान उपलब्ध गराइएको पनि विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। ताप्लेजुङ जिल्ला अन्तर्गत मौवाखोला गाउँपालिका 4 65 घरधुरीलाई मौवाखोला गाउँपालिका 3 साँघुमा स्थानान्तरण गर्ने सम्बन्धमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिबाट निर्णय भई अनुदान सम्झौता चरणमा रहेको पनि प्राधिकरणले बताएको छ।
1: यसैबीच हेटौडा काठमाडौँ जोड्ने दुईवटा राजमार्ग रातिको समयमा बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौडा भइस काठमाडौँ र हेटौडा हुँदै काठमाडौँ आउजाउ गर्ने कान्ति राजमार्ग साँझ 6:30 बजेदेखि बिहान 5 बजेसम्म बन्द हुनेछ। बाढ़ी पहिरोको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले रातिको समयमा दुवै राजमार्गमा सवारी चलाउन रोक्ने निर्णय गरेको हो।
0: हिजोको संसद बैठकमा सरकारवाला निकाय र अरू विभिन्न सांसदहरूले पनि विपद पूर्वको तयारीमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुख डोल प्रसाद अर्यालले मनसून शुरू भएसँगै बढ़िरहेको मौसमी विपद, बाढ़ी पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
2: डुबान जस्ता विपदजन्य घटनाहरू बढ्न थालेका छन्। यस्ता विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।
0: 24 घण्टामा देशभर मनसूनी विपदका 73 घटनामा 2 मृत्यु भएको छ, 1 बेपत्ता र 7 घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। गएको 24 घण्टामा चितवनको भरतपुरमा सबभन्दा धेरै 318.4 मिलिमिटर पानी परेको जानकारी दिएको छ। अबको आगामी दिनको केही समयसम्मको मौसम कस्तो रहला? सीआईएनसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले सीआईएनसँग भन्नुभयो।
3: कोशी मधेस, बागमती, गण्डकी प्रदेशको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको पनि केही ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा र 1-2 भारी वर्षाको सम्भावना देखिन्छ। त्यो सँगसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा र कतै कतै चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ देखिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदबाट जोगाउनका लागि स्थानीय तहमा उपलब्ध संयन्त्र
4: जसरी चाहिँ यो फलफूल खेती, अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिराखेका छौँ।
0: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै, मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708, 01-5431-443।

0: स्कूल पाटन ढोका ललितपुर।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
5: बैंकको कर्जा दुरूपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ पर्नु भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो CIB उहाँलाई हिजो पक्राउ गरेको हो। उहाँ एमाले नेता विष्णु पौडेल निकट व्यवसायी रहेको प्रहरीले जनाएको छ। नेता पौडेलले रूपन्देहीमा करोड़ौंको जग्गा शशीको नाममा राखेको सूचनाका आधारमा हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान अगाडि बढ़ाएको प्रहरीले जनाएको हो। रिसोर्ट बनाउन भनेर प्रभु बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको विषयमा व्यवसायी पौडेललाई पक्राउ गरिएको CIB जनाएको छ।
4: मिटर ब्याच पीड़ित आन्दोलनका लागि काठमाण्डु यात्रा गर्न थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगहरूका प्रतिवेदन तत्काल गृह मन्त्रालय मार्फत कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। मिटर ब्याच पीड़ितहरूसँग निजगढ़ पुगेर गृहमन्त्री सुधन गुरूङ वार्ता गर्न थालेपछि बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले पाँचवटा निर्णय गरेको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
6: यो विजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोजुतारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने, नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने, महाप्रबन्धकको काम समेत गर्ने गरी, अर्को अनुचित लेनदेन मीटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने प्रमुख पाँचवटा निर्णयहरू।
4: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट तीनवटा विधेयक प्रमाणीकरण गरिएको छ। राष्ट्रपति पौडेलले बजेट सम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण हिजो गर्नुभयो। संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित तीन विधेयकहरू प्रमाणित भएका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक वर्ष 2083 प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष 2083-84 लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ।
5: नेपाल आयल निगमले आजबाट 14.2 किलो तौल भएको ग्यास सिलिण्डर बिक्री गर्ने भएको छ। 29 फागुनदेखि बजारमा आधा तौल भएको सिलिण्डर मात्रै प्रयोगमा रहेकोमा 4 महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिण्डर उपलब्ध हुनेछ। भारतबाट प्रतिदिन 100 बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजबाट पूर्ण तौल भएको सिलिण्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिनुभयो।
4: वीरगंज महानगरपालिकाको मुख्य सड़क क्षेत्र सड़क विस्तारको काम केही शिथिल भएको छ। सड़क डिभिजन कार्यालय हेटौडाले पूरिएका सड़क छेउका नाला तथा फुटपाथ सफाईको कामलाई प्राथमिकता दिएपछि सड़क विस्तारको कामले गति लिन नसकेको हो। सड़क डिभिजन हेटौडाले हिजो मुरली तथा नारायणी अस्पताल क्षेत्रमा नाला र फुटपाथ सफाईको काम सम्पन्न गरेको छ। सड़क डिभिजन हेटौडाका इन्जिनियर तथा वीरगंजका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार हाल बिरता मन्दिरदेखि उत्तरतर्फ सड़क विस्तारको काम जारी छ। त्यस क्षेत्रमा रहेका केही अग्ला घर भत्काउने काममा निकै समय खर्च भइरहेको पनि उहाँले बताउनुभयो। आज दिउँसोसम्म ती घर भत्काइसकेपछि केही दिनका लागि सड़क विस्तारको कामलाई विश्राम दिइने पनि उहाँको भनाई उद्धृत गर्दै त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
7: कोरोना महामारी पछिको मन्दीलाई चिर्दै सन् 2025 नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सार्वजनिक नेपाल पर्यटन तथ्याङ्क 2025 अनुसार पछिल्लो वर्षको तुलनामा नेपालमा भित्रिने पर्यटकको संख्या र बसाई अवधि दुवैमा वृद्धि भएको छ। तथ्याङ्क अनुसार 2025 कुल 11,62,365 जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो अघिल्लो वर्ष 2024 तुलनामा 1.29% वृद्धि हो। यस वर्ष 11,47,548 जना पर्यटक भित्रिएका थिए। आगमनको संख्यासँगै पर्यटकहरूको नेपाल बसाई अवधिमा पनि परिवर्तन देखिएको तथ्याङ्कमा उल्लेख छ। 2024 औसत बसाई 13.3 दिन रहेकोमा 2025 यो बढ़ेर 16.34 दिन पुगेको छ। बसाई अवधि बढ़ेपछि पर्यटकहरूको प्रति व्यक्ति दैनिक खर्चमा पनि केही गिरावट आएको छ। प्रमुख देशहरूबाट आएको आगमनमा भारत 2,93,000, अमेरिका 1,13,000, चीन 96,000, बेलायत 59,000, बंगलादेश 58,000 र अस्ट्रेलिया 50,000 रहेका छन्। तथ्याङ्क अनुसार कुल पर्यटकहरूमध्ये 60.2% पर्यटकहरू घुमफिर तथा मनोरञ्जनका लागि नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ।
4: सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने सरकारको यस अघिको निर्णय खारेज गरिदिएको छ। यो सँगै अब सरकारी निकायहरूले निजी संचार माध्यममा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउनेछन्। न्यायाधीश सारंगा सुवेदी र निरपदोज निरूलाको इजलासले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। सरकारले नयाँ सरकार गठनपछि सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको थियो। उक्त निर्णय विरूद्ध नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्त राज लुइटेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
7: यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्रै धान रोपाई सकिएको हो। गएको वर्ष यही अवधिमा 57.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा मात्रै रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो।
4: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले हिजो जावलाखेल स्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17,00,000 रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभयो। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था दर्शन बचत तथा ऋण सहकारी संस्था सुमेरु बचत तथा ऋण सहकारी संस्था नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लाली गुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरिएको थियो। मुख्यमन्त्री बानियाले समस्याग्रस्त 5 सहकारीका 14,064 जना बचतकर्ताको बचत फिर्ताको माग दावी गरेको जानकारी दिनुभयो।
7: साझा खबरमा अब विदेशका खबर। पश्चिम बंगालका सरकारी विद्यालयको मध्याह भोजनबाट अण्डा हटाएपछि शाकाहारी भोजन लागू गर्ने निर्णयले भारतमा पोषण सम्बन्धी बहस चर्किएको छ। बालबालिकाको अधिकारमाथि खेलवाड़ गरिने प्रयास भएको पोषण कर्मीहरूले बताएका छन्। हालै सम्पन्न प्रादेशिक निर्वाचनपछि पहिलो पटक पश्चिम बंगालमा सत्तामा आएको भारतीय जनता पार्टी भाजपाको नेतृत्वको सरकारले राज्य संचालित विद्यालयमा निशुल्क शाकाहारी भोजन उपलब्ध गराउने जिम्मेवारी धार्मिक संस्था अन्तर्राष्ट्रिय
5: कृष्ण चेतना समाजलाई दिएपछि यस अघिसम्म नियमित रूपमा दिइने अण्डा खाजाबाट हटाइएको हो। यस निर्णयसँगै भोजन, धार्मिक विश्वास र बाल पोषण बारे भारतमा लामो समयदेखि चलिरहेको बहस पुनः सतहमा आएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि अमेरिकी रूसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रतिनिधिले रूसद्वारा संचालित अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गरेका छन्। युक्रेनमा रूसको सैन्य कार्यवाहीपछि अमेरिका रूस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै मुलुकबीच सहकार्य जारी रहेको संकेतका रूपमा यस भ्रमणलाई हेरिएको छ। भ्रमण करिब 8 वर्ष यताकै पहिलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता युक्रेनले रूसी हवाई आक्रमणका क्रममा प्रहार गरेका 5 वटा ब्यालिस्टिक क्षेप्रास्त्र खसालेको दावी गरेको छ। युक्रेनी वायुसेनाले केही क्षेप्रास्त्र तथा ड्रोन भनी राजधानी किबमा प्रहार हुँदा त्यहाँ केही क्षति भएको जनाएका छन्। लगभग 2 साता यता पहिलो पटक युक्रेनले रूसी ब्यालिस्टिक क्षेप्रास्त्र अवरोध गर्न सफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
8: साझा खबरमा अब खेल खबर। स्पेन फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डोलास रंगशालामा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा प्रवेश गरेको हो। स्पेनको जीतमा पेड्रो पोरो र मिकेल ओयारजाबले 1-1 गोल गर्नुभएको थियो। 22 मिनटमा पेनाल्टी गोल मार्फत स्पेनले पहिलो अग्रता लिएको थियो। सन् 2010 को विश्व विजेता स्पेन त्यसपछि पहिलो पटक फाइनलमा पुगेको हो। स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार 3रो पटक फाइनलमा पुग्नबाट वञ्चित बन्यो। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच आज मध्यराती खेल हुनेछ। 12:45 हुने खेलमा दुवै टोली जीतको खोजीमा हुनेछन्। साबिक विजेता अर्जेन्टिना यसपटक अपराजित यात्रामा सँगै अगाडि बढ़िरहेको छ। र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार 3रो जीत सहित क्वार्टर फाइनल

0: बाबुराम राईले अहिले आफ्नो बारीमा कफी खेती शुरू गर्नुभएको छ। उहाँका अनुसार गाँजाबाट तत्काल राम्रो आमदानी भए पनि कानूनी जोखिममा समाजमा हुने बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
1: यो गाँजा सधैँभरि हुने चिज होइन र गर्न सकिने चिज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै सोच 9-10 वर्ष अगाडिदेखि हामीले गरेका थियौँ।
0: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाँजा उत्पादन हुने पहाड़ी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाँजा खेती ओसार प्रसार र कारोबार विरूद्ध निगरानी बढ़ाएको छ। यसको प्रभाव सही भूमिमा पनि परेको हो। गाँजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढेपछि किसानहरू अन्य नगदी बालीतर्फ लाग्न थालेका हुन्। सही भूमिका किसान देवल कुमार राई,
2: कानूनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र धर पकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
0: गाँजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानूनी समस्या बढ़ाएको छ। त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने वैकल्पिक खेतीमा लाग्न जोड़ दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा सहयोग भूमि एकका स्थानीय सिद्धराज राईको भनाइ छ।
3: करिब 400 मान्छे त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै सहयोग भूमिका मान्छे परेको देखिन्छ। त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
0: गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उठ्दै आएको छ। यसअघि सहित भूमि गाउँपालिकाले गाँजा खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो तर कानूनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ्न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाँजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता दिन थालेको छ।
4: विकल्पका रूपमा चाहिँ यस अगाडिदेखि जसरी चाहिँ यो फलफूल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिरहेका छौँ।
0: जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जित कारका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागू औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 पक्राउ परेका छन् भने 1775 किलोग्राम गाँजा बरामद गरिएको उहाँले बताउनुभयो।
5: चालु आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 मानिसहरू पक्राउ परे जसमा 55 पुरुषहरू 2 महिलाहरू पक्राउ परेका छन् र बरामद गाँजातर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ।
0: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन। कफी अलैची सुन्तला फलफूल मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन बजार सुनिश्चितता र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
6: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
7: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खान सहित 16 कैद सजाय। कर्जा दुरूपयोगको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ। राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण।
6: विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि हेलिकप्टर ड्रोन र राफ्टिङ उपलब्ध गराइने। जोखिममा रहेका बस्ती स्थानान्तरणमा भने ढिलाइ। पूर्व तयारी चुस्त बनाउन सभामुखको निर्देशन।
7: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार।
6: पश्चिम बंगालका सरकारी विद्यालयमा खाजा अण्डा हटाएपछि पोषण सम्बन्धी बहस। रूसी ब्यालिस्टिक क्षेपास्त्र युक्रेनद्वारा नष्ट। अमेरिका रूस बीच अन्तरिक्ष सहकार्य हुने।
7: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित। आज मध्यराती अर्जेन्टिना र इंल्याण्ड खेल्ने। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा प्रवेश।
6: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विभिन्न सार्वजनिक स्थानमा हुने पार्किङको समस्या, जहाँ देख्यो त्यहाँ विभिन्न सवारी साधनहरू राखिहाल्ने प्रवृत्ति छ, तर नेपाललाई स्विजरल्याण्ड सिंगापुर बनाउने बहस पनि

0: नेताहरूले बेला बेलामा भाषणको बेलामा गर्ने गर्छन्। यहाँ दुईजना व्यक्तिहरू छन् र एउटा डाँडोतिर उनीहरू उकालो लाग्दै गर्दा एक अर्काको बीचमा कुराकानी भइराखेको छ। अलि तलतिर केही समतल ठाउँ छ, त्यतातिर देखाउँदै त्यहाँ भएका मध्ये अगाडिपट्टि हिँडिरहेका व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सिङ्गापुर बनाउने हैसियतवाला नेपालीहरूले खाली ठाउँ देख्नै हुँदैन, कि पसल थाप्छ कि पार्किङ गरिहाल्छ।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: Time check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाइ, हामीले अघिल्लो अध्ययनहरूमा प्रभु येशूलाई असल गोठालो, महिमाका राजा र हाम्रो जीवनलाई डोर्याउने प्रभुको रूपमा चाहिँ हामीले देख्दै थियौं र आजको अध्ययनमा चाहिँ हामी के सिक्न जाँदैछौ दाइ?
2: आज हामी भजन संग्रहको एउटा नयाँ श्रृंखलाको शुरूआतमा प्रवेश गर्दैछौ। त्यो श्रृंखला भजन संग्रह 25-39 सम्मको छ। यहाँ हामी दाउदको हृदयबाट निस्केका प्रार्थना, पश्चाताप, भरोसा, परमेश्वरको अगुवाई र उहाँसँगको घनिष्ठ सम्बन्धहरूका विषयमा देख्नेछौ।
1: भनेपछि दाई, मलाई लाग्छ आजको खण्डमा हामी बारम्बार परमप्रभु मलाई सिकाउनुहोस्, मलाई डोर्याउनुहोस्, मेरा पाप क्षमा गर्नुहोस् भन्ने कुरा चाहिँ म देख्दैछु। के दाउद कुनै विशेष कुराको जोखिममा हुनुहुन्थ्यो र?
2: बिल्कुलै भाइ, दाउदले एउटा अत्यन्त महत्वपूर्ण सत्य बुझ्नु भएको थियो। मानिस आफैले आफूलाई शुद्ध बनाउन सक्दैन। पापको क्षमा र शुद्धिकरण केवल परमेश्वरबाट आउँछ। आज हामी नयाँ करारको प्रकाशमा हेर्दा बुझ्छौं कि केवल प्रभु येशू ख्रीष्ट

0: येशु ख्रिष्टको रगतले मात्र हाम्रो पापलाई धुन सक्छ।
1: त्यसो भए परमेश्वरसँग नजिक हुन चाहने मानिसले के चाहिँ गर्नुपर्छ त?
0: भाइ, भजन संग्रहले एउटा सुन्दर उत्तर दिन्छ। परमेश्वरको भय मान्नेहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुन्छ र उहाँहरूसँग घनिष्ठ सम्बन्ध राख्नुहुन्छ। परमेश्वरको भय भनेको उहाँसँग डराएर भाग्नु होइन, तर उहाँलाई आदर गर्नु, प्रेम गर्नु र उहाँको इच्छा अनुसार हिँड्न चाहनु हो।
1: साँच्चै यो सुन्दा मलाई लाग्यो, आज हामीले अरूलाई होइन पहिले आफूलाई हेर्नुपर्छ। म वास्तवमै परमेश्वरसँग नजिक छु कि धार्मिक गतिविधिमा चाहिँ व्यस्त छु भन्ने कुरा चाहिँ निहाल्नुपर्ने रहेछ।
0: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। आजको अध्ययनले हामीलाई यही प्रश्न सोध्छ, आज म कहाँ उभिएको छु? मेरो भरोसा परमेश्वरमा छ कि संसारमा? म उहाँको मार्गमा हिँडिरहेको छु कि आफ्नै बाटोमा?
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, आजको अध्ययनले हाम्रो हृदयलाई जाँच्ने, परमेश्वरको अगुवाई खोज्ने र उहाँसँगको सम्बन्धलाई अझ गहिरो बनाउने अवसर दिनेछ।
0: हजुर, र त्यसैले आदरणीय श्रोताहरू, प्रार्थनाको विधेय लिएर तयार हुनुहोस् र परमेश्वरको वचनले आज तपाईँको जीवनमा बोल्न दिनुहोस्। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 25 र 26 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी भजन संग्रह 25 अध्यायबाट देख्नेछौ, जुनको मुख्य विषय हो छुटकारा र कृपाको लागि बिन्ती। यस भजनले हामीलाई नयाँ खण्डमा ल्याउँछ। यसले 15 भजनहरूको नयाँ मालाको श्रेणीको आरम्भ गर्छ, सिरिजको आरम्भ गर्छ। अर्थात 25 अध्यायदेखि 39 अध्यायसम्मको भजनहरूको नयाँ मालाको नयाँ सिरिजको आरम्भ गर्दछ, जुनले प्राथमिक तवरमा दाउदको व्यक्तिगत अनुभवको रेकर्ड गर्दछ, तर यसले भविष्यतिर पनि हेर्दछ, जब इसरायलका बाँकी भक्तजनहरू कष्टमा पर्नेछन्। आज विश्वासीहरूको सान्त्वनाको निम्ति तिनीहरूमा घाउमा लगाउने मलमहरू पाइन्दछन्। अगाडिका भजनहरूलाई ड्रामाटिक, नाटकीय भजनको रूपमा विचार गर्न सकिन्छ, तर मेरो विचारमा चाहिँ तिनीहरू सनसनीपूर्ण हुन्। तर आउने निम्न 15 भजनहरू धेरै व्यक्तिगत, शान्त र घनिष्ठताका छन्। तिनीहरूसँग आज हाम्रा जीवनको लागि अद्भुत सन्देश र प्रभाव छन्। तिनीहरू सबै भूत, वर्तमान र भविष्यसँग लागू छन्। यी भजनहरूमध्ये कुनै त्यति प्रसिद्ध नहौला, तर तिनीहरूले हामीलाई भन्नलाई धेरै कुराहरू छन्। अमित्र, हामी खालि मुख्य पोइन्टहरूको मात्र टिप्नेछौ, तर त्यहाँ धेरै कुराहरू सिक्नलाई छन्। प्राय गरी जब म सुत्न सक्दिन वा घरबाट टाढा हुँदछु र सम्भवत केही एक्लोपनको महसुस गरेको बेला म आफैलाई भजनका पुस्तकहरूमा फर्केको पाउँदछु, विशेष गरेर यस भजनका खण्डहरूमा, किनभने यी भजनहरू त्यो व्यक्तिबाट आएको हो जो कष्टको समयमा भएर गुजरिरहेको थियो। यससँग अगमबाडित तत्व त छ, जुनले इसरायलका विश्वासयोग्य बाँकी भक्तजनहरूको लागि कष्टहरूको समयमा भविष्यतिर हेर्दछ, तर यसले सम्पूर्ण युगका मानिसहरूलाई सान्त्वना दिन्छ। भजन संग्रह 25 अध्याय 1 पदमा भनिएको छ, हे परमप्रभु, म मेरा मन तपाईँतिर उचाल्छु। यो नै प्रार्थना हो जुनले परमेश्वरमाथि दाउदको भरोसाको र आश्रणको प्रकट गर्दछ। एक दिन इसरायलले पनि यसको अनुभव गर्नेछ। त्यो समय आउनेछ जब इसरायलका बाँकी भक्तजनले आफैलाई त्यस्तो अवस्थामा, स्थितिमा पाउनेछ जहाँ परमेश्वर बाहेक कोही पनि भरोसा र आश्रय लिने ठाउँ हुँदैन, अनि हाम्रो निम्ति त्यस स्थानमा आउन असल हो। जब दाउदले भन्छ, हे परमप्रभु, म मेरो मन तपाईँतिर उचाल्छु, वास्तवमा हृदयबाट उहाँले पुकारिरहेको छ। यो उसको हृदय बोलिरहेको छ। उसले आफ्नो चित्कारले निरन्तर जारी राख्छन्, भन्छन् दुई पदमा, हे मेरा परमेश्वर, मैले तपाईँकै भरोसा गरेको छु, मैले शर्माउन नपरोस्, मेरा शत्रुहरू ममाथि विजय हुन नपाउन्। के तपाईँ त्यस्तो स्थानमा

त्यस्तो अवस्थामा आउनु भएको छ जहाँ सफलतामा नभएर हरेक कुरा असफल मात्र भएको हुन सक्छ। तपाईँको व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा, सेविकाई जीवनमा, व्यापारिक जीवनमा, शारीरिक जीवनमा, घरमा, चर्चमा, यस्तो अवस्थामा तपाईँ कसरी प्रार्थना गर्नुहुन्छ? के भजनकार जस्तै प्रार्थना गर्नुहुन्छ? तीन पदमा भनिएको छ, तपाईँको बाटो हिँड्ने जति कसैले शर्माउन नपरोस्, बिना कारण विश्वासघात गर्नेहरू शर्माउने छन्। अनि उसको बिन्तीलाई सुन्नुहोस्, चार पदमा, तपाईँको मार्ग मलाई देखाउनुहोस् हे परम प्रभु, तपाईँको बाटो मलाई दिनुहोस्, तपाईँको मार्ग मलाई देखाउनुहोस् हे परम प्रभु, तपाईँको बाटो मलाई दिनुहोस्। त्यहाँ दुई बाटाहरू छन् जुनमा मानिस जान सक्छ, हिँड्न सक्छ। ऊ परमेश्वरको बाटोमा जान सक्छ या आफ्नै बाटोमा। परमेश्वरले हामीलाई चुनाव दिनुहुन्छ, हामी आफैले चुनावको बाटोमा हिँड्न सक्छौ। हितोपदेश 14:12 पदमा भनिएको छ, कुनै बाटो मानिसलाई सिधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमा नै पुर्याउनेछ। ओ, यो कस्तो महिमित कुरा हो कि परमेश्वर कहाँ पुकार गरेर, विन्ती गरेर हामी जाने उचित बाटोको देखाइयोस् भनी प्रार्थना गर्ने। पाँच पदमा भनिएको छ, तपाईँको सत्यतामा मेरो अगुवाई गर्नुहोस्, तपाईँको सत्यतामा मेरो अगुवाई हुनुहोस् र मलाई सिकाउनुहोस्, किनकि तपाईँ नै मलाई उद्धार गर्ने परमेश्वर हुनुहुन्छ। दिनभरि म तपाईँकै बाटो हेर्दै रहन्छु। भजनकार परमेश्वरका उसलाई उचित बाटो देखाइयोस् र उसलाई उहाँको मार्ग सिकाइयोस् भनी पुकार गरिरहेका छन्, विन्ती गरिरहेका छन्। आज हामी कतिजना यो दाउद जस्तै, भजनकार जस्तै प्रार्थना गर्दछौ त्यस कुराको निम्ति। छ पदमा भनिएको छ, हे परम प्रभु, तपाईँका कोमल कृपा र करूणाहरूको सम्झना रहोस्, किनकि ती अनन्त कालदेखि भएर आएका हुन्। भजनकार खाली परमेश्वरको दयाको मात्र बोल्दैनन्, तर उहाँको करूणाको पनि बोल्छन्। मेरो निम्ति यी दुई कुरा बीच भिन्नता देखाउन अलिकति कठिनको कुरा हो, तर मलाई लाग्छ सन्डे स्कूलमा एकपल्ट एउटा सानी केटीले जे भनेकी थिइन् त्यो असल परिभाषा हो। तिनले भनिन्, जब तपाईँ आमालाई घिउ दलेको रोटी माग्नुहुन्छ र तिनले तपाईँलाई दिनुहुन्छ त्यो दया हो, तर नमागिकन जब त्यसमा जाम थपेर तिनले तपाईँलाई दिन्छन् त त्यो करुणा हो। अनि मित्र, यी दुई बीच भिन्नताको वर्णन गर्ने तरिका यो भन्दा असल तरिकाको मलाई थाहा छैन। दाउदले यो कष्टको समयमा भन्न सके, अनि कष्टको समयमा इसरायलका बाँकी भक्त जनहरूले भन्नेछन्, र यसले आज हाम्रा हृदयहरूमा बोल्दछन्। जुन कुरा भूतकालका सन्तहरूको लागि असल थियो र जुन कुरा भविष्यका सन्तहरूको निम्ति पनि असल हुनेछ, त्यो आज हाम्रो निम्ति पनि असल हो। मलाई थाहा छैन कि भजनका पुस्तकहरू र रोमीको पत्रलाई मानिसहरू कसरी पढ्छन्। यो कुराको नदेखिकन कि भविष्यमा इसरायल राष्ट्रको लागि परमेश्वरको उद्देश्य र योजना छ। मित्र, उहाँले आफ्ना यी सन्तान इसरायलीहरूलाई पूर्ण रूपमा व्यवहार गरिसक्नु भएको छैन। तिनीहरूको जीवनमा उहाँको ठूलो योजना र कार्यक्रम छ। परमेश्वरले खालि उसको कमल कृपा र करूणाको मात्र याद गर्न यहाँ दाउदले विन्ती गरेनन्, तर उसले उहाँलाई केही कुराको बिर्सनलाई पनि विन्ती गर्छन्। उसले भन्छ, मेरो जवानी अवस्थाका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्, तिनीहरूलाई भुल्नुहोस्। त्यसपछि उसले परमेश्वरलाई भलाइ र करूणाको लागि प्रार्थना गर्छन्। परमेश्वर यी दुवै कुरामा धनी हुनुहुन्छ। आज उहाँसँग तपाईँको निम्ति हरेक कुरा काफी पर्याप्त छ, अनि मेरो निम्ति पनि। मलाई तपाईँको बारेमा थाहा छैन, तर मलाई प्रशस्त करूणा र कृपाको आवश्यक छ र आवश्यक पर्नेछ, र म उहाँको भलाइपनको पनि पाउन चाहन्छु। यहाँ भनिएको छ, छ पदमा, हे परम प्रभु, तपाईँका कोमल कृपा र करूणाहरूको सम्झना रहोस्, किनकि ती अनन्त कालदेखि भएर आएका हुन्। मित्र, भजन संग्रह 23:1 छ पदमा भनिएको छ, निश्चय मेरो जीवनभरि भलाइ र करूणा म पछि लाग्नेछ।
त्यसपछि हामी देख्नेछौ परमेश्वरमा विश्वास भरोसाको अभिव्यक्त। यो भजनको दोस्रो खण्डमा दाऊदले आफ्नो विश्वास र भरोसाको व्यक्त गर्दछन्। 8-9 पदमा, परमप्रभु भला र सरल हुनुहुन्छ, यसै कारण उहाँले पापीहरूलाई आफ्नो मार्गमा शिक्षा दिनुहुनेछ। नम्रहरूलाई उहाँले न्यायमा अगुवाई गर्नुहुनेछ औ नम्रहरूलाई उहाँले आफ्नो मार्ग सिकाउनुहुनेछ। परमेश्वरको भलाइपन, उहाँको प्रेम र उहाँको धार्मिकता तपाईँ र मेरो लागि उद्धारको लागि उहाँको प्रबन्धमा प्रकट भएका छन्। 11 पदमा भनिएको छ, हे परमप्रभु, तपाईँको नाउँको खातिर मेरो अधर्म क्षमा गर्नुहोस्, किनकि त्यो ठूलो छ। परमेश्वरले ख्रिष्टको खातिर हामीलाई क्षमा दिनुहुन्छ, कहिले पनि हाम्रो खातिर हामीलाई क्षमा दिनुहुन्न। तपाईँ र म क्षमा पाउन योग्यका छैनौं। हामी जान्दछौ कि परमेश्वरले दाऊलाई क्षमा दिनुभयो र यदि हामी प्रभु येशू ख्रिष्टमा विश्वास र भरोसा गर्दछौं भने उहाँले हामीलाई पनि क्षमा दिनुहुनेछ। एकजना ईश्वर निन्दक मका आएर यो प्रश्न सोधे, किन परमेश्वरले दाऊ जस्तो मानिसलाई चुन्नुभयो जो अति नै ठूला महापापी थिए? मैले उसलाई भने, जनाब, तपाईँ र म त्यसमा महान सन्तोषण लिनुपर्छ। यदि परमेश्वरले दाऊ जस्ता मानिसलाई उद्धार गर्नुभयो भने तपाईँ र मेरो निम्ति पनि अवसर छ कि उहाँले तपाईँ र मलाई उद्धार गर्नुहुन्छ। भविष्यमा उहाँका आफ्ना सन्तानहरूको बारेमा परमेश्वरले इसरायलको बारेमा भन्नुहुन्छ, यर्मिया 31:34 पदमा, म तिनीहरूको अपराधको क्षमा दिनेछु र म तिनीहरूको पापको सदाको निम्ति भुलिदिनेछु। कति महान कुरा छ यहाँ। आगे 14 पदमा भनिएको छ, उहाँसँग डराउनेहरूसँग नै परमप्रभुको घनिष्ठता रहन्छ र उहाँले तिनीहरूलाई आफ्नो करार बताउनुहुनेछ। त्यहाँ धेरै मानिसहरू छन् जो आफ्ना क्रिस्टियन जीवनहरूको सम्बन्धमा प्रश्नवाचक चिन्हहरू राख्छन्, खड़ा गर्छन्। तिनीहरूले वास्तवमा शास्त्रका पदहरूको बुझ्दैनन् अनि तिनीहरू बुझ्दैनन् कि किन परमेश्वरले निश्चित खास कुरा गर्नुहुन्छ, घट्न दिनुहुन्छ। तिनीहरूको बुझाइको समझको कमी अति नै धेरै खतरा हुन्छ। तिनीहरू सधैँ प्रश्न खड़ा गरिरहेका हुन्छन्। तर यहाँ भनिएको छ, उहाँसँग डराउनेहरूसँग नै परमप्रभुको घनिष्ठ रहन्छ। जब हामी परमेश्वरसँग हिँड्छौं, धेरै कुरा सोध्न आवश्यक छैन। हामीले खालि आफ्नो हात उहाँको हातमा दिएर विश्वाससँग भरोसासँग उहाँसँग हिँड्नुपर्छ, बस। त्यसपछि हामी देख्नेछौं कष्ट र छुटकारा। हामी यस भजनको अन्तिम खण्डमा आएका छौं र हामी यहाँ त्यस कष्ट समयको भेट्नेछौ जुन भविष्यमा इसरायलको लागि आइरहेको छ। 15-17 पदमा भनिएको छ, मेरा आँखा सदा परमप्रभुतर्फ लाग्छन् किनकि उहाँले मेरा खुट्टाहरू पासोबाट फुस्काउनु हुनेछ। तपाई मतिर फर्कनुहोस् र ममाथि अनुग्रह गर्नुहोस् किनकि म एक्लो र दुखित छु। मेरो हृदयका दुःखहरू बढेका छन्, मलाई मेरा कष्टहरूबाट तपाईँले नै छुटाउनुहोस्। मित्र, आइरहेको कष्टको समयको अवधिमा यो इसरायलको बाँकी भक्त जनहरूको लागि कस्तो प्रार्थना हुनेछ? अनि उही समयमा जब हामी कष्टहरूको समयहरूको अनुभव गर्छौं, तपाईँ र मेरो निम्ति पनि यो असल प्रार्थना हो। 18 पदमा भनिएको छ, मेरा दुःख र वेदनाको विचार गर्नुहोस् र मेरा सबै पापहरू क्षमा गर्नुहोस्। जब हामी कष्टमा हुन्छौं, हामी हाम्रा पापहरूको पश्चाताप गर्न हामी धेरै झुकाउ हुन्छौं। अनि यहाँ हामी त्यही नै यो भजनकारले गरेको देख्दछौ। 19-21 पदमा भनिएको छ, मेरा शत्रुहरूको विचार रहोस् किनभने तिनीहरू धेरै छन् र तिनीहरूले मलाई निर्दयको रिसले घृणा गर्दछन्। मेरा प्राणलाई रक्षा गर्नुहोस्

यस पदले हामीलाई भन्दछ, तर उहाँद्वारा तिमीहरू ख्रिस्त येशूमा भएका छौ, जो हाम्रो निम्ति परमेश्वरबाट आएको ज्ञान, धार्मिकता, पवित्रता र उद्धार हुनुभएको छ। उहाँ हाम्रो निम्ति धार्मिकता साथै उद्धार पनि हुनुभएको छ। म उहाँमा पूर्ण सिद्ध उभिन्छु र प्रिय सन्तानको रूपमा ग्रहण गरिएको छु। यही नै उहाँको नाउँमा प्रार्थना गर्नुको अर्थ हो। यो उहाँको कार्यको, गुणको, योग्यताको र उहाँ को हुनुहुन्छ भन्ने कुराको पेश गर्नु हो। भजन संग्रह 26 अध्याय 1 र 2 पदमा भनिएको छ, हे परमप्रभु, मेरा इन्साफ गर्नुहोस्, किनकि म मेरो इमानदारीमा हिँडेको छु। मैले कति नधर्मराइकन परमप्रभुमा भरोसा पनि गरेको छु। मलाई जाँच्नुहोस् हे परमप्रभु र प्रमाणित गर्नुहोस्, मेरो मन र हृदय जाँच्नुहोस्। यो महान भजन हो जुनले दाऊदको जीवन यापनको उसको

0: भजन पहिलो भजनसँग सारमा मिल्दो जुल्दो छ। दाउद भन्छन्, तपाईँको सत्यतामा म चलेको छु। यो सकारात्मक कथन हो। भजन एकले नकारात्मक पक्षको पेश गर्दछ। भजन एक अध्याय एक पदमा भनिएको छ, त्यो मानिस धन्यको हो जो दुष्टहरूको युक्तिमा चल्दैन। अनि आगे दाउद भन्छन् चार पदमा, म व्यर्थका मानिसहरूसँग बसेको छैन, न त म कपटीहरूको साथमा जानेछु। दाउद झुटा मानिसहरूसँग बसेनन्। अनि भजन एक अध्याय एक पदले यसलाई यसरी राख्दछ, त्यो मानिस धन्यको हो जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मागमै खडा हुन्छ, न त पापीहरूको मार्गमा नै खडा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा नै बस्दो छ। आगे छ पदमा भनिएको छ, म आफ्नो हात निर्दोषतामा धुनेछु, यसरी हे परमप्रभु तपाईँको वेदीको रिंगई म घुम्नेछु। कुनै मानिसको विश्वास असल जीवनद्वारा समर्थन दिन आवश्यक छ। यस सम्बन्धमा यो भजन कति महत्वपूर्ण छ। आज यो भजनको खण्ड त्यति धेरै जनप्रिय हुन नसकेको कारण यो हो कि यो भजनहरूले त्यस्तो जीवनको जोड़ दिन्छ, माग गर्दछ, जुनले परमेश्वरलाई प्रसन्न तुल्याउँछ। अनि आगे पद बाह्रमा भनिएको छ, बाह्र पदमा, मेरो खुट्टाले सम्म ठाउँमा टेक्छ, समुदायहरूमा म परमप्रभुको प्रशंसा गर्नेछु। मेरो खुट्टा सम्म ठाउँमा टेक्छ, यसको मतलब उसको पैताला चट्टानमा स्थापित भएको छ, सम्म ठाउँले त्यसको बताउँछ। जब तपाई भिरालो पहाड़मा हुनुहुन्छ, तपाई खस्न ढल्न लड्न सक्नुहुन्छ। आज धेरै ख्रिस्टियनहरू त्यस स्थितिमा छन्। तिनीहरू दुष्टहरूसँग खेल खेलिरहेका छन्, पाप खराबसँग खेल खेलिरहेका छन्। तिनीहरू यसमा मतलब पापमा लीन भइरहेका छन्। यसले मलाई चकचके केटाको याद दिलायो जो भान्साघरमा शैतानी गर्दै थिए। उसको आमाले भान्साघरमा भाँडा बर्तन गिराइएको आवाज सुनि र सोधी, फुच्चे तिमी कहाँ छौ? त्यस केटाले उत्तर दियो, म भान्साघरमा छु। अनि तिनले फेरि सोधिन्, तिमी के गर्दैछौ? उसले भन्यो, म परीक्षासँग लडिरहेको छु। मित्र, त्यो फुच्चे केटाको निम्ति त्यो स्थान परीक्षासँग लडाई गर्ने स्थान होइन। धेरै ख्रिस्टियनहरू आज पापसँग प्रेमको स्वाङ गरिरहेका छन्। केही महिना पहिले एकजना रेडियो श्रोताबाट पत्र पाएथे जो सल्लाहको परामर्शको चाहन्थे, जसको पति भर्खरै मरेको थियो र तिनको पतिको निकटतको मित्र तिनको व्यापारको सम्हाल्न व्यक्ति बने। अनि तिनले उसलाई बार बार भेट्न आवश्यक थियो। यसै लेनदेनको सिलसिलामा तिनीहरू निकै नजिकमा आइसकेका थिए र आपसमा वास्ता ख्याल पनि राख्न शुरू गरे। अनि तिनी एक ख्रिस्टियन भएकोले गर्दा त्यस परिस्थितिको बारेमा असजिलो महसुस गरिन् र अब तिनले के गर्नुपर्ने त्यसको लागि सल्लाह मागिन्। तिनलाई मेरो जवाबमा मैले लेखे, तिमी जलिरहेको घरमा छौ, जति चाँडो भन्दा चाँडो हुन सक्छ त्यहाँबाट उफ्रिनिस्क। मैले तिनलाई त्यस आफ्नो शहरबाट अर्को ठाउँमा जाने र त्यहाँ बसोबास गर्ने राय दिए। पछिबाट मैले तिनीबाट अर्को पत्र पाए जुनमा तिनले भनेकी थिइन् कि केही समयसम्म मेरो सल्लाहमा सोच विचार गरेपछि तिनले मेरो रायको पछ्याइन् र अर्को शहरमा सरिन्। पछाडिको त्यस कुरामा हेरेर तिनले भनिन्, म जान्दछु कि म गिर्ने थिए यदि म त्यहाँ नै रहेकी भए। मेरो मित्र, तपाईँको खुट्टाले सम्म ठाउँमा टेक्ने काम ठिक ठाउँ हो। तपाईँ आज कहाँ उभिरहनु भएको छ? आज धेरै मानिसहरू लड्ने पतन हुने कारण हो किनभने तिनीहरू परीक्षाको भण्डार घरमा लडिरहेका छन्। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउन्।
1: दाइ, आजको अध्ययनबाट मैले एउटा कुरा धेरै गहिरोसँग महसुस गरे। दाउद बारम्बार परमेश्वरसँग मार्गदर्शन, क्षमा र सुरक्षा माग्नुहुन्छ। उहाँ आफ्नै शक्तिमा होइन परमेश्वरको कृपामा भर पर्नु भएको कुरा चाहिँ आजको अध्ययनले हामीलाई देखाएको छ।
2: हो भाइ, यही आजको मुख्य शिक्षा पनि हो। हामी मध्ये धेरैजना जीवनका विभिन्न संघर्ष, निर्णय र चुनौतीहरू बीच हुन्छौ, तर दाउदले देखाउनु भएको जस्तै सही दिशा तब पाइन्छ जब हामी परमेश्वरतर्फ फर्कन्छौ।
1: साँच्चै नै दाइ, र मलाई अर्को कुराले छोएको विशेष कुरा चाहिँ के हो भने, केवल परमेश्वरको भएमा

0: अन्यहरूले उहाँसँग घनिष्ठ सम्बन्ध अनुभव गर्न सक्छन्। आज संसारमा धेरै जानकारी छ, धेरै ज्ञान छ, तर परमेश्वरसँगको नजिकको सम्बन्ध भने आज पनि आज्ञाकारिता र नम्रताबाट नै शुरू हुन्छ।
1: एकदमै सत्य कुरा गर्नुभयो भाइ तपाईँले। हो, अनि हामीले यो पनि सम्झनुपर्छ कि केवल येशु ख्रीष्टले मात्र हाम्रो पाप धुन सक्नुहुन्छ। हाम्रो धार्मिकता, हाम्रो असल काम वा हाम्रो प्रयासले होइन, तर उहाँको कृपाले मात्र हामीलाई शुद्ध गराउन सक्छ।
0: त्यसैले आज हामी सबैले आफैलाई एउटा प्रश्न सोधौं। म आज कहाँ उभिएको छु? के म परमेश्वरको मार्ग खोजिरहेको छु? के मेरो हृदय उहाँप्रति नम्र छ? के म उहाँको अगुवाईमा हिँड्न चाहन्छु?
1: हजुर, र यदि तपाईँको उत्तर हो भने परमेश्वर तपाईँलाई डोर्याउन, सिकाउन र तपाईँलाई आफ्नो नजिक ल्याउन इच्छुक हुनुहुन्छ। उहाँ आफ्नो सन्तानलाई प्रेमपूर्वक अगुवाई गर्नुहुन्छ।
0: साँच्चै नै, आदरणीय श्रोताहरू, आजको अध्ययनले तपाईँहरूलाई कसरी आशिष दियो? परमेश्वरले तपाईँको जीवनमा के बोल्नुभयो? हामी तपाईँहरूको अनुभव, प्रार्थनाका उत्तरहरू, गवाईहरू र आशिषहरू सुन्न चाहन्छौ।
1: हजुर, र कृपया हामीसँग सम्पर्क गर्नुहोस्। तपाईँले पठाउनु भएको प्रत्येक सन्देश, प्रत्येक गवाई, प्रत्येक प्रार्थनाको उत्तर र प्रत्येक उत्साहजनक शब्दले हाम्रो लागि ठूलो हौसला र प्रेरणाको स्रोत बनेको छ।
0: र तपाईँहरूको सहभागिता, प्रेम र प्रार्थनाले हामी निरन्तर उत्साहित बनिरहेका छौं। तपाईँहरूबाट सुन्न पाउँदा हामी पनि एकदमै धेरै आशिषित महसुस गर्छौं।
1: त्यसैले आफ्नो आशिष हामीहरूसँग साझा गर्नुहोस्। तपाईँहरूको आनन्द हाम्रो आनन्द हो, तपाईँहरूको गवाई हाम्रो उत्साह हो, र तपाईँहरूको प्रार्थना हाम्रो लागि बहुमूल्य उपहार हो। अर्को अध्ययनमा हामी फेरि पनि भेट्ने आशासहित परमेश्वरको शान्ति, कृपा र अगुवाई हामीहरू हरेकसँग रहिरहोस्।
0: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौ र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौ र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

0: The new 17th edition of the Unicorn Router is out with amazing upgrades, so let's check them out. The converter tool now processes ProRes files 2 times faster and offers AI format recommendation. When converting files, you have the option.
1: कहीं हार न मान्ने नेपाल मेरो देश कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि पर्दाखेरि एक भएर अघि बढ्छौ जहिले पनि त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल छ जहाँ मेरो देश नेपाल छ जहाँ

0: இளம்பு பிரேக் டைம்.
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: शुभ प्रभात गुरुआमा।
7: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
13: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
14: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

गर्न के सक्छु म भन्दा भन्दै म सकिसके भावना शोकमा छन् मरेका छन् आफ्नो भित्रकै अरू त रिसाउँछन् कराउँदै बस्छु म भित्तालाई एकछिन मे सेलाउँछु सहारा लिन्छु त्यही भित्ताकै सिरानी साथी बाछ स्वादी लिन्छु पानीको ठिकै छु बित्ने छैन भैया कस्तो बानी हो सबको कहानी हो कि मै मात्र हुँ अभागी एक एकलाई भन्न मन छ मनमा केही नराखी गलत म होइन आमा गल्ती मान्छु गरेछु चढ्न मन मलाई नि छ बारम्बार म झरेछु खुसी त

जातिले टन्ने छन् ढाँटी बनाउ छैन कोही काम पर्दा आफ्नै गर्छन् काम सकेपछि कोही न कोही कोही कोहीलाई मात्रै भने सबैलाई चाहिँ होइन है सबजना रोए भन्छन् गाना सुन्दा रोइन मै स्वर्ग र नर्क मलाई जानु छैन कतै मर्छु चाहिँ कहिले होला सोच्दै बस्छु म चाहिँ मर्न मन छैन मलाई बाँच्न मन छ अझै एक दिन त पक्कै होला यही नहोला सधैँ कहिले लाग्छ यो जीवन यतिकै पो बित्छ कि सुझाव के दिउँहरूलाई आफै बाँच्छु बित्छ दिन के नै गर्छु भन्थे ठुलो हुँदा खै त नि झ्याउ लाग्थ्यो सानो हुँदा

माथि नुन छर्केर तिमीहरूलाई मजा आउँछ भन्न मन लाग्छ मुखमै चुप बस्दिन्छ झन् कराउँछ हप्ताको दिनहरूमा कुर्दै बस्छु शनिबार शनिबार लुगा धोयो नुहायो आयो आइतबार खडेरी लाग्यो जीवन रत्न रुचे खै

एक दुई दिन सम्झने र हप्ता दिनमा सम्झना बद्लिन्छ सम्बन्ध यस्तै हुन्छ यो मायामा बद्लिन सक्छ भावना हतारमा लिन निर्णय गएर एकछिन शान्त बस्छु सोच्न दिन्छु समय यदि म नै यहाँ नरहे फरकै पर्छ पर्दैन यदि म नै मरि गए समस्या मर्छ मर्दैन जन्म दिन्छ।

0: Elimbu FM 89.6 MHz.
1: तैरे कछन भावना तैरे राछु एकलै पकडी छै सपना कै दिबाछु एकलै कोही जान सक्दैन त जाने गर्छु एकलै अचेत बानी लाग्यो खुसी छु म एकलै कोही छैनन् मलाई खोज्ने हराए नि बाल छैन खोज्दैनन् किन थाहा छ म त्यस्तो बबाल

फुलको टुप्पामा बसी चिच्चै राख्न मन छ सबैले यो घर भन्छ म चाहिँ सोध्छु अन्त टोला आएका छन् आँखा सोध्छु किन यस्तो छु काम छैन केही मेरो खाली छु म व्यस्त छु बाँकी छ रुन मात्र खै के भनौँ एक्लो छु पिउन नमिल्ने पानी जस्तो छ नि त्यस्तै छु छैन म अरू जस्तो बेग्लै छु म यस्तै हुँ लुकेर छु र हान्छन् म छर्लङ्ग देख्दैछु।

काम्छ थरथरी, सबैले भन्छन् हेर त त्यसलाई कति मोज छ, म भने मर्दैछु बाँकी छ चुरा रोप्न, चल्दैछ हात पाउ मस्तिष्क नै जाम छ, सकाउनु कहिले मैले लथा दिङ्ग काम छ, कहिले काहीँ लाग्छ मेरो जिन्दगी नै धिक्कार हो, कहिले काहीँ लाग्छ यो त खाली मेरो विचार हो, कहिले काहीँ लाग्छ सबै हुँदा हुँदै

बचाए पाइसके रौदिन भन्दा भन्दै बाबु आमालाई रोइसके परिवार कहिले पर्ने यत्रो ठुलो भइसके थाहा छैन जस्तो गर्छु दुःख दिने मै त थिए पिछे कि बाबु आमाले सुख भन्ने रहेछके मैले त हाँस्न बिर्से अरू कोनी खोसी देखि बाउलाई त वाक्य पार्थे आमा जहिले मुन्ती रोगी बिस्तारै झर्ने आँसु मैले वात्ते बोकी देखि मनमा देखो छ हाँसेको छैन त्यो दिनदेखि लामो छ सोच्छु झर्न दिन अड्काइदिन्छु आँसु सोचाइमा डुब्छु प्राय बिर्सिन्छु म ठ्याक्कै काँचु।

एक्लै कोही हुँदैन, भिडभाडमा हुँदा पनि बस्ने गर्छु कुनामा, कहिले काहीँ हाँस्दै ऐना हेर्छु अह सुहाइन, आनन्द लाग्छ अझै लाग्या घाउको दुखाइमा, चुकेर फोन

कता कता कस्तो भइरहेछ, न त एकछिन आनन्दले बस्न नै पाछ। दुःख भने के रहेछ प्रष्टै भयो आज, अनि मैले के भोगिरहेछु कसलाई पो थाहा छ। कसैलाई थाहा छैन मेरो मनको पीडा, आज आफूले आफैलाई नै गरिरहेछु घृणा। मनभित्र झन झनै घाउ।

मनभित्र हजारौँ कुरा छ, सबैलाई बुझाउन मन लाग्छ, तर यहाँ कसैले बुझ्दैन किन यस्तो भएको सबजना। म पनि चाहन्छु केही न केही राम्रो काम गर्नु यो समाजमा, तर यहाँ राम्रो कसैलाई नि बस्दैन, के गर्नु यस्तै छ जमा।

0: Elimbu FM 89.6 MHz.
1: You are insane to death.

0: upon Joker.
1: Time check. It's 9 a.m.
2: अहिले बिहानको 9 बजेको छ।

नमस्कार, हेलम्बो एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बो खबरमा स्वागत छ। म आयुसिंह तामाङ। शुरूमा हेलम्बो खबरका मुख्यमुख्य शीर्षकहरूबाट। राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण, कार्यान्वयनको बाटो खुल्यो। नकली भूटानी शरणार्थी प्रकरणमा राईमाझी पाण्डे सहितलाई 4 र खाँडलाई 2 कैद सजाय। काठमाडौँ उपत्यकामा हैजाको उच्च जोखिममा नेपाललाई कलेजो प्रत्यारोपणमा ठूलो सफलता। आज मधेससहित 5 प्रदेशमा पानी पर्ने सम्भावना। थाइल्याण्डको एक पबमा बारमा भीषण आग लागि हुँदा 27 जनाको मृत्यु, 63 जना घाइते। र फ्रान्सलाई पराजित गर्दै स्पेनको विश्वकपको फाइनलमा प्रवेश। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको सैलुङ गाउँपालिकामा नाबालिकालाई जबरजस्तीकरणी गरिएको आरोपमा 1 युवक पक्राउ परेका छन्। दोलखाको सैलुङ गाउँपालिका 5 बस्ने 6 नाबालिकालाई जबरजस्तीकरणी गरिएको अभियोगमा 27 श्रीकृष्ण कार्कीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काले बताउनु भएको छ। घटनाको जुरी लगत्तै जिल्ला प्रहरी कार्यालय दोलखाबाट खोजिएको विशेष प्रहरी टोलीले कार्कीलाई पक्राउ गरिएको हो। पक्राउ परेका कार्कीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतमा हिजो 3 म्याथप गरी हिरासतमा राखिएको छ। खबरमा अब राष्ट्रिय खबर। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनका लागि आवश्यक 3 बजेट सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले हिजो विनियोजन विधेयक 2083 राष्ट्रिय ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साख्याको अनुसार नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम राष्ट्रपतिले संघीय संसदबाट पारित भए लगत्तै 3 विधेयक प्रमाणीकरण गर्नुपर्ने गर्नुभएको हो। सरकारले गत जेठ 15 गते संघीय संसदको दुवै बैठकबाट आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत गरिएको थियो र त्यसपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बजेट तथा त्यससँग सम्बन्धित विधेयकहरू पारित भएका थिए। राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएसँगै बजेट कार्यान्वयनका लागि आवश्यक संवैधानिक प्रक्रिया पूरा भएको छ। विधेयक प्रमाणीकरण भएसँगै सरकारले आर्थिक वर्ष 2083-84 लागि विनियोजन बजेट कार्यान्वयन गर्ने संवैधानिक र कानूनी बाटो खुलेको छ।

कैद र 20,000 रूपियाँ जरिवाना, राईमाझीलाई 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना र सचिव पाण्डेलाई 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकिएको छ। नक्कली भूटानी शरणार्थी सम्बन्धको मुद्दामा सजाय निर्धारणका लागि मंगलबार भएको सुनवाईपछि जिल्ला अदालतले सजाय तोकिएको छ। उच्च जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेज बहादुर खड्काको इजलासले प्रतिवादी 16 जनालाई सजाय निर्धारण गरेको छ र 23 असारमा अदालतले प्रतिवादी 31 मध्ये 16 जनालाई दोषी ठहर गर्दै 7 जनालाई सफाई र 8 जनाको मुद्दा अल्तीमा राख्ने आदेश दिएको थियो। काठमाडौँका विभिन्न अस्पतालमा हैजाका शंकास्पद बिरामी पुगेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाको अनुसार मंगलबार सशस्त्र प्रहरी बल अस्पताल अनि त्यसै गरी बलम्बुमा उपचारका लागि पुगेका 1 जना र सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकोमा पुगेका अर्का 1 जनामा शंकास्पद हैजा देखिएको छ। उनीहरूमा आरडीटी ऱ्यापिड डायरेगेस्टिक टेस्ट परीक्षणबाट हैजाको संकेत देखिएको छ र उनीहरू झाडा पखाला र बान्तका लक्षण देखिएपछि उपचारका लागि अस्पतालमा गएका थिए। उनीहरूको नमूनाको कल्चर परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग निगरानी शाखाका प्रमुख हेमराज पाण्डेले जानकारी दिनुभएको हो। पाण्डेको अनुसार कल्चर रिपोर्ट आएपछि मात्रै थप निगरानी र आवश्यक प्रक्रिया अगाडि बढ़ाइनेछ र उपत्यकाका कुनै पनि स्वास्थ्य संस्थामा हैजाको लक्षण भएका बिरामी पुगेमा तत्काल महाशाखालाई जानकारी गराई आवश्यक सहकार्य गर्न महाशाखाले अनुरोध गरिएको छ। उपत्यका बाहेक मनसून शुरू भए यता गत जेठ 6 गते मोरङको विराटनगरमा 1 जना र बझाङमा 1 जनामा हैजा पुष्टि भइसकेको छ। नेपाल सरकारले मिटर ब्याज बारे भएका विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरिएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले अनुसूचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएको हो। मिटर ब्याज पीड़ित आफूहरूको माग सुनाउन धनुषाको जनकपुरबाट पैदल मार्च गरेर काठमाडौँतर्फ आइरहेको बेला सरकारले यस्तो निर्णय गरिएको हो। असार 25 गते जनकपुर धामको तीरहुतिया गच्छीबाट काठमाडौँको पैदल मार्च हुँदै गरिएका पीड़ितहरू यतिखेर 12 को निजघटमा आइपुगेका छन्। 400 जना भन्दा धेरैको संख्यामा रहेका उनीहरूलाई भेट्न हिजो गृहमन्त्री सुदन गुरूङ निजघटमा पुग्नु भएको थियो। उनीहरूले यसअघि बनेका गौरी बहादुर कार्की, तेज बहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरिएका थिए र सरकारले यी सबै प्रतिवेदन कार्यान्वयन गर्ने गरिएको हो। पीड़ितहरूको मिटर ब्याजसँग सम्बन्धित फर्जी तमसुको दृष्टिबन्धक रजिस्ट्रेशन तथा चेक लगायतका लिखित खारेज प्रभावकारी कानून निर्माण निजले त्यसै गरी विशेष न्यायाधीशीकरण न्यायाधिकरण अनि गठन र प्रभावकारिता र विगतका सम्झौता कार्यान्वयन लगायतका 6 बुधि माग राखिएको छ। यसैबीच मन्त्री परिषदको हिजोको बैठकले नेपाल वायु सेवा निगमको महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षतामा महेश भक्त श्रेष्ठलाई नियुक्त गरिएको छ। निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्च अदालतले खारिज गरिदिएको छ। मंगलबार हिजो सर्वोच्च अदालतका न्यायाधीश द्वय सारंग सुवेदी र नृप ध्वज निरौलाको इजलासले सरकारको निर्णय खारिज गरिदिएको हो। सुवेदी र निरौलाको संयुक्त इजलासले 2082 चैत्र 18 गते गरिएको उक्त निर्णय उत्प्रेषणको आदेश मार्फत बदर गरिएको छ। फैसला सुनाउँदै न्यायाधीशद्वय सुवेदी पुनर्पाठ तयार भइसकिएकाले 2 दिनभित्र सार्वजनिक गर्ने गरी जानकारी दिनुभएको छ। एक साता अघि मात्र सकिएको अन्तिम बहस पश्चात हिजो सर्वोच्चले उत्प्रेषणको आदेशले खारिज गर्ने निर्णय भएको फैसला सुनाएको छ। वर्तमान सरकारले सरकारी विज्ञापनहरू सरकारी माध्यमहरूबाटै प्रकाशित गर्न प्रसारित गर्ने निर्णय गरिएको थियो। सरकारको सो निर्णयले निजी क्षेत्रको रेडियो टेलिभिजन पत्र पत्रिका र अनलाइन संचार माध्यमहरू सरकारी विज्ञापनबाट वञ्चित भएका थिए र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट जारी परिपत्र सार्वजनिक र निजी संचार माध्यमहरूको हित प्रतिकूल भएको भन्दै नेपाल मीडिया हाउस सोसाइटीले सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।
आजदेखि भारी ग्यास भएको सिलिण्डर सर्वसाधारण उपभोक्ताले पाउने भएको छ नेपाल आयल निगमले।

लिमिटेडले हिजो विज्ञप्ति जारी गर्दै असार 31 गते 2083 साबिकै 14.2 केजी ग्यास भएको सिलिण्डर बजारमा पठाउने भएको छ र अमेरिका इजरायल इरान युद्धका कारण ग्यास आपूर्तिमा भएको असहज अवस्थाका कारण नेपाल आयल निगमले 29 फागुन 2082 आधा सिलिण्डर ग्यास 7.1 केजीको नीति लिएको थियो र निगमले आधा ग्यास भएको सिलिण्डर बजारबाट पूर्ण रूपमा प्रतिस्थापन नहुँदा बजारमा दुवै तौलका सिलिण्डर बिक्री वितरण हुने भएकाले तौल र मूल्य यकिन गरेर मात्र ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको छ। निगमले भरि ग्यास भएको सिलिण्डरको मूल्य पनि तोकिसकेको छ र भरि ग्यास भएको सिलिण्डरको मूल्य 2060 रूपियाँ कायम गरिएको छ। आज मधेसहित 5 वटा प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा मधेस प्रदेश र बागमती प्रदेशको गण्डकी लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा कोशी लुम्बिनी र केही ठाउँहरूमा ठूलो पानी पर्ने अनुमान गरिएको छ र पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर पानी वर्षा भएको मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र गैराति बागमती गण्डकी र कोशी प्रदेशका धेरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा समेत भएको थियो। अब विदेशको खबर। थाइल्याण्डको राजधानी बैंक स्थित एक पबमा गत सोमबार भएको आगलागीमा परि 27 जनाको मृत्यु भएको छ भने 63 जना घाइते भएका छन्। घाइते मध्ये 22 जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ़न सकिने आकलन गरिएको छ। खबरमा अब खेल खबरमा फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सस स्थित डालस स्टुडियोमा भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। स्पेनको जितमा मिकेल ओयरजल र पेड्रो पोरोले गोल गरेका छन् र पहिलो गोलमा मिकेल आयु बर्जलले गोल गरेका थिए र उनले 22 मिनटमा पेनाल्टी मार्फत गोल गर्न सफल भयो। फ्रान्सका लुकस डिग्नेले लमियन यल्फ फाउल्ड गरेपछि स्पेन पेनाल्टीमा पुगेको थियो। त्यसपछि खेलको 58 मिनटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। बाँकी समय दुवै टोलीबाट गोल हान्न सकेन र स्पेनले फ्रान्समाथि 2-0 जित हासिल गर्दै फाइनल यात्रा तयार गरिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनःपटक। राष्ट्रपति पौडेलद्वारा बजेट सम्बन्धी 3 वटा विधेयक प्रमाणीकरण, कार्यान्वयनको बाटो खुल्यो। नक्कली भूटानी शरणार्थी प्रकरणमा राई माझी पाण्डे सहितलाई 4 वर्ष र खाँडलाई 2 वर्ष कैद सजाय। काठमाडौँ उपत्यकामा हैजाको उच्च जोखिम, नेपालीलाई कलेजो प्रत्यारोपणमा ठूलो सफलता। आज मधेसहित 5 वटा प्रदेशमा भारी वर्षा हुने सम्भावना। थाइल्याण्डको एक पबमा आग भीषण आग लागि 27 जनाको मृत्यु, 63 जना घाइते र फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होम स्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94 98 40 29 96 31।

0: प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्गानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलिफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
1: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98140057105।

0: ए मित्र, ये रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
0: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 9849927।
5: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Elambu Break Time. के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 98 4 93 40 6 67 र 98 1 88 77 908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल

0: Wait, just a minute. We will return back.
1: ओइले के पारो ओइ मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दे चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849213727।
7: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक।
8: हाम्रा सेवाहरू
7: स्टेशनरीका सम्पूर्ण सामानहरू,
8: फोटोकपी प्रिन्ट,
7: कलर प्रिन्ट,
8: पीवीसी आईडी कार्ड,
7: सबै प्रकारका खेलकुद सामग्रीहरू,
8: सबै तहको तथा विभिन्न पुस्तकहरू,
7: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
8: ट्रफी,
7: मायाको चिनो,
8: मेडल,
7: फ्रेम,
8: जर्सी सेटहरू तथा प्रिन्ट,
7: सब्लिमेसन प्रिन्ट,
8: जर्सी प्रिन्ट,
7: कस्टमाइज कप प्रिन्ट,
8: मेटल फोटो प्रिन्ट,
7: प्रोप्राइटर
8: प्रकाश श्रेष्ठ,
7: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
8: कन्ट्याक्ट नम्बर 9841924274।
9: Avaliko Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Avaliko Hotel and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email: hotelavaliko@gmail.com. Contact 011-620-326-9860-982293. New Avaliko Hotel and Restaurant Private Limited, Chautara Shankar Subani Nagarpalika 5, Sindhupalcho.
10: Elambu FM 89.6 MHz.

0: ओरले माई तिम्रै फोटो यो दिलभित्र राखेछु सजाय.
1: हेलो एभ्रीवान, वेलकम टु माई च्यानल. म तपाईँहरूको आफ्नै रिपोर्टर, ब्लगर, युट्युबर एन्ड टिकटकर. अनि अहिले हामी छौँ कार्टुन.

0: चिन्नाथ फैचा रात परिसक्यो
1: क्या चिन्दिरा
0: तँलाई त म सुँगेरै चिन्दिन्छु
2: सर त्यो अस्ति एउटा भिडियोमा टोरी डान्सर अटो डान्सर भन्ने पासा हो त्यो सोसियलमा पारिदिनुहोस् ल
0: किन
2: अब त्यो पासालाई केटी पटन आउँदैन रहेछ म गएर यसो टिप्स दिएर आउँथे नि
0: हामीलाई खबर गर्ने हजुर नै होइन त
3: हजुर
0: म इन्सपेक्टर टङ्क बुढा थोकी
3: हेलो अनि मेरो पाँच लाख
0: भोलि प्रेस मिटमा हुनेछ

0: ल छोरीहरू, तिमी दिदी बहिनीलाई हेर्न भनी अमेरिकाबाट ग्रिन कार्ड होल्डर केटाहरू हेर्दा ह्यान्डसम पनि छन्। यो चाहिँ तिमीहरूलाई मनपर्छ कि?
1: ठिकै छ, हेर्दै न त, हेर्दैमा के बिग्रिन्छ र अमेरिकन बाबुहरूलाई।

अनि अर्को खुसीको कुरा, हामी नेपालमै परमानेन्टली बस्दैछौँ नि।

0: it. Just a minute. We will return back.
1: के भयो? के को हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत

0: இளம்பு பிரேக் டைம்.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो. भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
2: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
1: हो. संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो. विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर.
1: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्. नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो. अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ. त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ. र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर.
1: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,
2: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
5: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बंगुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
5: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
6: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: time check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, मध्याह 12 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। वत्तत्व फिर्ताका लागि साउन 1 गतेदेखि बागमती प्रदेशमा अनलाइन मार्फत उजुरी दर्ताको व्यवस्था लागू गरिने। बजेटमा एमाले साथ नदिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहको संकटमा। कर्णाली प्रदेशका सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूद्वारा सामूहिक राजीनामा। रौतहटमा युवकद्वारा आत्महत्याको प्रयास। कीर्तिपुरमा रिफर। अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखोल्ने इरानको चेतावनी। र फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोगडी नगरपालिका वडा नम्बर 6 पिपल डाँडामा श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मीना राणा रहेको प्रहरीले जनाएको छ। घटनाका पछि उनका श्रीमान मीन बहादुर भण्डारी भने यति बेला फरार भएका छन्। स्थानीयको अनुसार मीन बहादुरले माइत गएकी श्रीमतीलाई चौतारा साँगाचोगडी नगरपालिका साथ पौवा स्थित ससुरालीबाट मंगलबार घरमा ल्याएका थिए। दुवैजनाले प्राय मादक पदार्थ सेवन गरेको र मंगलबार साँझ पनि सँगै मदिरा सेवन गरेका थिए। वडा सदस्य रवि खत्रीको अनुसार मादक पदार्थको नशामा सामान्य विवाद हुँदा मीन बहादुरले मुक्काले टाउकोमा प्रहार गरिएको र त्यसैका कारण मीना राणाको मृत्यु भएको हुन सकिने प्रारम्भिक अनुमान गरिएको छ। आज बिहान स्थानीय घटनास्थल पुग्दा मीना राणा मृत अवस्थामा फेला परेको थियो र उनको मृतकको टाउको र घुँडामा चोट र निलडाम देखिएको भए पनि घटनास्थलमा कुनै धारिलो हतियार प्रयोग नभएको संकेत नदेखिएको स्थानीयले बताएका छन् र घटनापछि मीन बहादुर फरार रहेकाले प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ। स्थानीयको अनुसार ठूलो झगडा नभई मदिरा नशाकै क्रममा भएको कुटपीटबाट घटना भएको हुन सकिने अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले महिला मृत अवस्थामा भेटिएको सूचना प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको समेत जानकारी दिन भएको छ। उहाँको अनुसार शवको पोस्टमार्टम प्रतिवेदन तथा थप अनुसन्धानपछि घटनाको विस्तृत विवरण सार्वजनिक गरिने समेत बताउनु भएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन पर्सि शनिबार 1 गतेदेखि अनलाइन मार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले समस्याग्रस्त सहकारीहरूलाई पुनः सञ्चालनमा आउने वातावरण तयार गरिने समेत बताउनु भएको छ। मुख्यमन्त्री बानियाले अब समस्याग्रस्त घोषित सहकारीहरूका सबै पैसा उपपठाउने पाउने अवस्था सृजना गर्ने समेत बताउनु भएको हो। बागमती प्रदेश अन्तर्गत रहेका 5 वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्यमा हिजो प्रारम्भ भएको छ। बागमती प्रदेशले सिभिल बचत तथा ऋण सहकारी संस्था सोल्टी मोड, दर्शन बचत तथा ऋण सहकारी संस्था कीर्तिपुर, सुमेरो बचत तथा ऋण सहकारी संस्था पुलचोक, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र सामखुसी र लालीगुरास बचत तथा ऋण सहकारी संस्था खुसीबुलाई समस्याग्रस्त घोषित गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सिग्देलले ऋणीहरूले ऋण तिर्ने वातावरण बनाउन निकै मेहनत गर्नु परेको जनाउँदै नियम कानूनलाई आधार कठोर निर्णय चाल्ने समेत बताउनु भएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर राई माझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड सहित 16 जनालाई कैद सजाय सुनाएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई 2 वर्ष, एमाले नेता टोपबहादुर राई माझी र तत्कालीन गृह सचिव टेक नारायण पाण्डेलाई 4 वर्ष कैद सजाय निर्धारण गरेको छ र जिल्ला अदालत काठमाडौँले खाँडलाई 2 वर्ष कैद र 20,000 रूपियाँ जरिवाना तोकिएको छ भने रायमाझीलाई 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना र सचिव पाण्डेलाई 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकिएको छ। नक्कली शरणार्थीको मुद्दामा सजाय निर्धारणका लागि मंगलबार हिजो भएको सुनवाईपछि जिल्ला अदालतले सजाय तोकिएको हो।
बजेटको विषयमा सत्ता गठबन्धनकारी दल नेकपा एमाले फरार अडानमा उभिए फरक अडानमा उभिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह संकटमा परेको छ। प्रदेशसभामा पेश

वर्ष 2083-84 बजेटलाई लिएर सत्तारूढ़ दल एमाले नै खर्च कटौतीको प्रस्ताव पेश भएपछि निकासका लागि उच्च राजनीतिक भेटघाट गर्न शाह काठमाडौँ पुगेका थिए। पर्सि सभापति गगन कुमार थापासँग भेटवार्ता गरेका शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्न चाहेका थिए, तर ओलीले उनलाई समय नै दिएको थिएन। ओलीले भेट नदिएपछि शाह बुधबार आज धनगढ़ी फर्किँदैछ। स्रोतको अनुसार शाहले बजेटमा देखिएको समस्या समाधान गर्न काठमाडौँ पुगे पनि नेताहरूको सकारात्मक प्रतिक्रिया नआएपछि उनी निराश भएर फर्किएका छन्। काठमाडौँ पुगेको मुख्यमन्त्रीले टोलीलाई सभापति थापाले नै धनगढ़ी फर्किन भनेको थियो र थापाले ओली र नेकपा एमालेसँगको छलफल गरेर बजेट समस्या हल गर्ने प्रयासमा लाग्ने समेत बताएको छ। प्रदेशसभामा पेश भएको आगामी आर्थिक वर्षको बजेट अनुसार असार मसान्तभित्र पारित गरिसक्नुपर्ने प्रावधान छ, तर सुदूरपश्चिममा भने बजेटलाई लिएर भएको विवाद र एमालेको खर्च कटौतीको प्रस्तावका कारण त्यो सम्भावना क्षीण हुँदै गएको छ। बजेट पारित हुने सम्भावना कम हुँदै गएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार समस्यामा परेको छ। कर्णाली प्रदेशमा सरकारबाट कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएको छ। आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, जलस्रोत मन्त्री अजय बुढा, सामाजिक विकास तथा मन्त्री घनश्याम भण्डारी र उद्योग पर्यटन तथा वातावरण मन्त्री सुरेश अधिकारीले आज राजीनामा दिनुभएको हो। अधिकारीहरूले आज बिहान बोलाएको क्याबिनेट बैठकमा चारैजनाले राजीनामा मुख्यमन्त्री यमलाल कणेललाई बुझाएको जानकारी दिएको छ। कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले गरिरहेको छ। कडेल मुख्यमन्त्री बन्दा आलो पालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो, तर त्यो सहमति पालन नभएकाले राजीनामा दिएको मन्त्रीहरूले बताएको छ। 2080 साल चैत्र 27 गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यति बेला नै तत्कालीन माओवादीले समर्थन गरेको थियो र केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि कांग्रेस एमाले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए। सोही अनुसार 2081 साल साउनमा कर्णाली प्रदेश सरकार कांग्रेस सहभागी भएको थियो। सरकारको नेतृत्व राजीव विक्रम शाहले गरेका थिए र शाह हाल स्वास्थ्य उपचारको सिलसिलामा बैंकमा रहेका छन् र उनी बैंक जानु अगाडि नै आफ्नो राजीनामा पत्र संसदीय दलका नेता जीवन शाहले बुझाएका हुन्। आजदेखि भरि ग्यास भएको सिलिण्डर सर्वसाधारणहरूले उपभोक्ताले पाउने भएको छ। नेपाल आयल निगम लिमिटेडले हिजो विज्ञप्ति जारी गर्दै 31 असार 2083 साबिकै 14.2 केजी ग्यास भएको सिलिण्डर बजारमा पठाउने भएको छ। अमेरिका इजरायल इरान युद्धका कारण ग्यास आपूर्तिमा भएको असहज अवस्थाका कारण नेपाल आयल निगमले 29 फागुन 2082 आधा सिलिण्डर ग्यास 7.1 केजीको नीति लिएको थियो र निगमको आधा सिलिण्डर भएको ग्यासबाट बजारमा पूर्ण रूपमा प्रतिस्थापन नहुँदा समस्या। बजारमा दुवै तौलका सिलिण्डर बिक्री वितरण हुने भएकाले तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको छ र निगमले भरि भएको ग्यासको भएको सिलिण्डरको मूल्य प्रति हजार 2060 रूपियाँ कायम गरिएको छ। रौतहटमा एकजना युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको छ। मंगलबार राति करिब 1 बजे गरूडा नगरपालिका 9 गाम्यहरियाका 28 वर्ष गौतम कुमार शाहीले नै आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यको अनुसार गौतम केही दिन यता मानसिक तनाव तथा डिप्रेशनका पीड़ित रहेका थिए। उनलाई आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाहको प्रयास गरेका हुन् र घटनास्थलबाटै परिवारका सदस्यले उनलाई उपचारका लागि बेट्रो नेपाल अस्पताल गरूडामा पुर्याएका थिए। अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ स्थित किर्तिपुर वर्ण अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमको अनुसार साहानीको घाँटीदेखि तलसम्म शरीरका करिब 31.5% भाग जलेको छ। ए
साइलम्बु खबरमा अब विदेशको खबर। इरानको इस्लामिक रिभोल्युसनरी गार्डस आईआरजीसीले अमेरिकाले आफ्नो आक्रमणकारी गतिविधि अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवाहन मार्ग मध्ये एक हर्मुज जलघाटी बन्द रहने चेतावनी दिएको छ। साथै अमेरिकाको हितसँग

0: गरिएका अन्य क्षेत्रीय तेल तथा ग्यास निर्यात मार्गहरू पनि निशानामा पर्न सकिने आईआरजीसीले बताएको छ। फेब्रुअरीको अन्त्यदेखि जारी अमेरिका इरान द्वन्द्वका कारण खाड़ी क्षेत्रबाट हुने तेल र ग्यास ढुवानीमा गम्भीर असर परेको छ। विशेष गरी विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण माग मानिने हर्मुज जलमार्गमा जलघाटीमा अवरोध उत्पन्न भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत बढ़दो चिन्ता बढ़ेको छ। हेलम्बु खबरमा अब खेल खबरमा फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सस स्थित डलास स्टुडियोमा भएको सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले पराजित गरिएको छ। स्पेनको जीतमा मिकेल र पेड्रोले गोल गरेका छन् र खेलको पहिलो गोल मिकेलले गोल गरेका थिए भने दोस्रो खेलको 22 मिनटमा पेनाल्टी मार्फत गोल गरिएको थियो। फ्रान्सका लागि लुकस डेक्नेले लमियन यमला फल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो। त्यसपछि खेलको 58 मिनटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाएको छ। बाँकी समयमा दुवै टोलीबाट हुन सकिने संकेत र स्पेनले फ्रान्समाथि 2-0 जीत हासिल गर्दै फाइनल यात्रा तय गरिएको हो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। बचत फिर्ताका लागि साउन 1 गतेदेखि बागमती प्रदेशमा अनलाइन मार्फत उजुरी दर्ताको व्यवस्था लागू गरिने। बजेटमा एमाले साथ नदिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहको संकट। कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूद्वारा सामूहिक राजीनामा। रौतहडमा युवकद्वारा आत्महत्याको प्रयास। कीर्तिपुरमा रिफर। अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी। र फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। अवश्य नमस्कार।
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कूटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा।

कल कल अबिरल बगी रहने था खोलाको निस्सल पानी हौ तिमी, कल कल अबिरल बगी रहने था खोलाको निस्सल पानी हो तिमी, बगरमा लडी रहेको कालो शालिग्राम ढुङ्गा हुँ म, कालो टुक्रा वाउ, बगरमा लडी रहेको लाडीग्राम ढुङ्गा, शालिग्राम ढुङ्गा हुँ म कालो टुक्रा, लड्दै गुड्दै ठोक्किँदै टुक्रिँदै आया आत्था गर्दै तिमीसँग बग्ने मेरो रहर, मेरो एकमात्र सपना।

0: El Ambu Break Time.
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोइता, तिनीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
6: केही होइन मिस,
7: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
10: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
11: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
11: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
11: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
12: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
16: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
17: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
18: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
19: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
20: Elambu FM 89.6 MHz.

0: हिउँदै मेरो पिण्ड खानी यो के बोकेर ल्याइस तैले?
1: अबदेखि हामी तिन भाइ सँगै उठ्ने, खाने, मुत्ने, सुत्ने।
2: नाइस टु मिट यु निजु।
3: यो प्रतिष्ठा ढायो, यो इज्जत ढायो, छायाला खन्ने यहाँ।
4: नेवारको छोरी हो म, नेवारको छोरी।
5: ओए अबिते!
6: मान्छे नि कुटिन्छ, केटा निस्काइन्छ, चुरोट नै खाइन्छ, मिल्ने भए त यी केटाहरूलाई बुढी नै पकाइन्छ।
1: तपाईँहरू फर्स्ट टाइम करेक्ट टाइममा आउनुभयो। माथि लफडा गर्ने पनि यही हो, यसले टन्नै मापासे पनि गरेकी छ। कोको होइन, यो मेरै कोको, मेरो कोकोलाई लग्नलाई मेरो लास्ट माथिबाट जानुपर्छ।
6: पालो
1: मेरो

0: तलाई लोक त परेन,
1: स्योर पर्यो,
0: हार्ट टु हार्ट कनेक्सन पनि हुनु पर्यो नि,
1: भइसक्यो
0: हुन्न अरे हुन्न, लवसकको चक्रमा फस्नुहुन्न,
1: त फसिसकिस जी छन् त मतिना याना मैया।

0: हवा चली रहे सरी, फूल फूली रहे सरी, रगत राते रहे सरी, आत्मा अमर रहे सरी, हमर माया अजंबरी। मेरो बा र मेरो समाज तँ भन्दा पनि इम्पोर्टेन्ट छ प्रेम।
1: मेरो माया त्यति पनि कमजोर छैन बुझिस्, झगडा कुन रिलेसनसिपमा हुँदैन यार।

0: हाम्रो मायाको निशानी, यो तेरो यो मेरो, खोलिस भने नाक फाँसिदिन्छ तेरो। अब त रेबर मेरो हुन्छ।
1: माया त्यो होइन जोसँग जीवन बिताइन्छ, माया त त्यो हो जो बिना बाँच्न सकिन्छ।

0: Elimbu FM 89.6 MHz.
1: आइज खै त तैँले भने केटी
2: टाइम त भइसक्यो आउनुपर्ने हो
1: चट्छ नि
3: ओ दाजु कसलाई कुरिरा हो
1: जसलाई कुरे नि तिमीलाई के मतलब
2: त्यही त बना
4: मेरो तिम्रो ड्याकको र
3: बाटो नभए नि आउने मान्छे त मेरै हो नि
5: के हो दाइ अहिलेको बच्चाहरू जुङ्गा छैन लभ गर्ने
1: त्यही त
3: दाजु जुङ्गा त तपाईँको पनि हात छैन नि
6: हो त
1: खै तेरो आइफोन 11 निकाल्दा यसो फोटो सोटो दिउँ पोर्ट्रेट स्टाइलमा
7: निकाल भनेको
1: के
7: निकाल छिटो
4: फोन हे भएको छोड्दै
7: निकाल छिटो
2: आइफोन नभए पनि आइसँग नि फोन छ नि हामी पनि
7: ओ यही हो हेर

0: ठिकै छ, हिँड्छौँ
1: किन न, हेर न आज यहाँ घुम्दा घुम्दा मेरो पर्सै हरायो,
0: हो र
1: हल्का सपिङ पनि गर्नु थियो,
0: मेरो एटिएम छ नि, लो यो लिएर जाऊ।
1: थ्याङ्क यू,
2: वेलकम।
1: अनि पिन नम्बर ओके बाई, थ्याङ्क यू।
0: साथी भाउजूको नाम चाहिँ के हो नि, लामो सोध्नु पर्छ, सोध्न त।
3: तपाईँले सम्पर्क गर्न खोज्नु भएको नम्बर मिलेन।
0: के भयो,
2: नम्बर मिलेन भन्छ यार, लो थाक्यो कि क्या,
0: मेरो एटिएम
2: ओए बरिस क्या हो,
0: यहीँबाट आएको थियो होइन आवाज, अँ मैले सुनेको थिएँ के,
4: तैँले गर्दा त हो नि,
0: अँ मैले हुनु, यसले गर्दा हो नि,
2: मैले चाहिँ के गरेँ,
4: पानी मुनि गए पनि छोड्किन,

What?

0: El Ambu Break Time.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, शहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
12: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
13: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
14: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
15: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: तपाई अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
17: नानी, के हो पारो तिम्रो? त्यो केटालाई तिमीले भन्दा बढी मैले चिनेछु। तिम्रो लागि मैले केटा हेर्सिया छु, लयर फटाऊ।

अनि बाबु आज तिमीहरूको डान्स छ भनेको होइन, ल सुरु गरौँ।

0: minute, just a minute, we will return back.
1: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
6: बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: खै जन्मदर्ता दिनुहोस् त।
11: जन्मदर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र? मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
11: ए, पहिला कसैले भनेनन्?
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
5: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
5: साथै यहाँ विवाह, व्रतबन्ध, पास्नी, छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
6: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
7: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
6: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू:
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।
0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
2: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
3: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: quiet. Just a minute. We will return back. Return back.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: New Aruniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sagar Chowk Gadi Nagarpalika 5 Sindhupalchok. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sagar Chowk Gadi Nagarpalika 5 Sindhupalchok. Email hotelaruniko@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sagar Chowk Gadi Nagarpalika 5, Sindhupalchok.
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: हजुर बुहारी,
5: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
6: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843-40-667 र 9818-77-908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
7: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौं, गर्मीबाट बचाऊ।
8: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अञ्जु शर्मा। हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रतिनिधि सभा बैठक 2 साताका लागि स्थगित हुने। आज बसेको मधेस प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित। बजेट फिर्ताका लागि साउन 1 गतेदेखि बागमतीमा अनलाइन मार्फत उजुरी दर्ताको व्यवस्था लागू गरिने। बजेटमा एमाले साथ नदिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाह संकटमा। कर्णाली प्रदेश सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा। अमेरिकी आक्रमण नरोकेसम्म हमोर्ज नखुल्ने इरानको चेतावनी। र फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकको चौतारा सागरचोक गढ़ी नगरपालिका 6 पिपर डाँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मीना राणा रहेको प्रहरीले जनाएको छ। घटनापछि उनका श्रीमान मीनबहादुर भण्डारी फरार रहेका छन्। स्थानीयका अनुसार मीनबहादुरले माइत गएकी श्रीमतीलाई चौतारा सागरचोक गढ़ी नगरपालिका 7 पौवा स्थित ससुरालीबाट मंगलबार घर ल्याएका थिए। दुवैजनाले प्राय मादक पदार्थ सेवन गर्ने गरेको र हिजो साँझ पनि सँगै मदिरा सेवन गरेका थिए। वडा सदस्य रवि खत्रीका अनुसार मादक पदार्थको नशामा सामान्य विवाद हुँदा मीनबहादुरले मुक्काले टाउकोमा प्रहार गरेको र त्यसकै कारण मीना राणाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। आज बिहान स्थानीय घटनास्थल पुग्दा मीना राणा मृत अवस्थामा फेला परेकी थिइन्। मृतकको टाउको र घोडामा चोट तथा निलडाम देखिएको भए पनि घटनास्थलमा कुनै धारिलो हतियार प्रयोग भएको संकेत नदेखिएको स्थानीयले बताएका छन्। घटनापछि मीनबहादुर फरार रहेकाले प्रहरीले उनको खोजी तीव्र पारेको छ। स्थानीयका अनुसार ठूलो झगडा नभई मदिराको नशाकै क्रममा भएको कुटाकुटबाट घटना भएको हुन सक्ने अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले महिला मृत अवस्थामा भेटिएको सूचना प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठक 2 साताका लागि स्थगित हुने भएको छ। प्रतिनिधि सभाको बैठक आज 1 बजेबाट शुरू भइसकेको छ। त्यसपछि अर्को बैठक साउनको 2 साताको अन्तिममा राख्ने सहमति प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक भएको छ। साउन 14 गते अर्को बैठक राख्ने छलफल भएको छ। आजको प्रतिनिधि सभाको बैठक अगाडि कार्य व्यवस्था परामर्श समितिले बैठक बसेको थियो। कार्य व्यवस्था परामर्श समितिको बैठक राख्नका लागि आज बिहान 11 बजेका लागि तय भएको प्रतिनिधिको बैठक दिउँसो 1 बजेबाट शुरू गरिएको हो। आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको 18 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। मधेस सरकारको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको मधेस प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतिले पारित भएको हो। मधेस सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत 1 असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41.13 करोड़ 86 लाख बजेट ल्याएका थिए। प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलले बजेटमा त्रुटि देखिएकाले संशोधन वा कार्यदल गठन गर्नुपर्ने माग गर्दै प्रदेश सभा बैठक अवरूद्ध पार्दै आएका थिए। गत 28 असारमा मधेस प्रदेश सभाले बजेट विवाद समाधानका लागि 7 सदस्यीय कार्यदल गठन गरेको थियो। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड सहित 16 जनालाई कैद सजाय सुनाएका छन्। नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडलाई 2 वर्ष, एमाले नेता टोप बहादुर रायमाझी र तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलाई 4 वर्ष कैद सजाय निर्धारण गरिएको छ। जिल्ला अदालत काठमाडौँले खाँडलाई 2 वर्ष कैद र 20,000 रूपियाँ जरिवाना, रायमाझीलाई 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना र सचिव पाण्डेलाई 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकिएको हो। नक्कली शरणार्थी सम्बन्धी मुद्दाको सजाय निर्धारणका लागि हिजो भएको सुनवाईपछि जिल्ला अदालतले सजाय तोकेको हो। बजेटको विषयमा सत्ता गठबन्धनकारी दल एमाले फरक
अडानमा उभिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह संकटमा परेका छन्। प्रदेश सभामा पेश भएको आगामी आर्थिक वर्ष 2083-84 बजेटलाई लिएर सत्तारूढ़ एमाले नै खर्च कटौतीको प्रस्ताव पेश गरेपछि निकासका

0: वन तथा वातावरण सुरेश अधिकारीले आज राजीनामा दिएका हुन्। अधिकारीले आज बिहान बोलाएको क्याबिनेट बैठकमा चारैजनाले राजीनामा पत्र मुख्यमन्त्री एमलाल कडेललाई बुझाएको जानकारी दिएका छन्। आजदेखि भरि ग्यास भएको सिलिण्डर सर्वसाधारण उपभोक्ताले पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले हिजो विज्ञप्ति जारी गर्दै 31 असार 2083 साविकै 14.2 केजी ग्यास भएको सिलिण्डर बजारमा पठाउने भएको छ। अमेरिका इजरायल इरान युद्धका कारण ग्यास आपूर्तिमा भएको असहज अवस्थाका कारण नेपाल आयल निगमले 29 फागुन 2082 आधा सिलिण्डर ग्यास 7.1 केजीको नीति लिएको थियो। अब विदेशको खबर। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स आईआरजीसीले अमेरिकाले आफ्नो आक्रमणकारी गतिविधि अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा प्रवाहन मार्ग मध्ये एक हमोर जल घाटी बन्द रहने चेतावनी दिएको छ। साथै अमेरिकाको हितसँग जोड़िएका अन्य क्षेत्रीय तेल तथा ग्यास निर्यात मार्गहरू पनि निशानामा पार्न सक्ने आईआरजीसीको भनाई छ। फेब्रुअरीको अन्त्यदेखि जारी अमेरिका इरान द्वन्दका कारण खाड़ी क्षेत्रबाट हुने तेल तथा ग्यास ढुवानीमा गम्भीर असर परेको छ। विशेष गरी विश्व ऊर्जा आपूर्तिको महत्वपूर्ण माग मानिने हमोर्ज जलघाटीमा अवरोध उत्पन्न भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत चिन्ता बढ़ेको छ। हेलम्बु खबरमा अब खेलकुदको खबर। फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। स्पेनको जितमा मिकेल युआर्जावाल र पेड्रो पोरोले गोल गरेका छन्। खेलको पहिलो गोल मिकेल युआर्जावालले गरेका थिए। उनले खेलेको 22 मिनटमा पेनाल्टी मार्फत गोल गरेका थिए। फ्रान्सका लुकास डिग्नोले लामिन यामाल विरूद्ध फाउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रतिनिधि सभा बैठक 2 साताका लागि स्थगित। आज बसेको मधेस प्रदेश सभाको बैठक बजेट सर्वसम्मतिले पारित। कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा। अमेरिकी आक्रमण नरोकेसम्म हमर्ज नखुल्ने इरानको चेतावनी। र फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश। दिउँसो 3 बजेको हेलम्बु खबरहरू सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस्त, नमस्कार।
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धूम्रपान त्यागौ, जीवन बचाऊ।
2: धूम्रपानका अवसरहरू फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवार

0: 깨끗하게 내가 협백만 하면 끝났어.
1: 헐, 그래도 깨끗하게 꼬리에 넣어. 저만 하라.

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
7: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
7: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
11: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
12: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
13: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: wait just a minute. We will return back.
1: खै जन्म दर्ता दिनुहोस् त.
2: जन्म दर्ता गरेको छैन नि म्याडम.
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
2: हो र, मलाई त थाहा नै थिएन म्याडम.
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
6: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको समाचारमा स्वागत छ। म आयसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। प्रतिनिधि सभाको बैठक 2 साताका लागि स्थगित हुने। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको नाममा दोस्रो पटक अन्तरिम आदेश जारी। नेपाली कांग्रेसले 7 वटै प्रदेशका नेकपा एमालेसँगको सहकार्य तोड्ने तयारी। सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्री बर्खास्त। कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दियो। युक्रेनमा आज भएको रूसी आक्रमणमा 6 जनाको मृत्यु, 20 जना घाइते। र प्रिमियर कप क्रिकेट जापानलाई हराउँदै नेपाल अन्डर 19 महिला टीम क्वार्टर सेमी फाइनलमा प्रवेश। लम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिका 14 डडुवालाई 40 माइक्रोन भन्दा पातलो प्लास्टिक मुक्त वडा घोषणा गरिएको छ। डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको आर्थिक तथा प्राविधिक सहयोग र वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा वातावरण संरक्षण, प्लास्टिक जन्य प्रदूषण न्यूनीकरण तथा दिगो जीवनशैली प्रवर्धन गर्ने प्रतिबद्धता सहित वडा घोषणा गरिएको हो। नेपाल सरकारको 40 माइक्रोन भन्दा पातलो प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाएको स्मरण गराउँदै यस्ता प्लास्टिकले वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने डिभिजन वन कार्यालयको तर्फबाट डिभिजन वन अधिकृत ओम सागर भण्डारीले बताउनु भएको हो। उहाँले प्लास्टिकका सूक्ष्म कण खाद्य चक्रसम्म पुग्ने भएकाले यसको प्रयोग न्यूनीकरण गर्नु अहिलेको आवश्यकता भएको समेत बताउनु भएको छ। कार्यालयले सरकारको एक जिल्ला एक प्लास्टिक मुक्त वडा अभियान अन्तर्गत चौतारा साँगा गढी नगरपालिका 14 प्लास्टिक मुक्त वडा घोषणा गरिएको जानकारी दिनुहुँदै आगामी दिनमा यस वडालाई जिल्लाकै अग्रणी वातावरण मैत्री वडाको रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरिएको छ। यसैगरी प्रतिनिधि सभाका सदस्य युवराज दुलालले वातावरण संरक्षण कुनै पनि निकायको जिम्मेवारी मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व भएको पनि उल्लेख गर्नुभएको छ र प्लास्टिक जन्य प्रदूषणले माटोको उर्वर शक्ति, जलस्रोत तथा कृषि उत्पादनमा नै नकारात्मक असर पर्ने भएकाले यसको नियन्त्रण आजको आवश्यकता भएको समेत बताएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आर्थिक वर्ष 2082-83 असार महिनामा सम्पादन गरिएका प्रमुख गतिविधिका बारेमा पत्रकार भेटघाट कार्यक्रम अन्तर्गत कार्यक्रम मार्फत सार्वजनिक गरिएको छ। कार्यालयले फरार प्रतिवादी पक्राउदेखि सामुदायिक प्रहरी साझेदारी, राजस्व संकलन, लागौषद नियन्त्रण र सवारी दुर्घटना अनुसन्धानका उपलब्धिहरू सार्वजनिक गरिएको हो। प्रहरीको अनुसार असार महिनामा अदालतको फैसला कार्यान्वयन अन्तर्गत 17 जना फरार प्रतिवादी पक्राउ गरिएका छन् र पक्राउ परेका मध्ये विभिन्न मुद्दामा जम्मा 14 वर्ष 8 महिनाको कैद सजाय, 7,18,145 रूपियाँ जरिवाना र 8,82,000 रूपियाँ बिगो असूल गर्ने बाँकी रहेको थियो। यस अवधिमा जिल्लाका विभिन्न नाकाबाट 2,93,04,470 रूपियाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। राजस्व संकलनमा चिनी, मदिरा, विद्युतीय, सिगरेट, भेप, अन्य खाद्यान्न सामग्री तथा नदीजन्य उत्खननमा उठेको राजस्व समावेश गरिएको छ र पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले शान्ति सुरक्षा कायम गर्न नागरिक संचार माध्यम र स्थानीय तहसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ र प्रहरीले अपराध नियन्त्रण, लागौषध दुर्व्यसन न्यूनीकरण, साइबर अपराध रोकथाम तथा समुदायमा कानूनी सचेतना अभिवृद्धिका कार्यक्रमहरूलाई पनि आगामी दिनमा निरन्तरता दिने जनाएको छ। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिका 6 पिपल डाँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय मीना राणा मगर रहेको प्रहरीले जनाएको छ। घटनापछि उनको श्रीमान मीन बहादुर भण्डारी भने यति बेला फरार भएका छन्। स्थानीयको अनुसार मीन बहादुरले माइत गएका श्रीमतीलाई चौतारा साँगाचोक गढी नगरपालिका साथ पौवा स्थित ससुरालीबाट मंगलबार घर ल्याएका थिए र दुवैजनाले मादक पदार्थ सेवन गरेको र मंगलबार साँझ पनि मदिरा सेवन गरिएका थिए। वडा सदस्य रवि खत्रीको अनुसार मादक पदार्थको नशामा सामान्य विवाद हुँदा मीन बहादुरले मुक्काले टाउकोमा प्रहार गरेको र त्यसैका कारण मीना राणाको मृत्यु भएको हुन सकिने प्रारम्भिक अनुसन्धान अनुमान गरिएको छ।
नकली नेपाली नोट छाप्ने गिरोहमा संलग्न भएको आरोपमा दोलखाका एक सहित छ जना बुटवलबाट पक्राउ गरिएको छ। रूपेनदेहीको बुटवल नगरपालिका उपमहानगरपालिका छ स्थित एक पसलबाट नकली नोट नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण सहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका चारका 38 वर्षीय पासङ तामाङ, भक्तपुरको चागु नारायण नगरपालिका एकका 41 वर्षीय रामचन्द्र खत्री, बुटवल उपमहानगरपालिका 11का 36 वर्षीय गंगकुमारी पूर्व छानी, त्यसै गरी कास्कीको पोखरा महानगरपालिका एकका किरण कृष्ण तिवारी र कपिल वस्तुको वनगंगा नगरपालिका एकको संजय थारू रहेका छन्। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रतिनिधि सभाको बैठक 2 साताका लागि स्थगित हुने भएको छ। प्रतिनिधि सभाको बैठकपछि अर्को बैठक साउनको 2 र 7 को अन्तिममा राख्ने सहमति प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा भएको छ। साउन 14 गते अर्को बैठक राख्ने गरी छलफल भएको छ। आजको प्रतिनिधि सभाको बैठक कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो र कार्य व्यवस्था परामर्श समितिको बैठक राख्नकै लागि आज बजेट 11 बजेबाट शुरू समेत गरिएको थियो र आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। सर्वोच्च अदालतले सम्पत्ति छानबिनको आयोगको नाममा 2 पटक अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठन भएको आयोगको नाममा आज 2 वटा मुद्दामा एकै पटक अन्तरिम आदेश जारी भएको हो। यसअघि अधिवक्ता प्रेमराज सिलवालको मुद्दामा अन्तरिम आदेश जारी गरेको सर्वोच्चले 2 पटक पूर्व न्यायाधीश फोरमका अध्यक्ष तो बहादुर सिंह र अधिवक्ता मणिराम उपाध्यायले दर्ता गरिएको रिटमा अन्तरिम आदेश जारी गरेको छ। पूर्व न्यायाधीश फोरमका तर्फबाट सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न नमिल्ने दावी गर्दै

के प्रारम्भ गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी एमालेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गर्नुभएको छ। सत्ता साझेदार दल भएर पनि एमाले आगामी आर्थिक वर्षको बजेट पारित गर्न साथ नदिएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको उहाँका प्रेस तथा जनसम्पर्क सल्लाहकारका डम्बर बमले जानकारी दिनुभएको छ। मुख्यमन्त्री शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पल, त्यसै गरी आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सिंह सार्की, त्यसै गरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्य मन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको हो। एमाले सरकारको आगामी बजेट पारित गर्न असहयोग गरिएको एमाले प्रदेश सभा सचिवालयमा तीनवटा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव समेत दर्ता गरिएको छ। नेपाली कांग्रेस प्रदेश कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएको छ। आर्थिक मामिला तथा मन्त्री राजीव विक्रम शाह, जलस्रोत मन्त्री विजय बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग पर्यटन तथा वन वातावरण मन्त्री सुरेश अधिकारीले आज राजीनामा दिनुभएको छ। अधिकारीले आज बिहान बोलाएको क्याबिनेटबाट बैठकमा चारैजनाले राजीनामा पत्र मुख्यमन्त्री यमलाल कणेललाई बुझाएको जानकारी दिएको छ। हाल कर्णाली प्रदेशमा सरकारको नेतृत्व एमाले गरिरहेको छ। कणेल मुख्यमन्त्री बन्दा आलो पालो सरकारको नेतृत्व दुवै दलबीच भएको थियो, तर सहमति पालना नभएका कारणले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्। हेलम्बु खबरमा अब विदेशको खबर। युक्रेनमा आज भएको रूसी आक्रमणका कारण 6 जनाको मृत्यु हुनका साथै 20 जना घाइते भएको छ। अधिकारीहरूको अनुसार आक्रमणको कालो सागरको बन्दरगाह शहर ओडेसा र रूसको सीमा नजिकै उत्तर पूर्वी शहर सीमाका सुमिका औद्योगिक र चिकित्सा सुविधाहरूलाई लक्षित गरिएको थियो। रूसी पक्षबाट 100 वटा निर्देशित हवाई बम प्रहार गरेको छ बताउँदै सुमिका रक्षा गवर्नर क्षेत्रीय ओलेग ग्रिबेनले यस क्षेत्रमा 3 जनाको मृत्यु हुनका साथै 17 जना घाइते भएको पुष्टि गरिएका छन्। खेलम्बु खबरमा अब खेल खबरमा नेपाल एसिसी अण्डर 19 महिला प्रिमियर कप 2026 को सेमी फाइनलमा पुगेको छ। नेपालले अण्डर 19 महिला क्रिकेट टोलीले जापानमाथि शानदार जीत दर्ता गर्दै सेमी फाइनलको यात्रा तय गरेको छ। जापानले प्रस्तुत गरेको 87 सामान्य लक्ष्यलाई नेपालले मात्र 11.2 ओभरमा 1 विकेट गुमाएर 90 रन बनाउँदै सहज भेटाएको छ। नेपालका जीतमा प्रारम्भिक ब्याटर सावित्री धामीले अभिजित 41 रनको उत्कृष्ट इनिङ्स खेलेको छ भने उहाँले 32 बलको सामना गर्दै उक्त रन बनाएको हो र साना प्रवीणले 16 बलमा 18 रन र सोनी पाखरिनले 22 बलमा अभिजित 18 रनको योगदान दिएको थियो। जापानको तर्फबाट पनि ममता कासुवनले 4 ओभरमा 11 रन दिँदै विकेट लिएको थियो। जापानलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरले कसिलो बलिङ गरेको थियो। नेपालका लागि कृष्ण गुरूङले 3 ओभरमा मात्र 6 रन खर्चेर 2 विकेट लियो। रिया शर्माले 4 ओभरमा 23 रन दिएर 2 विकेट तथा सोनी पाखरिन र अनु कडायतले समान 1-1 विकेट लिनु भएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको बैठक 2 साताका लागि स्थगित हुने। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको नाममा 2 पटक अन्तरिम आदेश जारी। नेपाली कांग्रेसले 7 प्रदेशमा एमाले नेकपा एमालेसँगको सहकार्य तोड्ने। सुदूरपश्चिम प्रदेशमा एमालेका मन्त्रीहरू बर्खास्त। कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा। युक्रेनमा आज भएको रूसी आक्रमण 6 जनाको मृत्यु 20 जना घाइते। र प्रिमियर कप क्रिकेट जापानलाई हराउँदै नेपाल अण्डर 19 महिला टीम सेमी फाइनलमा प्रवेश। साँझ 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 को समयमा उपस्थित हुने नै छौं। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङले धन्यवाद दिँदै म आयुसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: हाम्रा सेवाहरू
1: स्टेसनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
1: मायाको चिनो,
0: मेडल,
1: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
0: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
0: कन्ट्याक्ट नम्बर 9841924274।
2: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Sautara Shanga Suguri Nagarpalika 5 Sindhu Paso. Email hotelaruniko@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Shanga Suguri Nagarpalika 5 Sindhu Paso.
3: Elumbu FM 89.6 MHz.

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको बच्चनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको बच्चन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जय मसीह। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै अगाडि बढ्नेछौ। आज पनि हामी पाउलले लेखेको एफिसीको पुस्तकबाट हामी पाठ गर्नेछौ। मलाई विश्वास छ यसमा लेखिएका वचनहरू अध्ययन गर्दै गर्दा तपाईलाई पनि परमेश्वरले आज उत्साह दिनुहुनेछ। तपाईँको मण्डलीका लागि पनि यो उपयोगी हुनेछ, तपाईँको जीवनका लागि पनि उपयोगी हुनेछ। आउनुहोस् हामी अध्ययन गर्दै जानेछौ। आज हामी एफिसीको पुस्तक अध्याय दुईबाट पाठ गर्दै जानेछौ। शीर्षकमा लेखिएको छ, पुरानो र नयाँ जीवन। तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। यिनैमा यस संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक अनुसार अनेककारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दैन थियो। तिमीहरू मध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँदथ्यौं, तर बाँकी मानिस जस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई पठाउनुभयो अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरूले आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिप हौं। हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। आमेन। प्रियहरू, मलाई विश्वास छ हामीले यति बेला पाठ गरेको खण्ड एफिसीको पुस्तक दुई अध्यायको एकदेखि हामीले दश पदसम्म पाठ गर्यौं, यसबाट तपाईँले निकै नयाँ उत्साह पाउनुभयो होला, आशिष पाउनुभयो होला भन्ने विश्वास गरेको छु। अब हामी यसको गहिरो अध्ययनमा अगाडि बढ्नेछौ। यहाँ शीर्षकमै नै बताइएको छ कि पुरानो जीवन र नयाँ जीवन। वास्तवमा यो खण्डले स्पष्टसँग तपाई हामी जसले येशूलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौ, हाम्रो जीवन पहिले कस्तो थियो र जब हामीले येशूलाई विश्वास गर्यौं त्यसपछि हाम्रो जीवन के भयो अथवा कस्तो हुनुपर्दछ भन्ने बारेमा यहाँ बताइएको छ, चर्चा गरिएको छ। शुरूमा हामीले हेर्न सक्दछौ कि हामी कस्ता थियौं। जसले येशूलाई विश्वास गरेको छैन, जसले उहाँमाथि आफ्नो पापको पश्चाताप गरेर उहाँलाई आफ्नो पाप छुटकारा गर्ने मसीह भनेर, उद्धारकर्ता र मुक्तिदाता भनेर विश्वास गरेको छैन अथवा थिएन, त्योभन्दा पहिले हामीले वास्तवमा हाम्रो पाप क्षमा कहाँ हुन्छ भन्ने कुरा नै हामीले जानेका थिएनौ। हामी त अन्धकारमा थियौं प्रियहरू। हाम्रो मुक्ति र उद्धार कसरी हुन्छ भन्ने कुरा हामीलाई जानकारी नै थिएन, हामीलाई केही कुरा थाहा थिएन। शुरूआत हामीले हेर्ने हो भने जब आदिमा परमेश्वरले मानव जाति सृष्टि गर्नुभयो, आदम र हब्बाद्वारा मानव जातिको शुरूआत भयो, तर उनीहरूको अनाज्ञाकारिताका कारणले गर्दाखेरि संसारमा पाप आयो। आदमबाट संसारभरि मानिसहरू जन्मदै गए र अहिले हामीले हेर्नु पर्दाखेरि यति धेरै मानिसहरूको संख्या हामीले देख्दछौ कि हाम्रो जन्म अनुसार नै हामी पाप नै बोकेर हामी जन्मियौं। हामी पापी मानिसबाट नै हामी जन्मिएको कारणले गर्दाखेरि मानिसहरू कोही पनि धर्मी छैन। रोमीको पुस्तकले भन्दछ कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। हामी जन्म जाँदै पापी थियौं प्रियहरू, अनि हाम्रो उद्धारको लागि अब हामीले कसमाथि विश्वास गर्ने हामी जान्दैनथ्यौं। यहाँ बताइएको छ कि हामी यीशुलाई चिन्नुभन्दा पहिले पापले मरिरहेको थियौं। त्यो मृत्यु भनेको यस्तो मृत्यु हो जो संसारमा हाम्रो संसारिक मृत्यु होइन, तर त्यो अनन्त मृत्यु हो। यदि हामी त्यसैमा थियौं भने, यीशुलाई विश्वास गरेका थिएनौं भने, हाम्रो अनन्त मृत्यु अथवा नरकको मृत्यु जो चाहिँ निकै भयंकर मृत्यु हो, जो चाहिँ अनन्त मृत्यु हो, त्यो निश्चय थियो। यहाँ यसरी बताइएको छ कि संसारको रीतिमा आकाशको शक्तिको मालिकको अधीनमा अनाज्ञाकारितामा र ती सबै किसिमका कामहरूमा हामी एकपल्ट चल्दै थियौं। पक्कै पनि तपाईँ र मैले आफ्नो जीवनलाई नियाल्न सक्दछौ। जब हामीले यीशु प्रभुलाई चिनेका थिएनौं, वास्तवमा पाप के हो भन्ने कुरा पनि हामीले जानेका थिएनौं। हामी त संसारको रीतिरिवाज परम्परा भन्दै हरेक किसिमका विकृतिहरू गर्दै आएका थियौं। संसारमा जुन किसिमको चालचलनहरू मानिसहरूले चल्दथे, हामी त्यही चालचलनमा रमाइरहेका थियौं। हामीले विभिन्न किसिमका थोकहरूलाई, ती मूर्तिहरूलाई पूजा गर्दै अनाज्ञाकारितामा हामी मस्त भएका थियौं। परमेश्वरको डर र भयमा हामी चल्दैनथ्यौं। यीशुलाई विश्वास गर्नुभन्दा पहिले तपाईँ र हाम्रो जीवन पनि त्यस्तै किसिमको थियो। प्रियहरू, मसँग धेरै व्यक्तिहरू मण्डलीमा भेट हुन्छ, कतिजनाको जीवनहरू उहाँहरूको गवाहीहरू सुन्दछु। उहाँहरूले बताउनुहुन्छ कति मानिसहरू आफ्नो जीवन समाप्त गर्नतर्फ अगाडि बढेका थिए। उनीहरूमा आशा थिएन, उनीहरूमा संसारको यावत थोकहरूले गर्दाखेरि उनीहरूमा म किन यो संसारमा जन्मिए, म जन्मनको मुख्य कारण के हो, भोलि गएर म कहाँ जाने हो, उसको भविष्य मृत्युपछिको जीवनका बारेमा केही पनि थाहा थिएन। तर जब उनीहरूले येशूलाई विश्वास गरे, त्यसपछि नयाँ जीवन उनीहरूले आफ्नो जीवन जिउनुको वास्तविक अर्थ, जन्मनुको वास्तविक अर्थ के हो उनीहरूले बुझेका हामीले भेटेका छौं। धेरै मानिसहरू प्रियहरू हामीले हेर्दछौ कि संसारमा जुन किसिमको चालचलन छ, संसारमा राम्रो कुरा पनि छ, धेरै जस्तो नराम्रो कुरा पनि छ। हत्या, हिंसा, व्यभिचार, विभिन्न किसिमका पापमय स्वभावहरू, पापमय कामहरू संसारमा यत्र तत्र हामीले देख्न सक्दछौ। अनि हामीले के गरिरहेका छौं भन्ने कुरा हामीलाई पक्कै पनि थाहा थिएन। वचनमा पनि त्यही भनिएको छ प्रियहरू, आकाशको शक्तिको मालिक अनुसार, संसारको रीति अनुसार, अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू पनि एकपल्ट चल्दै थियौ। त्यसकारण आज तपाईँ र हामी पनि यो कुरालाई मनन गर्न सक्छौ कि येशूलाई पाउनुभन्दा पहिले तपाईँ र मेरो जीवन के थियो। प्रियहरू, हामीलाई थाहा थिएन, हामी त मरिरहेका थियौं, जसको अर्थ हो दोस्रो मृत्यु। येशूलाई विश्वास नगरेको भए, उहाँलाई विश्वास नगरिकन हामी यो संसारमा मरेको भए, पक्कै पनि प्रियहरू हामी अनन्त जीवन हामीले प्राप्त गर्ने थिएनौ। उहाँको त्यो अपार अनुग्रहमा, त्यो प्रेममा हामी रहन पाउने थिएनौ। हामीले ईश्वरलाई अथवा परमेश्वरलाई, साँचो परमेश्वर जो जीवित हुनुहुन्छ, हिजो हुनुहुन्थ्यो, आज हुनुहुन्छ अनि भोलि पनि हुनुहुनेछ, त्यो परमेश्वरलाई हामीले चिन्न सक्दैनथ्यौं। अनि न्यायको दिनमा परमेश्वरको न्याय सिंहासनका अगाडि उहाँको क्रोधको लागि हामी तयार हुनुपर्ने थियो। उहाँको दण्ड, हाम्रो पापको प्रायश्चितको दण्ड हामीले स्वयंले भोग्नुपर्ने थियो। तर प्रियहरू, म आज तपाईँलाई उत्साह दिन चाहन्छु कि वचनमा लेखिएको छ कि हाम्रो परमेश्वर निकै नै प्रेमिलो परमेश्वर हुनुहुन्छ, निकै अनुग्रही परमेश्वर हुनुहुन्छ, उहाँ दयालु परमेश्वर हुनुहुन्छ, दया गर्नमा उहाँ धनी हुनुहुन्छ, प्रेम गर्नमा उहाँ धनी हुनुहुन्छ, कृपा गर्नमा उहाँ धनी हुनुहुन्छ। त्यसकारण आज उहाँको त्यो अपार प्रेमका कारणले तपाईँ र मैले परमेश्वरमा उद्धार र मुक्ति पाएका छौं। पापमय स्वभावको कारणले, त्यो पापका कारणले हामी मर्नुपर्ने, त्यो परमेश्वरको अनन्त क्रोध हामीले सहनुपर्ने थियो, तर त्यसबाट उहाँको अनुग्रहका कारणले तपाईँ र हामी बचाइएका छौं। वचनमा लेखिएको छ, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो, अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। हालेलुया। साँच्चीकै प्रियहरू, आज प्रभुको प्रेमका कारणले, उहाँको अनुग्रहका कारणले गर्दाखेरि तपाईँ र मैले मुक्ति र उद्धार पाएका छौ। हामी मरेको थियौं, हामी पापमा थियौं, हामी हाम्रो त्यो दुर्बलताबाट हामी उठ्न सक्ने अवस्था थिएन, हाम्रो संसारमा भएका रीतिरिवाज, परम्परा, चाल चलन, कुनै पनि कार्यद्वारा धार्मिक क्रियाकलापबाट हामीले मुक्ति र उद्धार हामीले प्राप्त गर्न सक्ने थिएनौ। पावलले यही कुरा भन्दछन् कि कामले होइन तर परमेश्वरको अनुग्रहले, परमेश्वरको त्यो असीम प्रेमको कारणले गर्दाखेरि आज मानिस जातिले उद्धार र मुक्ति पाएका छन्। यो बेला म तपाईँहरूको बीचमा यूहन्नाको पुस्तक 3:16 पाठ गर्न चाहन्छु। किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन पनि पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। आमेन। प्रियहरू, परमेश्वरले हामी पापमय स्वभावमा, हामी पापमा फसेका मानिसहरू, उहाँलाई नचिन्ने अनाज्ञाकारी हटी मानिसहरू भए पनि परमेश्वरले हामीलाई त्याग्नु भएन, उहाँले हामीलाई त्याग्नु भएन, उहाँले हामीलाई दण्डमा पर्न दिनु भएन, उहाँको स्वर्गीय क्रोध, परमेश्वरको त्यो क्रोध उहाँले हामीमाथि खनाउनु भएन, तर उहाँले चाहिँ हामीलाई नाश गर्नको लागि नभइकन हामीलाई उद्धार गर्न र अनन्त जीवन दिनको लागि उहाँको एकमात्र पुत्र प्रभु येशु ख्रीष्टलाई यो संसारमा पठाउनु भयो कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। संसारलाई दोषी ठहराउनको लागि परमेश्वरले उहाँको पुत्रलाई पठाउनु भएन, येशु प्रभुले पनि संसारमा मानिसहरूलाई घृणा गर्नलाई, दोषी ठहराउनलाई उहाँ आउनु भएन, तर येशु प्रभुले आफ्नो जीवनभरि उहाँले मानिसहरूलाई प्रेम देखाउनु भयो। उहाँले विभिन्न किसिमका अधर्म, व्यभिचार, अनाज्ञाकारितामा रहेका ती मानिसहरूलाई पनि प्रेम गर्नुभयो। समाजले तिरस्कार गरेका व्यक्तिहरूलाई पनि उहाँले प्रेम गर्नुभयो। कर उठाउनेलाई उहाँले प्रेम गर्नुभयो। व्यभिचारी स्त्रीलाई उहाँले उनको जीवनको सार्थकता के हो भन्ने बुझाउनुभयो। संसारले छिछि र दूर दूर गरेका ती व्यक्तिहरूलाई पनि येशु प्रभुले प्रेम गर्नुभयो। दरिद्रतामा, दीनतामा रहेका ती मानिसहरूलाई प्रभु येशुले प्रेम देखाउनुभयो। किन भन्दा त्यसको उद्देश्य हरेकले नयाँ जीवन पाउन्, हरेकले आफ्नो पापबाट पश्चाताप गरून् र येशु प्रभु को हुनुहुन्छ भन्ने कुरा उनीहरूले जानुन् र उहाँतर्फ फर्कुन् र त्यो उद्धार र मुक्ति उनीहरूले पाउन् भनेर येशु प्रभु संसारमा आउनुभयो। 17 पदमा, यहाँ यूहन्नाको पुस्तक 3:17 लेखिएको छ, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन तर संसार उहाँद्वारा बाँचोस् भनेर उहाँले पठाउनुभयो। त्यसकारण प्रियहरू, आज तपाईँ र हामी कुन जीवनमा थियौं, आज तपाईँ र मलाई प्रभुलाई विश्वास गरिसकेपछि, येशूलाई विश्वास गरिसकेपछि हामीले त्यो अनन्त जीवन प्राप्त गरेका छौं भन्ने कुरा हामीले कहिले बिर्सिनु हुँदैन। प्रियहरू, तपाईँ हामी चाहे दरिद्रतामा हौला, तपाईँ हामी खाँचोमा हौला, तपाईँ हामी धनी हौला, तपाईँ हामीसँग पहिले अभाव थियो होला तर अहिले तपाईँ सम्पन्न हुनुहुन्छ होला, तपाईँ विभिन्न परिस्थितिमा हुनुहुन्थ्यो तर अहिले तपाईँमा विभिन्न परमेश्वरको आशिष अनुग्रहले तपाईँको जीवन केही फरक भएको छ होला, तपाईँ परिवर्तित जीवन लिएर अगाडि बढ्दै हुनुहुन्छ होला, तर एकपटक तपाईँले आफ्नो विगतलाई पनि सम्झिनुपर्छ। तपाईँ हामी कस्तो थियौं जब तपाईँ र मैले प्रभुको अनुग्रहलाई बुझ्यौं, उहाँको प्रेमलाई बुझ्यौं, जब हामीले उहाँमाथि विश्वास गर्यौं, हाम्रो जीवनमा के परिवर्तन आयो अनि कसका कारणले हामीले त्यो अनन्त जीवन पायौं, त्यो कुरा हामीले कहिले बिर्सिनु हुँदैन। प्रियहरू, प्रेरितको पुस्तक 4:12 म यहाँहरूको बीचमा पाठ गर्न गइरहेको छु। अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन। यसको अर्थ केवल येशूमा मात्रै मुक्ति छ, येशूमा मात्रै जीवन छ भन्ने कुरा यहाँ बताइएको छ। प्रियहरू, पापबाट क्षमा पाउनको लागि न स्वर्गमा न पृथ्वीमा कुनै नाउँ दिइएको छैन, केवल येशु नाउँमा मात्रै मुक्ति र उद्धार छ। रोमीको पुस्तक 5:8 यहाँ यसरी लेखिएको छ, तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुभयो कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। प्रियहरू, तपाईँ हामी यहाँ वचनमा भनिए अनुसार हामी पापी थियौं, हामीले परमेश्वरको हो हामी चिन्दैन थियौं, अनि हामी पापी रहेछौं, हामी मृत्युमा रहेछौं भन्ने कुरा पनि हामी जान्दैन थियौं, तर जब येशूलाई हामीले विश्वास गर्यौं त्यसपछि हामीले ती सबै कुरा थाहा पायौं र अनन्त जीवन येशूद्वारा हामीले प्राप्त गर्यौं। येशू प्रभु संसारलाई दोषी ठहराउन होइन तर संसारलाई बचाउनको लागि आउनुभयो। यहाँ भनिएको छ कि येशू प्रभु क्रूसमा मर्नुभयो, आफ्नो प्राण उहाँले अर्पण गर्नुभयो, मानिसहरूको सबै पापहरू उहाँले क्रूसमा सदाका लागि उहाँले एकैपल्ट बलिदान दिनुभयो। हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो अनि यो परमेश्वरले मानिस जातिलाई तपाईँ र मेरो लागि देखाउनु भएको प्रेमको प्रमाण हो प्रियहरू। म फेरि एपिसीको पुस्तकमा फर्किन चाहन्छु। 2:6 यसरी लेखिएको छ, र उहाँसँग हामीलाई पठाउनुभयो अनि स्वर्गीय स्थानमा ख्रिस्ट येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रिस्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देख्नलाई देखाउनलाई हो। प्रियहरू, हामी हेर्न सक्दछौ कि त्यो स्वर्गीय स्थानमा येशूसँग बस्नको लागि, येशूसँग रहनको लागि उहाँले हामीलाई बोलाउनु भएको छ, उहाँले हामीलाई चुन्नु भएको छ। कति फरक छ प्रियहरू, हामी एक समय पापका कारणले मर्दैथ्यौं, तर हामीलाई प्रभु येशूको अनुग्रहका कारणले, प्रभुको अपार अनुग्रहको कारणले गर्दाखेरि, येशू ख्रिस्टको बलिदानमा तपाईँ र हामीले गरेको त्यो विश्वासका कारणले, उहाँको रगतद्वारा हाम्रा पापहरू हामीले क्षमा पाएका छौं। यहाँ लेखिएको छ, फेरि म एपिसीको पुस्तक 1:7 पढ्न गइरहेको छु, उहाँको अपार अनुग्रह अथवा परमेश्वरको अपार अनुग्रह अनुसार ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौ। त्यसपछि जब हामीले परमेश्वरमा उद्धार र मुक्ति पायौं, अब उहाँले हामीलाई स्वर्गसम्मै, त्यो अनन्त जीवनसम्मै उहाँले बोलाउनु भएको छ। 8 यहाँ फेरि स्पष्टसँग बताइएको छ कि किनकि अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। हालेलुया। प्रियहरू, हामीलाई थाहा छ मानिसको पाप क्षमाका लागि बलिदानको आवश्यकता पर्दथ्यो, अनि आफ्नो पापको क्षमाको लागि मानिसले आफै मर्नुपर्ने हुँदथ्यो। व्यवस्था अनुसार त्यो एउटा नियम थियो प्रियहरू, साडेर गोरुको रगतद्वारा होइन तर आफ्नै रगत हामीले चढाउनु पर्ने हुन्थ्यो। त्यसको लागि हामी आफै बलिदान हुनुपर्ने हुन्थ्यो। पाप प्रायश्चितका लागि रगत बाहेक अरू कुनै विकल्प छैन भनेर व्यवस्थामा बताइएको छ, र मानिसको उद्धारका लागि निष्कलङ्क एउटा पाप रहित रगतको आवश्यकता पर्दथ्यो, त्यो बलिदानको आवश्यकता पर्दथ्यो, जो चाहिँ ख्रिस्ट येशू मात्रै एउटा सिद्ध परमेश्वर, जो तपाईँ र मेरा लागि स्वर्गबाट मानिसको चोला धारण गरेर उहाँ संसारमा आउनुभयो, र हामी मर्नुपर्ने अथवा हामी बलिदान हुनुपर्ने त्यो ठाउँमा परमेश्वर स्वयं मानव भएर आउनुभयो र उहाँ बलिदान हुनुभयो। अब उहाँको रगतमाथि, उहाँको बलिदानमाथि जसले विश्वास गर्छ त्यो चाहिँ बचाइनेछ, त्यसको उद्धार हुनेछ, अनि त्यो चाहिँ हामीले गरेको कामका कारणले होइन, त्यो चाहिँ हामीले गरेको बलिदानका कारणले होइन प्रियहरू, तर येशू प्रभुको बलिदानका कारणले हामीले उद्धार पाउने हो। यहाँ बताइएको छ कि अनुग्रहबाट, विश्वासद्वारा, परमेश्वरको अनुग्रहबाट अनि येशू ख्रिस्ट माथिको विश्वासद्वारा हामीहरूले उद्धार पाएका छौ। अरू कुनै कुराले होइन प्रियहरू। आज यो संसारमा विभिन्न कुराले उद्धार र मुक्तिका लागि यो हुनुपर्छ, त्यो हुनुपर्छ, यस्तो गर्नुपर्छ, त्यो गर्नुपर्छ, अनेक किसिमका नियमहरू, नीति नियमहरू, विभिन्न किसिमका धार्मिक विधि विधानहरू हाम्रो बीचमा प्रशस्त मात्रामा देख्न सक्दछौ। तर बाइबलले स्पष्टसँग बताउँदछ कि मुक्ति र उद्धार परमेश्वरको अनुग्रहद्वारा र येशू ख्रिस्टमाथि गरेको हाम्रो विश्वासद्वारा मात्रै हामीले प्राप्त गर्दछौ। अनि यो विश्वास अनि यो मुक्ति र उद्धार चाहिँ हामी आफैबाट होइन, तर यो त परमेश्वरको वरदान हो, वचनमा स्पष्टसँग बताइएको छ। त्यसैले प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु, यहाँ हामी यी सबै कुराहरू जानिसकेपछि तपाईँ र हामी अब सामान्य व्यक्ति होइनौं। तपाईँ र हामीलाई परमेश्वरले विशेष महत्वको साथमा चुन्नु भएको छ। यति धेरै बलिदान, यति धेरै कष्ट उहाँले सहनु भयो तपाईँ र मेरो लागि। अब यो कुरा हामीले बुझिसकेपछि प्रियहरू, तपाईँ र मेरो जीवन अब एउटा परमेश्वरको धार्मिकताका लागि हुनुपर्दछ, उहाँको लागि असल किसिमको काम गर्नको लागि तपाईँ र हामीलाई प्रभुले चुन्नु भएको छ। यो कुरा यहाँ लेखिएको छ, एफेसीको पुस्तक 2:10 लेखिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिपहरू हौं। प्रियहरू, तपाईँ र हामी अनुग्रहद्वारा हामी बचाइएका छौं। हामीले केही गर्नु परेको छैन। अब हामी हात बाँधेर बस्ने होइन। त्यो कुरालाई बुझेर प्रियहरू, हामी संसारमा एक अर्कालाई प्रेम गर्ने कुरामा, एक अर्कालाई वास्ता गर्ने कुरामा, संसारमा असल कामहरू गर्नको लागि तपाईँ र हामीलाई प्रभुले बताउनु, तपाईँ र मलाई उहाँले चुन्नु भएको छ। त्यसकारण प्रियहरू, म यही तपाईँलाई उत्साह दिन चाहन्छु। आजको यो समयमा तपाईँ विशेष हुनुहुन्छ। तपाईँलाई परमेश्वरले एउटा विशेष उद्देश्यका साथमा चुन्नु भएको छ, र तपाईँबाट निकै आश्चर्यपूर्ण कामहरू उहाँले गर्न खोजिरहनु भएको छ। तपाईँको जीवनबाट धेरै असल कामहरू उहाँले गर्न खोजिरहनु भएको छ त्यसका लागि तपाईँ बनाइनु भएको छ। के तपाईँ यी सबै कुराहरूको लागि उत्साहित हुनुहुन्छ? के तपाईँ तयार हुनुहुन्छ? परमेश्वरको योजना उहाँको उद्देश्य अनुसार अगाडि बढ्न तपाईँ तयार हुनुहुन्छ? आजै तपाईँ यो विषयमा प्रार्थना गर्नुहोस् र अगाडि बढ्नुहोस्। प्रियहरू, म उत्साह दिन्छु कि तपाईँले आफूलाई एक्चुली निहाल्नुहोस्। परमेश्वरले तपाईँ र मलाई कति धेरै प्रेम गर्नु भएको रहेछ भन्ने कुरा मलाई लाग्छ तपाईँले आजको वचन अध्ययन गरिसकेपछि बुझ्नुभयो। अब बाँकी जीवन तपाईँ परमेश्वरको निम्ति, परमेश्वरको लागि, उहाँको इच्छा बमोजिम आफ्नो जीवन बिताउनलाई निरन्तर अघि बढ़िरहनुहोस्। म यही उत्साह तपाईँलाई दिन चाहन्छु। आजको वचन अध्ययनबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349।
0: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: एलम्बू एफएम 89.6 मेगाहर्ज।
3: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो। यसु देनला व्यक्तिगत सम्बन्ध दा प्राथमिकता भिन्सुगो। जयमसी तथा लासो फ्याफुला नमस्कार। स्पार्क माई फेथ तथा नला विश्वासी समक बसुगो अङ्क 38 रंगनी दा स्वागत मुला न वियोग तामाङ नदा पक्का मुला कि रंग लानन व्यस्त मुसुला लुइरी लानन ताम गदे सामना लदोसेला मुला नदा चुएन विश्वास मुला कि रंगसी प्राप्त लबरी लानन लक्ष्य गदे मुला समाधान लबरी द्वन्द गदे मुला थेन्दे पार लबरी अवरोध गदे मुला तिनी रंग द प्रोत्साहन पिनबरी से मुला कि येशु ख्रिस्ट देन बाङबा व्यक्तिगत सम्बन्ध सोबरिदा बेनन भन्दा लान प्राथमिकता पिन्सुगो तिग्दा विषम रंगला लक्ष्य गरे प्राप्त लबरी देन कठिनाई गरी पार लबरी रंगद आवश्यकता चुला बेनन बुद्धि चुग्याम हाला सफल तबरी रंगद तोबा बेनन शक्ति परमेश्वर वचन ज्ञान हाला तसै चु बेनन यसु देन रंगदा व्यक्तिगत सम्बन्ध आधारित मुला एक कुरान्ती एक अध्याय 9 परमेश्वर विश्वास लखम्बा परमेश्वर हिन्ना छेसे रंगला जा याङला प्रभु येशु ख्रिस्ट देन छ्याम दिक्सी सेम गीत तबरी एनी गदेदा न्योइबा मुला याङला लुइला लागिरी परमेश्वरलाई याकर कि उद्देश्य मुला जब याङ येशु ख्रिस्ट देन संसारी ब्रह्मुला रोसे याङ द थे उद्देश्य पुरा लबरी निर्देशित लबरी हमला मुसुला भजन संग्रह 145:18 परमप्रभु द पुकारा लबगदे बेनानला नाम्रो मुसुला बेनानला नम ज जसे रोदा सत्यरी पुकारा मुला यंगसे लानन दि बिताबला मिगदे देन यांगला विशेष सम्बन्धी विकास तमुला यदि रंग चुराङबा रंगला सम्बन्धरी घनिष्ठ तबरी सेम मुसुला विषम रंगसे रोला बिबरी देन रोला ताम यनबरी लानन दुई बिताब तोला मुला लानन प्रार्थना ल दुईरी तब गल्ती गदे मध्ये याकर्की चुहिन बाकी खेनी गदे से थे बेनन दुई यसुदा रंगला समस्क गदे देन चिन्ता गदे द बारी फाङबरी भिताबला मुला तसै थेनी गदे आयनम मुला स्वास्थ्य ताम्री ज्ञानबा समावेश मुला क्षमतम लव एन समावेश तादोला यंगसी यसुदा तिनी रंगला तिङरी तिग मुला तिग रंग दत्ते नदेन ताम पाङबरी तया मुसुला यसुजे रंगला अब लदा चु प्रार्थना लजी युहन्ना 17:20-21 नै चुगदेला लागिरी जे आइन तर चुगदेला ताम थेसी नदा विश्वास ल मिगदेला लागिरी नोन प्रार्थना ल थेनी गदे जम्मन गीत तसी चिबरी खम्बै परमेश्वर अब रङ नादेन श्याम ओछे ना रङ देन श्याम गीत तब रङ लसी एनी गदी नोन यङ देन श्याम गीत लबरी खमै ओछे नदा रङ से खुई खबा हिन्न बिसी जम्बोलिङला मिगदेसी विश्वास लबरी खमगै यङला लुरी बेनन ताम उचित ग्लारी तगै बिसी यसु देन यङला रो अब श्यामला एकदा याङदा तोबा जग हिन्बा कलसी दुई अध्यायला पन्ध्र चुरङ लसी यसु ख्रिस क्रुसी सिजी जम्मन शक्ति गरिदिन अधिकार याम गरिदिएर बेन लजी ओछे थेनी गरिदिँदा जम्मलन उन्छाङ्री बेन लजे यसु ख्रिस ग्याम परमेश्वर से याङदा सैतान फिरि पुरान अधिकार दिन शक्ति पिन्सुमुला यद्यपि याङ रङला लागिदिन याङ से माया लाभ गरेर लागि छुटकारा बबरी थे अधिकार द उचित रूबी प्रयोग लाबरी खामला ताचेला आरे जब दोन याङला परमेश्वरला रूबी यसु ख्रिस दिन वास्तविक सम्बन्ध आतामुला आमेन परमेश्वर से रङला जीवन रे प्रशस्त आशिष पिन्थाइ प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी न्यान्छुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 98 6 85 53 339 हस् त त्यो समय रिङ बिदा ताजी रङनी छङमदानु जयमसी नमस्कार
4: Time check. It's 7 p.m. अहिले साँझको 7 बजेको छ।

0: सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चको आदेश, पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने, सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव।
1: सरकारले राम्रो गर्न खोज्दा त जमिन नराम्रो भएको पनि हुन सक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ, यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावमा यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
0: 166 विधेयक संसदमा ल्याउने सरकारको तयारी, मधेस प्रदेशको बजेट सर्वसहमत पारित, कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या, लुम्बिनीमा प्रभाव नपर्ने दावी।
2: तर लुम्बिनी प्रदेशको कंग्रेस र एमाले बीचको सम्बन्ध प्रगाढ छ, सरकार गतिशीलताका साथ गतिका साथ अगाडि बढ़िरहेको छ, दुवै पार्टीको सहमतिमा बजेट पास भएको छ, अब हामी बजेट कार्यान्वयनको सन्दर्भमा छौं।
0: नवप्रबन्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तह छनौट, स्थानीय तहको 4 वर्षमा सुशासन अझै कमजोर, एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन।
3: यो 8 सिलिन्डर गर्दै गर्दै हामीलाई कस्ता समस्याहरू उत्पन्न भयो भन्ने कुरा यहाँ आए पनि होइन, आउने दिनमा कस्ता कदमहरू चाल्दाखेरि योभन्दा बेटर पोलिसी रेकमेन्डेसन के हुन सक्छ भन्ने कुरा त्यो पनि आउनु पर्यो, यसमा नै अलिकति हामी क्लियर हुनुपर्छ जस्तो लाग्छ।
0: र सन् 2028 हुने T20 विश्वकपको ढाँचा परिवर्तन, नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसएससी एसिया कपमा छनौट, फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नेपालको संविधान 2072ले नागरिकका मौलिक अधिकार मात्र होइन कर्तव्य र दायित्व पनि स्पष्ट रूपमा उल्लेख गरेको छ। अधिकारको माग जोरदार रूपमा उठ्ने गरे पनि कर्तव्यप्रति सचेतना अपेक्षा गरे भन्दा कमजोर देखिन्छ। लोकतन्त्रको सुदृढीकरणका लागि नागरिकले कानून पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, सामाजिक सद्भाव कायम राख्नुपर्ने लगायतका कर्तव्यको पालना हुन आवश्यक छ। कर्तव्यप्रति जिम्मेवार नभई अधिकार मात्र माग्दा राज्य र समाजबीच असन्तुलन सृजना हुन सक्ने हुन्छ भन्ने बारेमा हरेक नागरिक सचेत हुन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाश प्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरपदोज निरौलाको इजालसले आज सम्पत्ति छानबिन आयोगको काम कार्यवाही रोक्नु भनेको हो। सर्वोच्चले गत शुक्रबार पनि आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो, तर आदेश स्पष्ट नहुँदा आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकको हकमा सम्पत्ति जाँचभूत यथावत रहने भनेपछि अधिवक्ता मणिराम उपाध्यायले सर्वोच्च अदालतमा रिट हाल्नु भएको थियो। त्यसमा सुनवाई गर्दै आजै आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले सीआईएनलाई बताउनुभयो।
6: दुईटा निवेदनहरू प्रस्तुत भएका थिए र यसमा चाहिँ कारण देखाउ आदेश साथसाथै अन्तरिम आदेश जारी हुने भनेर आदेश जारी भएको अवस्था छ। यसको चाहिँ आदेशको अब आज श्रीमानले चाहिँ संयुक्त इजलासमा पनि बस्नुपर्ने हुनाले समय अभावको कारणले आदेश भोलि मात्रै प्राप्त हुन्छ सर। यो चाहिँ आदेश आइ नसकेका हुनाले अहिले भन्न सकिएन।
5: सर्वोच्चले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न आजै अर्को अन्तरिम आदेश पनि जारी गरेको छ। न्यायाधीश निरौलाको इजालासले अन्तरिम आदेश जारी गरेको हो। पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोप बहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति माग्ने र जाँचबुझ गर्ने काम स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता र मर्यादा विपरीत हुने दावी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। प्रतिनिधि सभा बैठक आगामी साउन 14 गतेसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा अन्तमा सभामुख डोलप्रसाद अर्यालले आगामी बैठक साउन 14 गते बस्ने सूचना सुनाउनु भएको हो। बैठक नभएको समयमा जनता माझ जान सांसदहरूलाई सभामुख अर्यालले आग्रह गर्नुभयो। कार्यव्यस्तता परामर्श समितिको आजको बैठकमा साउन 14 गते अर्को बैठक डाक्ने सहमति भएको थियो। सरकारले भने 166 विधेयक संघीय संसद ल्याउने तयारी गरेको जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर सरकारले संसदमा ल्याउने तयारी गरेका 166 विधेयकको सूची बुझाउनु भएको हो। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
7: 2081 सालमा विधायन ऐन भनेर संसदले एउटा कानून बनाएको छ। विधायन ऐनले हरेक आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडि अथवा अन्तिम सम्ममा आगामी आर्थिक वर्षमा के कति कानून बनाउने हो सरकारले, अथवा सरकारको तर्फबाट के कति विधेयकहरू संसदमा जाने हुन् र यस्ता जाने विधेयकहरूको प्राथमिकताको क्रम के रहनेछ, सोको जानकारी संसदलाई दिनुपर्ने व्यवस्था गरेको छ उक्त। अनि सोही क्रममा चाहिँ अघिल्लो वर्ष पनि उपलब्ध भएको छ, यो आर्थिक अहिलेको वर्षमा पनि आउने आर्थिक वर्षभित्र के कति कानूनहरू बनाउन सकिन्छ अथवा सरकारको सोच छ र त्यसको प्राथमिकता क्रम के हो भनेर कानून मन्त्रीले आज सो सम्बन्धी विवरण प्रदेशसभाको सामान्य सभामुख र राष्ट्रिय सभाको सामान्य अध्यक्षज्यूलाई उपलब्ध पनि गराउनु भएको हो।
5: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आज प्रतिनिधि सभामा बोल्दै प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारको लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने बताउनुभयो।
8: सम्बन्धित मन्त्रालयसँग भएको छलफलका आधारमा आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने विधेयकको संख्या 166 कायम गरी सो प्राथमिकता क्रमसहितको कार्यतालिका आजै संघीय संसदमा पठाइएको र प्रतिनिधि सभाका सम्मान्य सभामुख र राष्ट्रिय सभाका सम्मान्य अध्यक्षज्यूलाई समेत आजै सूची बुझाइएको बेहोरा जानकारी गराउन चाहन्छु। कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
5: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका प्रतिपक्षी दलले सुकुम्बासीहरू समस्या समाधानका लागि संसदमा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेका छन्। सुकुम्बासीको मौलिक हक र मानव अधिकारको अवस्थाको खोजी र मौलिक हकको कार्यान्वयनका लागि संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पुगेको हो। कांग्रेस प्रमुख सचेतक वासना थापा
1: सदनमा पनि डिटेलमा छलफल होस् भनेर चाहिँ यो सार्वजनिक महत्वको प्रस्ताव चाहिँ हामीले हालेको हो। त्यसमा चाहिँ हजुरको यो सुकुम्बासीको पनि छ, विपदको गम्भीर यो मनोसामाजिक जुन छ अहिले सिर्जना भएको छ यो सुकुम्बासीहरूमा त्यसको बारेमा पनि छ। एकदम गम्भीर अवस्था छ नि त, जोखिम छ एकदम होइन। अनि अब गर्भवती महिलाहरू त्यत्तिकै छन्, यो अब धेरै धेरै धेरै नै समस्याहरू छ। अब बारम्बार सुकुम्बासीको अहिले जुन उनीहरूलाई चाहिँ अब यो सरकारले राम्रो गर्न खोज्दा त जमिन नराम्रो भएको पनि हुनसक्छ, तर पनि यसलाई अलिकति व्यवस्थित नगरिकन सुकुम्बासीको जुन अवस्था अहिले सिर्जना भएको छ यसैको लागि चाहिँ हामीले सार्वजनिक प्रस्तावमा यसमा महत्वपूर्ण प्रस्तावमा चाहिँ हालेको।
5: कांग्रेस एमाले नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेसले पार्टीका सांसदहरूलाई गाउँ पठाउने भएको छ। संसदमा सत्ता बाहिर रहेका दलहरूले नेतृत्व गरेको प्रदेश सत्ता गठबन्धनमा समस्या देखिन थालेको छ। बजेट सार्वजनिक गर्नेदेखि आन्तरिक विषयमा विमति बढ्दा विश्वासको मत फिर्ता लिनेदेखि मन्त्रीमण्डल छोड्ने क्रम बढ़ेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमाले संसदीय दलले आजबाटै लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो।
9: आफूले नै ल्याएका मापदण्डहरूको उल्लंघन, नीति र कार्यक्रमको उल्लंघन, एसडिजीको उल्लंघन, त्यही मात्र होइन गरिबीको रेखा मुनि रहेका लगभग 10 राष्ट्रका पहिला पालिकाहरूमध्ये 6 सुदूरपश्चिममा पर्ने तिनीहरूको बारेमा कुनै नीतिगत कुराहरू निर्णयहरू गरेनन् र बजेट कब्जा गर्ने क्याप्चर गर्ने र मन्त्रालय गत सिलिङमा आफूले नै मतलब अर्थ मन्त्रालयबाट मन्त्रालयहरूको सिलिङलाई कब्जा गरेर चाहिँ काम गर्ने क्रियाकलापहरू पनि गरे। त्यस कारण हामीले अहिले यो बजेट मात्र होइन त्यो नीतिगत असहमति किन सर्वहारा श्रमजीवी वर्गका जनताहरू गरिब मान्छेहरू संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई नै कुलफिट गर्ने गरी समावेशिताको सिद्धान्तलाई किन मान्ने गरी त्यो क्रियाकलापहरू पनि हामीले पहिला।
5: मुख्यमन्त्री कमल बहादुर शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्की तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको थियो। कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले आजै सामूहिक राजीनामा दिएका छन्। सरकारभित्र अविश्वास बढ़ेपछि राजीनामाको विकल्प नभएको कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले सीआईएनलाई बताउनुभयो।
10: हामीले पार्टीलाई भने अनुसार अब बजेट पास भइसक्यो, 21 गते नै उहाँले राजीनामा दिने भन्ने कुरा गर्नुभएको थियो। अनि त्यो बेला हामीले के भन्यो भने अहिले ठिकै छ नि त भन्ने कुरो भयो। हो यो महिनाको अन्तिम पनि भइसकेको र सरकारी कामकाजको लागि नयाँ वर्ष भनेको श्रावण हुने भयो, त्यसैले हामीले त जे पनि दुई वर्ष एक वर्षको लागि हामी क्याबिनेटमा गएको, दुई वर्षसम्म हामीले के अरे क्याबिनेटमा बसेर सेवा गर्ने मौका पायौँ, त्यस कारणले हामी चाहिँ फिर्ता हुन्छ, अरू साथीहरूको लागि पनि सहज होला, अरूको लागि सहज होला भनेर चाहिँ उहाँले त्यसरी दिएको हो। खास चाहिँ हाम्रो नियमित हो
5: लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। आर्थिक वर्ष 2083-84 सञ्चालन हुने परियोजनाका लागि प्रदेश सरकारले प्रतियोजना 25 लाख रूपैयाँका दरले अनुदान उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री चेत नारायण आचार्यले बैठकमा भन्नुभयो,
11: शुरूदेखि नै तपाईँहरूले अलि ध्यान दिएर जिम्मेवारी पूर्ण ढंगले यो जति छ यही 2 करोड रुपियाँ पनि खर्च गर्न सकियो भने 25 लाख एउटा पालिका खर्च गर्दा पनि त्यो उपलब्धि मूलक हुन्छ। यो दिशातर्फ जानु करो, कार्यक्रम निर्णय गर्ने अनि पछि उसले गरेको छ कि छैन, के गरेको छ, फर्केर नहेर्ने जुन खालको परिपाटी छ यो परिपाटीको अन्त्य गरौं। मैले गत वर्ष पनि अनि पछि गएर यहाँलाई यही कुरो भनेको थिएँ, अलिकति अग्रिय ढंगले नै भन्नुपर्ने अवस्था हो कि, तर पनि गत वर्ष तुलना अहिले तुलनात्मक रूपमा केही प्रगति हो, तर यो प्रगतिलाई सुखद भन्न मिल्दैन।
5: कांग्रेसले 7 प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने तयारी गरेको नेताहरूले बताएका छन्। लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नव प्रवर्धन साझेदारी परियोजनाका लागि 8 स्थानीय तहका परियोजना स्वीकृत भएका छन्। मधेस प्रदेशको बजेट सर्वसम्मतले पारित भएको छ। आज बसेको मधेस प्रदेश सभाको बैठकमा बजेट सर्वसम्मतले पारित भएको हो। मध्य सरकारको तर्फबाट अर्थमन्त्री युवराज भट्टराईले गत 1 असारमा आगामी आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड़ 86 लाखको बजेट प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको बैठकमा सभापति रबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभाव सहित अध्ययन तथा अनुसन्धान गरी 7 दिनभित्र सहमतिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2028 अस्ट्रेलिया र न्यूजील्याण्डमा हुने टी20 विश्वकपको ढाँचामा परिवर्तन गरेको छ। यो सँगै नेपालले उक्त प्रतियोगिताका लागि हुने विश्वस्तरीय छनौटमा सिधै प्रवेश पाउने निश्चित भएको छ। आईसीसीद्वारा आज सार्वजनिक विवरण अनुसार वार्षिक साधारण सभाले सन् 2027 विश्वकप र 2028 टी20 विश्वकपको ढाँचा परिवर्तन गरेको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। मलेसियामा आज सम्पन्न एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा जापानमा 9 विकेटले हराएर सेमी फाइनलमा प्रवेश गरेसँगै नेपाल एसिया कपमा छनौट भएको हो। फिफा विश्वकप फुटबलको दोस्रो सेमी फाइनल खेलमा आज मध्यराति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुँदैछ। खेल पौने 1 बजे हुनेछ। अर्जेन्टिना र इंग्ल्याण्ड बीच 24 वर्षपछि विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो। विश्वकपमा यी दुई टोली बीच हालसम्म 5 पटक प्रतिस्पर्धा भएको छ। इंग्ल्याण्डले 3 तथा अर्जेन्टिनाले 2 खेल जितेको छ। आजको खेलको विजेताले साउन 3 गते आइतबार राति पौने 1 बजे विश्वकपको फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
0: रासायनिक मलको नकारात्मक प्रभाव बारे किसानको चेतना बढ्दै
12: गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छन्।
13: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन।
0: झोलमलको प्रयोगमा आकर्षण, स्थानीय सरकारको पनि साथ, रिपोर्ट, चार वर्षको कार्यकाल सकिँदा स्थानीय तहका जनप्रतिनिधिको अनुभव र सिकाइ, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
15: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
16: सम्पर्क 01-5421-708-01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदा उत्पादन कम हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटो र मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन अनि प्रयोग गर्न थालेका छन्। माटोको सुधार, किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्।
18: शान्तिनगर गाउँपालिका पाँचकी चिजमानी चौधरी वर्षौंदेखि तरकारी खेती गर्दै आउनु भएको छ। पछिल्ला वर्षहरूमा उत्पादन घट्न थालेपछि माटोको उर्वरा शक्ति घटेको र रासायनिक विषादीको असर बढ़ेको अनुभव गर्नुभयो। त्यसपछि उहाँले घरमै तयार गरेको झोलमल प्रयोग गर्न थाल्नु भएको छ।
19: विषादी रहित तरकारी खानको लागि अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौ र स्वस्थ खान पनि पाउँछौ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौ, माटोलाई पनि स्वस्थ बनाउन सक्छौ भन्ने आशाले यो झोलमल 750 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेछ।
18: चिजमानी जस्तै अहिले शान्तिनगर र दंगीशरण गाउँपालिकाका धेरै किसानले घरमै झोलमल र जैविक विषादी तयार गरेर खेतीपातीमा प्रयोग गर्दै आइरहेका छन्। उनीहरूका अनुसार यसले माटोको स्वास्थ्य सुधार्नुका साथै विषादी रहित तरकारी उत्पादन गर्न मद्दत गरेको छ। त्यस्ता उत्पादन उपभोक्ताले पनि रुचाउन थालेपछि बजारमा राम्रो माग समेत बढ़ेको शान्तिनगर छकी किसान मीना केसी बताउनुहुन्छ।
20: किराहरू नियन्त्रणको लागि येलो स्टिकर, चिचिपे, पहेँलो पासो प्रयोग गरिरहेछौ। औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेछौ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर धार्मिक कम्पोस्ट मल, प्राङ्गारिक मल, गोठे मलहरू प्रयोग गरिरहेछौ।
18: पश्चिम दाङका किसान अहिले समूह बनाएर झोलमल, गडेउला मल र जैविक विषादी उत्पादनमा सक्रिय छन्। खेतीमा रासायनिक पदार्थको असर बारे सचेतना बढ़ेसँगै किसानहरू अर्ग्यानिक खेतीतर्फ आकर्षित भएका हुन्। जैविक खेतीले लागत घटाउने र उत्पादनलाई सुरक्षित बनाउने भएकाले यसको विस्तार गरेको दंगीशरण गाउँपालिका चारका किसान प्रभा चौधरी र कुबेर चौधरीको भनाइ छ।
21: मेरो घरमा चाहिँ 700-800 लिटर जति झोलमल उत्पादन गरेका छौँ र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छौँ।
22: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ, त्यही भएर यो गन्यौली मल बनाउन सुरु गरेका छौँ।
18: किसानलाई जैविक मल र विषादी बनाउन आवश्यक सिप तथा सामग्री उपलब्ध गराउने काम दंगीशरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकारीमा भइरहेको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत।
2: झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने, किसानलाई बगाएर सुधार भन्ने पनि छ। त्यसै गरी बाख्रा कसरी पालिरहेको छ भने बाख्राको त्यसै माग छ खसी बगाएको, त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेको छ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ, त्यो पनि हामीले गरिरहेको छौँ।
18: किसानको आय आर्जन बढाउने, माटोको संरक्षण गर्ने र स्वस्थ खाद्यान्न उत्पादन गर्ने उद्देश्यले स्थानीय सरकारले जैविक खेतीलाई प्राथमिकता दिएको दङ्गिसरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी बताउनुहुन्छ।
3: अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढ़िरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
18: गाई वस्तुको गोबर, गहुँ, तितेपाती, निम, असुरो, बोकाइनो, वनमारा, दालको पिठो लगायतका सामग्रीबाट तयार हुने जैविक मलले माटोमा पोषक तत्व बढ़ाउनुका साथै बालीमा रोग किराबाट बचाउन मदत गर्ने कृषि विज्ञहरू बताउँछन्। यसले उत्पादनलाई सुरक्षित, वातावरण मैत्री र बजारमा बढ़ी मूल्य पाउने बनाइरहेको किसानको बुझाइ छ। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम दाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। स्थानीय तहको नेतृत्व गरेको चार वर्षमा सुशासनको पाटो बलियो बनाउने कोशिश
4: पर्व हुँदाखेरि केही कामहरू छुट्ने, केही कामहरू अब बेरुजुमा पनि परिदिने, कसैले भ्रष्टाचार नगरे पनि बेरुजु अब यो सैद्धान्तिक बेरुजुहरूलाई पनि मिलाएर लैजानेमा नयाँ आउने, नयाँ सिकाइ हुने।
0: उपलब्धि र चुनौतीका बारेमा एकजना मेयरसँगको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली चार एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। स्थानीय सरकारको पछिल्लो 5 वर्ष कार्यकाल मध्ये 4 वर्षको समयावधि सकिएको छ। यसबीचमा स्थानीय तहले आफ्नो बजेट, साधन र स्रोतको उपयोग गर्दै नागरिकका आवश्यकता पूरा गर्ने कोशिश गर्दै आएका छन्। पहाड़ी जिल्लामा विकास निर्माणदेखि सुशासनको क्षेत्रमा काम गर्दाको अनुभव कस्तो रहयो? साथी लीलप्रकाश चन्दले जाजरकोटको नलगा नगरपालिकाका मेयर डम्बर बहादुर रावतसँग सोध्नु भएको छ।
4: संचारको क्षेत्रमा पनि हाम्रा 2-3 वडाहरूमै संचारको पहुँच थिएन, 10-11 लगायतको वडाहरूमा। त्यसको लागि हामीले 10 नम्बर वडाको झारगाउँमा ठुलै टावर राख्यौँ। पालिकामा पनि नेटवर्कले त्यति राम्रो काम गर्दैन थियो, बाहिर जानु पर्थ्यो। पालिका छतमा एउटा सानो मिनी टावर चाहिँ राख्यौँ। सड़क पनि अब सबै ठाउँमा सबै वडामा एउटा 13 नम्बरमा भौगोलिक कठिनताको कारणले पाँचै छ थोरै, नत्र अन्य वडाहरूमा सबै वडाहरूमा पुगेको छ। सड़कको क्षेत्रमा, सिंचाईको क्षेत्रमा त्यस्तो भएको छ भने हाम्रो ठूलो सुधार भनेको विशेष गरेर स्वास्थ्य क्षेत्रमै हो।
24: स्वास्थ्यमा त्यस्तो फरक के भयो अरू पालिकाको भन्दा नलगाड नगरपालिका?
4: अरू पालिकामा त के कस्तो भयो अब त्यहाँ दार्जिलिङमा त मिल्दैन, तर नलगाड नगरपालिकामा हाम्रो विगतमा यो 5 गाविस साबित 5 गाविस मिलेर नगरपालिका बनेको, त्यसमा 5 मात्रै स्वास्थ्य चौकीहरू थिए। अहिले के छ भने हाम्रो त्यो 5 डाँडा गाउँ, लाहाङ, भजनपोट, हरदारा, भगवती 5 गाविस मिलेर चाहिँ नगरपालिका बनिसकेपछि यसमा 13 वार्ड छ। हामीले 13 वार्डमा सामुदायिक स्वास्थ्य केन्द्रहरू स्थापना गरेर सफल भएको छौँ। भौगोलिक रूपमा कठिनाई भएको वार्डहरूमा थप गर्दाखेरि हाम्रो करिब 20 जति सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीहरू गरेर 20 छ।
24: जिल्लाको अरू पालिकाको अथवा देशका अरू ठाउँको भन्दा यो धेरै राम्रो खालको संरचना हो भन्ने हामीले सुन्न पाएनौँ।
4: त्यसको साथसाथै के छ भने हामीले विगतमा एउटा जिल्ला मात्र नै अस्पताल हुन्थ्यो भने नगर अस्पताल 1500 भवन अब छिटै हामी केही हप्तामै त्यो भवनबाट सेवा प्रभाव गर्न गइरहेको छौँ। 3 डाक्टरबाट सेवा प्रभाव भइरहेछ। त्यसलाई हेर्दाखेरि अब यहाँबाट रिफर हुने भयो भने सोझै परदेश भेरी अस्पताल नेपाल कर्णाली परदेश अस्पताल सुर्खेत पुग्नुपर्ने अवस्था खालको छ।
24: यो आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सामान्यतया सरकारी मापदण्ड अनुसार, संरचना अनुसार त्यहाँ बर्थिङ सेन्टर सञ्चालन हुँदैन, तर नलगाड नगरपालिका यस्तो जहाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि 6 बर्थिङ सेन्टर अहिले नलगाड नगरपालिकाभित्र चलिरहेका छ।
4: 6 बर्थिङ सेन्टर नयाँ बनेका छन् भने 2 ठाउँमा ती इक्विपमेन्टहरू पनि उपलब्ध गराएर
24: अल्ट्रासाउण्ड भिडियो एक्सरे गर्ने सेवा पनि अहिले तल्लो गाउँ स्तरसम्मै पुगिसक्यो।
4: हामीले एउटा अस्पतालमै यहाँ हाम्रो नगरपालिकामै भिडियो एक्सरेदेखि इसिजीको लगायत हामी त्यो गर्ने सम्भवको छौँ भने हामीले एउटा टेलिमेडिसिनको सेवा पनि प्रवाह गरेका छौँ।
24: सिर्केबाट केही दिन अगाडि यो सुत्केरीको त्यो अभ्यास पनि दुई पटक त्यहाँ भयो भन्ने हामीले सुन्न पाइयो।
4: हजुर,
24: यो भविष्यमा किनभने दात्री निकाय निश्चित समयमा निश्चित प्रकारको सहयोग र त्यो संरचना लिएर उपस्थित हुने हो, उनीहरूले छोडिसकेको अवस्थामा पनि नगरपालिकाले अहिले जुन खालको संरचना जुन खालको सेवा पुगिरहेको छ त्यसलाई अब रोक्दैन?
4: रोकिँदैन, यो अझ व्यवस्थित भएर जान्छ। आगामी दिनहरूमा पनि यो स्वास्थ्य क्षेत्रका पनि कार्यक्रमहरू छन्, हामीले कार्यविधिहरू पनि निर्माण गरेका छौँ, अझ व्यवस्थित गरेर अगाडि बढाउने हाम्रो त्यो सोचाइ छ, हामी त्यो खालको कार्यक्रमहरू बनाएको छौँ।
24: अनि विकास निर्माणको सन्दर्भमा सड़क बाटो पुल पुलिसको सन्दर्भको अनुभव कस्तो रह्यो चार वर्षको?
4: यो अन्य पूर्वाधारतर्फ पनि हेर्दाखेरि हाम्रा धेरै विद्यालयहरू बनेका छन्। तीन तहलेसम्मको हाम्रो जाइका कम्पनीसँगको उसबाट समन्वय सहकार्यबाट उहाँहरूको सहयोगबाट हाम्रा चार ठाउँमा तीन तले भवन त्यो विद्यालय भवनहरू पनि बनेका छन् भने डब्ल्युएफपी लगायत अन्य संघ संस्था र हाम्रै उसबाट संघ प्रदेशबाट पनि पहिले अब कच्ची भवनहरू भएको ठाउँमा अहिले धेरै जसो पक्की भवनहरू बनेका छन् विद्यालय क्षेत्रमा। सड़कको क्षेत्रमा पनि यो हाम्रो भेरी करिडोर पर्ने बढी भाग चाहिँ हाम्रो नलगाडमा भेरी करिडोर पर्छ, एक नम्बरदेखि लगेर बाह्र नम्बरसम्म हाम्रो पक्की सड़क नै छ। त्यस्तै अर्को हाम्रो दुई नम्बर क्षेत्रदेखि तीन चार छको सेन्टर पर्ने कोइना बजारसम्म पनि पक्की सड़क बन्दैछ र अन्य क्षेत्रमा ग्राबिल पनि हुँदैछ भने कतिपय ठाउँमा वडा हुँदै टोलहरूलाई जोड्ने कामहरू चाहिँ सडकमा पनि भइरहेछ।
24: कतिपय सड़कहरू बर्खा अगाडिसम्म राम्रैसँग चल्ने तर जब बर्खा सुरु हुन्छ पूर्ण रूपमा अवरुद्ध रहने स्थिति भयो भनेर कतिपय स्थानीय नागरिकले भन्नुभयो।
4: हजुर,
24: अबको बाँकी एक वर्षको कार्यकालमा ती सबै त्यो बाह्रै महिना चल्न सक्ने होलान् अथवा कस्तो रहला?
4: यो मेन लाइन त बाह्रै महिना सुचारू नै रहन्छ, यो एक नम्बर दुई नम्बर पाँच नम्बर हुँदै सात आठ नौ दस एघार बाह्रसम्म तेह्रको पनि अब पुलबाट जोडिन्छ, झोलुङ्गे पुलबाट जोडिन्छ, यो चाहिँ सधैँ चल्छ। अन्य हाम्रो कृषि सडकहरू छन् केही यससँग नजोडिएका वडाहरू, ती ठाउँहरूमा भने बर्खाको समयमा पनि केही अवरुद्ध हुन्छ, त्यसको लागि पनि अलिकति नाली काट्ने स्तर सडक स्तर उन्नति गर्ने कामहरू पनि अगाडि बढेको छ। तर हाम्रो भौगोलिक रूपले अलिकति विकट भावनले हाम्रो कृषि सडकहरूमा भने अझै समस्या छ, केही समय लाग्ने देखिन्छ।
24: यसमा प्रदेश र संघीय सरकारबाट यस्तो खालको समन्वय अझ राम्रोसँग भइदिएको भए अथवा सहयोग भइदिएको भए स्थानीय सरकारलाई सहयोग पुग्थ्यो भन्ने के छ? त्यस्तो खालको अनुभव रह्यो कि रहेन?
4: अलिअलि त्यस्तो क्षेत्र
24: त्यो पर्याप्त सहयोग पाउनुभयो कि पाउनु भने यहाँहरूले?
4: यो पर्याप्त भन्दा पनि अलिक समन्वय नगरपालिका अथवा गाउँपालिकाहरूमा स्थानीय तहसँग समन्वय गरेर बजेट हाल्ने भन्दा पनि केही अलिकति झ्यालबाट योजनाहरू आउने त्यसले गर्दा कतै डुप्लिकेसन भइदिने र कतिपय मेन प्रायोरिटीमा पर्नुपर्ने कामहरू पनि छुट दिने त्यस्तो चाहिँ भएको छ।
1: सम्पत्ति छानबिनको सबै काम रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ। पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण माग्न नपाइने भएको छ भने सुकुम्बासीको मानव अधिकार बारे संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। 166 विधेयक संसदमा ल्याउने सरकारले तयारी गरेको छ। मध्य प्रदेशको बजेट सर्वसम्मत पारित भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको सत्ता गठबन्धनमा समस्या देखिए पनि लुम्बिनीमा भने प्रस्ताव प्रभाव नपर्ने नेताहरूले दावी गरेका छन्। नवप्रबन्धन साझेदारी परियोजनाका लागि लुम्बिनी प्रदेशका आठ स्थानीय तह छनौटमा परेका छन्। स्थानीय तहको चार वर्षमा सुशासन अझै कमजोर देखिएको छ भने एलपी ग्यासको कृत्रिम अभाव तत्काल समाधान गर्न संसदीय समितिले निर्देशन समेत दिएको छ। र सन् 2028 हुने टी20 विश्वकपको ढाँचा परिवर्तन भएको छ। नेपाली महिला क्रिकेट टोली 19 वर्ष मुनिको एसीसी एसिया कपमा छनौट भएको छ। फिफा विश्वकपमा आज राति अर्जेन्टिना र इंग्ल्याण्ड बीच खेल हुनेछ। हस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि असार 32 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Time check. It's 8 p.m.
1: अहिले बेलुकीको 8 बजेको छ।

नबनी त्यस्तैलाई भन्दैछु म जसले यस्तो व्यवहार गर्छ खुलेर बाँच्ने अधिकार हाम्रो नेपालमा छ मन थिएन कुरा गर्न यो मलाई जातको बारी अत्याचार गर्न थाल्यो पछि मनलाई भयो भारी

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा राधिकालीन विवादन्त गराउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ र सुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बु एफएम सुन्दै हुनुहुन्छ र आज पनि तपाईँहरूको माझमा कार्यक्रम लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुता सिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ। अनि सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले यो प्रोग्राम सुन्दै हुनुहुन्छ। यो प्रोग्राम यति बेला चौताराबाट प्रसारण भइरहेको यो प्रोग्राम हो र यो प्रोग्रामलाई तपाईँले काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बु एफएमको फ्रिक्वेन्सीबाट र रेडियोको माध्यमबाट तपाईँहरूले यो प्रोग्राम सुनिराख्नु भएको छ र यो सँगसँगै तपाईँले अन्य विभिन्न देश परदेशबाट एकैसाथ सुन्नको लागि हामीले सामाजिक सञ्जालहरू एकदमै खडा गरिसकेको छ। सामाजिक सञ्जालहरूबाट पनि प्रोग्रामहरू चाहिँ एकदमै प्रसारण भइसकेको छ, लाइभहरू चलिसकेको छ। यो रातिको समयमा तपाईँहरूले रातिको समयमा विभिन्न माध्यमबाट तपाईँहरू हुने ठाउँहरूमा यो प्रोग्राम सुन्न पाउनुहुनेछ र सुन्दै आइराख्नु भएको छ। यदि तपाईँहरू हुने ठाउँहरूमा अझै पनि रेडियो राम्रोसँग सुनिराख्नु भएको छैन अनि अनलाइन वेबसाइटमा जोडिनु भएको छैन भने तपाईँहरू जोडिनुहोला आफ्नो फेसबुक पेजबाट अनि मोबाइलको गुगल क्रोमबाट। जुन माध्यम तपाईँले सजिलो हुन्छ सोही माध्यम हुँदै तपाईँहरू कार्यक्रममा जोडिनुहोला। हेलम्बु एफएमको फेसबुक पेज रहेको छ, त्यसमा लाइभ भइसकेको छ, लाइभ अन भइसकेको छ। यदि तपाईँहरू जोडिनु भएको छैन भने सर्च गर्नुहोस् आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा हेलम्बु एफएम 89.6 MHz यति सर्च गर्नुभयो भने तपाईँले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि हाम्रो यो प्रोग्राम सुन्न पाउनुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ र फलो पनि गर्न नभुल्नु होला है त। र सँगै तपाईँले मोबाइलको गुगल क्रोमबाट पनि हेलम्बु एफएम सर्च गर्नुभयो भने त्यहाँबाट पनि हेलम्बु एफएम सुन्न पाउनुहुनेछ। र विशेष गरी यो प्रोग्राम तपाईँहरूले हरेक सातको सदिन सुन्दै आइराख्नु भएको छ, सुन्न पाउनुहुनेछ पनि रातिको 9 बजेबाट 10 बजेसम्म यसै समयमा शनिबार बाहेक अन्य दिनहरूमा चाहिँ यो प्रोग्राम आउने गर्दछ, प्रोग्राम सञ्चालन हुने गर्दछ। यो प्रोग्राममा विशेष गरी हामी रात्रिकालीन सन्देश लिने गर्दछौं। तपाईँहरूले आफ्नो घर परिवार जन आफन्त इष्टमित्रमा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ, साथीभाइ आफन्तजनमा शुभरात्री सन्देशहरू व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि भने हाम्रो यो कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ, कल गर्दै तपाईँहरू कार्यक्रममा जोडिनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले नम्बरहरू खुल्ला गरिएको छ र यदि तपाईँहरूको कल लागिरहेको छैन, कल लाग्ने अवस्थामा हुनुहुन्न भने तपाईँहरूले कमेन्ट पनि गर्न सक्नुहुनेछ। कमेन्ट मेसेज गर्नुभयो भने तपाईँहरूको सम्पूर्ण कुरालाई हामीले समेट्ने प्रयत्न गर्नेछौँ। यो रातिको समय पनि हो, धेरैजना श्रोता साथीहरू त निद्राइसक्नु भएको छ है। असारको बेला हो, दिनभरिको थकानले गर्दाखेरि अब धान रोपाईको काम अन्तिम सिजनमा पुगेको छ भने कोदो रोपाईको कामहरू शुरू भइसकेको छ। दिनभरिको समयमा आफ्नो कामतिर मेलपाततिर व्यस्त रहनुहुन्छ र रातिको समयमा अब कतिपय श्रोताहरू रेडियो सुन्ने बानी छ, यो रातिको समयमा प्रोग्राम आउँछ र प्रोग्रामको भर्खाइमा बस्नुहुने साथीहरूलाई चाहिँ एकदमै अब प्रोग्राम सुनिराख्नु भएको छ। हामी आभारी पनि व्यक्त गर्न चाहन्छु। यो रातिको समयमा पनि प्रोग्रामलाई अत्यन्तै माया गरेर सुन्नुहुन्छ र रात्रिकालीन सन्देशमा सहभागी जनाउनुहुन्छ, यो एउटा मायाको लागि हामी सधैँमा एकदमै आभार व्यक्त गर्दछौ। र जे जस्तो अवस्थामा रहनु भए पनि अबको 1 घण्टाको अवधिभर पनि हामी सँगै सहयात्रा गर्नुहोला, हामीलाई पनि कार्यक्रम सुनेर साथ दिनुहोला, हामी यही अनुरोध गर्न चाहन्छु तपाईँहरूको लागि। र तपाईँहरू कल गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि नम्बर रहेको छ 98 60 52 55 25 कल गर्नुहोला अनि तपाईँहरूले फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नुहोला अनि आफ्नो साथी सङ्गीमा यो प्रोग्राम पुर्याउन चाहनुहुन्छ भने लाइभ सेयर गर्न नभुल्नुहोला। यदि तपाईँहरू हाम्रो फेसबुक पेजमा नयाँ हुनुहुन्छ भने फलो गर्न पनि नभुल्नुहोला है साथीहरू। यही कामना गर्दछौ। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै निकै नै मिठो गीत राख्छौं र तपाईँ कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै जोडिनुहोला। परदेशी साथीहरूको लागि वाट्सएप पनि सोही नम्बरमा उल्लेख गरिएका छन्, सो नम्बर हुँदै कार्यक्रममा जोड्नुहोला। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

एकदमै निकै नै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौँ। सो गीत पछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री। सुन्दै हुनुहुन्छ यो प्रोग्राम यति बेला तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको प्रोग्राम शुभरात्री प्रोग्राम सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले हामीलाई धेरै ठाउँहरूबाट प्रोग्राम सुन्दै हुनुहुन्छ। काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका यी विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। सो आज पनि तपाईँहरूको माझमा हामी तपाईँहरूको रात्रिकालीन सन्देश लिनेछौँ, तपाईँहरूसँग मिठो कुराकानी गर्नेछौँ अनि सँगसँगै तपाईँहरूसँगै अबको यो समय हामीले बिताउनेछौँ, तपाईँहरूसँग भलको सारी गर्नेछौँ।

हजुर, दिउँसो सिमसिम पानी परेको थियो र अघि पनि अघिसम्म पनि सिमसिम पानी चाहिँ परिरहेको थियो हाम्रो यतातिर है। हजुर हजुर, अब असारको बेला अब तलतिर त रमाइलो नै हुन्छ नि काम गर्नको लागि। ओके ल, हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।

0: ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो सरस्वतीजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्रि भन्न चाहे र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा कल गर्नुहुँदै रात्रिकालीन सन्देश राख्नको लागि हामीले नम्बर खुल्ला गरिएको छ 9860525525 नम्बर हुँदै कार्यक्रममा जोडिनुहोला र यसैको क्रममा कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार हजुर नमस्ते हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर हजुर विजयजी बोल्दै हुनुहुन्छ ओके अनि विजयजी खाना खानु भयो त हजुर हजुर अनि सुनाइदिनुहोस् न के छ खबर खानपिन गर्नुभयो होला है हजुर हजुर कोदो रोपाईको कामहरू अब हुँदैछ बिस्तार बिस्तारै अगाडि बढ्ने बेला पनि हो नि त हजुर मेरो खाना भइसक्यो तपाईँको पनि भयो होला है ओके ल हुन्छ कार्यक्रममा जोडिनु भएको छ रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ हजुर धन्यवाद हजुर हजुर
1: अनि भर्खर फोन हाम्रो
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएको थियो विजयजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि भन्न चाहन्छु र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ हाम्रो यो कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि 098-6052-5525 यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार
2: पेटको भोजन शरीरको थकान कहाँ छ सरकार मिठो ध्वनि आनन्दको धुन कहाँ छ सरकार मिठो ध्वनि आनन्दको धुन कहाँ छ सरकार अस्पतालको बेडमा पनि राजनीति चल्छ यहाँ गरिब निमुखाको लागि कानुन कहाँ छ सरकार गरिब निमुखाको लागि कानुन कहाँ छ सरकार
0: हजुर नमस्ते नमस्ते रात्रिकाली अभिवादन मिठो लाइनको साथमा कार्यक्रममा जोडिनु भएको छ शुभ नाम पनि सुनिदिहालौ न है हजुर मनोजी खाना खानु भयो त
2: हजुर एकदम मेरो खाना भइसक्यो हजुरहरू पनि भयो होला है
0: हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेका छौँ अनि यो समयमा के गर्दै हुनुहुन्छ
2: यति बेलाको समयमा भन्नुपर्दा हजुरहरूको प्रोग्राम सुन्दै बसिरहेको छु है त हजुर म चाहिँ
0: हजुर हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सुनाउनुहोस् आज भोलि दिनहरू कस्तो हुँदैछ के कामतिर व्यस्तता हुनुहुन्छ
2: आज भोलिको दिनहरू भन्नुपर्दा यस्तै कामहरू गर्ने बस्ने उस्तै छ है त हजुर मेरो चाहिँ
0: हजुर हजुर कामहरू चलिरहेको नै छ है
2: हजुर हजुर
0: हजुर ल हुन्छ अनि मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर
2: मौसम भन्नुपर्दा काठमाडौँतिर एकदम गर्मी छ है दादा हजुर अब एकैछिन पानी पर्ला जस्तो हुन्छ पानी पनि पर्दैन कहिले अब झर्ना आउने घाम बेसरी चर्किने यस्तै छ है त हजुर
0: हजुर हजुर अब दिउँसोको समयमा सुर्को घाम लाग्ने बेला नै हो है
2: हजुर हजुर अब बर्खाको समयमा पानी पर्नु पर्ने अब गाउँ घरतिर पानी नपरेर कति ठाउँमा खेती गर्न पाएको नै छैन होला कति ठाउँमा पानी बढी भइरहेको होला

0: ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
1: फर्स्ट अफ अल हजुरको लागि नै धेरै समयपछि बोल्न पाए, कामना गरेर
0: हजुर धन्यवाद।
1: गुड नाइट मिठो निन्द्रा कामना गरेर चाहे, उता फुलबिङको महिन्द आवाज सुन्ने हुनुहुन्छ होला, उहाँहरूको लागि पनि गुड नाइट मिठो निन्द्रा कामना गरेर चाहे। साथीहरू सुन्ने हुनुहुन्छ होला, सबै सबै साथीहरूको लागि बिर्सेको छैन है, साथीहरू सबैलाई गुड नाइट मिठो निन्द्रा कामना भन्छ है। अनि मेरो यहाँ साथीहरू पनि सुन्ने हुन्छ, उहाँहरू साथीहरू सबैको लागि पनि गुड नाइट मिठो निन्द्रा कामना गर्छ है। योभन्दा अघि कति कल गर्नुहुन्छ साथीहरू सम्पूर्ण सम्पूर्णको लागि गुड नाइट मिठो निन्द्राको कामना गर्दैछु। नमस्कार,
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो मनोजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्रि भन्न चाहे। र यसै गरी तपाईँहरू पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ, तपाईँहरूको लागि हामीले नम्बर खुल्ला गरिएको छ 9860525525 कल गर्दै रात्रिकालीन सन्देश राख्नका लागि आउन सक्नुहुनेछ। र यसैको बीचमा कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? हजुर सङ्खुवा सभाबाट, शुभ नाम एकचोटि निरुता नेवाङ राई भन्नुभयो। ओके, अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ?
2: अहिलेको समयमा तपाईँहरूको कार्यक्रम आयो अनि सुन्दै बसिराखेको भन्नुपर्छ।
0: हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, अनि खानपिन गर्नुभयो कि छैन नि? हजुर हजुर, अनि सुनाइदिनुहोस् के छ नयाँ नौलो खबरहरू तपाईँ लगाए तपाईँको ठाउँतिरको?
2: अब यता रोपाई चलिरहेको छ, कामहरू भन्छ कि मौसमहरू अब दिउँसो घाम लाग्छ राति पानी पर्छ त्यस्तो त्यस्तै छ भन्नुपर्छ। अनि सिलगढीतिरको के छ खबर, कस्तो छ मौसमहरू दिनमा चाहिँ?
0: हजुर हजुर पक्कै पनि, अब आज भोलिको सिजन हो, कोही कोही ठाउँमा पानी पर्ने, कोही ठाउँमा बेसरी गर्मी हुने, यो ठाउँ अनुसारले पनि भेग अनुसारले पनि अलिकति फरक पार्ने रहेछ कि है? हजुर, अनि तपाईँ हुने ठाउँतिर के कामहरू चल्दैछ आज भोलि? हजुर रोपाई चल्दैछ है, ओके ल। अनि कतिको सुन्ने गर्नु भएको छ प्रोग्राम आज, पहिलोचोटि कार्यक्रममा कल गर्नु भएको हो? ए हजुर ल, एकदमै खुसी लाग्यो। समय सन्दर्भ मिलेसम्म प्रोग्रामहरू सुन्ने गर्नु होला, अनि समय मिलियो भने प्रोग्राममा सहभागिता जनाउन पनि नभुल्नु होला नि है त।
2: पक्कै पनि
0: हजुर हजुर ल, ओके एकदमै खुसी लाग्यो, धेरै टाढाबाट कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
2: शुभ रात्रि भन्नुपर्छ, फर्स्ट अफ अल त अब तपाईँ फोन हुने तपाईँ दादा हजुरलाई भन्न चाहन्छु, शुभ सपनी भन्न चाहन्छु। अनि सुरत राई टुङ्सा काकाले चाहिँ अब जानकारी गराउनु भएको, उहाँलाई रात्रि भन्न चाहन्छु।
0: हजुर हजुर,
2: उता नानी नै छुन् मेरो, सम्झिन चाहन्छु आर्थिका मेवाङ हजुर हुनुहुन्छ, कृष्णा मेवाङ अनि भेनाजी अनि बहिनी हुनुहुन्छ, त्यहाँ उता सिन्दुरीतिरै हुनुहुन्छ, मनिषा तामाङलाई सम्झेको छु यो कार्यक्रम कति उहाँलाई पनि भन्न चाहन्छु। अनि त फर्स्ट टाइम अब यहाँ कल गर्छु होइन, अब सुनितासँग
0: भाइ भाइ साथी हुनुहुन्थ्यो सुनिता नेवाङ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो सङ्खुवा सुब्बाबाट, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र यसै गरी हामीसँग तपाईँहरू पनि जोडिन सक्नुहुनेछ, जहाँबाट तपाईँहरूले प्रोग्राम सुन्दै हुनुहुन्छ कल गर्दै जोडिनुहोला। र कमेन्ट गर्नुभएको छ, हेलो दादा हजुर नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ, आई एम फ्रम केटिएम सुन्दैछु नि भन्नुभएको छ। लक्ष्मी खत्रीजीलाई धेरै धेरै धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। अनि शुभरात्री नेपालको नमस्ते नमस्कार हजुर, प्रोग्राम सुन्दैछु उदयपुरको चौदण्डी गढी नगरपालिका 8 बेल्टा राईचोकबाट फेसबुक लाइभमा रेडियो हेलम्बु एफएमलाई सुन्दैछु नि है भन्नुभएको छ। टेक बहादुर पुमाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्री भन्न चाहन्छु। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
3: नमस्कार।
0: हजुर नमस्ते। हजुर नमस्ते। रात्रिकालीन अभिवादन, शुभ नाम सुनिदिहालौ न है। शुभ नाम। हजुर सुरजजी बोल्दै हुनुहुन्छ है। हजुर सुरजजी, खानपिन गर्नु भयो त तपाईँले? हजुर एकदमै खाना भर्खरै भएको भन्नुपर्छ। अनि सन्चै हुनुहुन्छ नि है?
3: हजुर म एकदम आराम कुशल छु। हजुर कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि सुनाइदिनुहोस् आजको दिन कस्तो हुँदैछ तपाईँको? हजुर जे होस् ड्युटी चलिरहेको नै छ, ठिकै नै छ नि है? ओके हुन्छ, केयर गर्दै काम गर्नुहोला, परदेशमा रहनु भए तापनि यो ड्युटीको समयमा कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ तपाईँले?
3: रेडियो हेलम्बु एफएम इन्टरटेनमेन्टले धेरै यहाँहरूको पल।
0: हजुर हजुर
3: भोजपुरको बोर्डतिर आउनुहुन्छ, मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरू माफ आराम र यारामको कामना गर्दै गुड नाइट दिनुपर्छ। सर हुनुहुन्छ तीर्थ राई, रोमन मोक्तान तामाङ, पूर्वेली आकाश राई सर, रञ्जित राई, पियो राई, अभाजित त्रिङ यङ्ग हुनुहुन्छ, अस्तिमा स्पर्शी, अस्ति सोताङ, अनुसपित श्री राई, निर्मला सुशीला विश्वकर्मा, सन्जु रियाजी किराती, आशिका तामाङ, सजिना सुलुङ लगायत मलाई
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो सुरज राई तुम्छा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, सो उहाँलाई पनि धन्यवाद छ। र यति बेला कमेन्ट गर्नुभएको छ, हेलो हाई सेवा ब्रदर विथ मी अस्मि सोताङ सङ्खुवा सभाबाट भन्नुभएको छ। नाइट विशेष छोरी छिया लिम्बू अनि सोनिम शेर्पा, त्यस्तै गरी सानो सदीक्षा शशिका किराती, मुना घिसिङ, माधव ढुङ्गे, राज बिराही खाइला, कृष्ण लिम्बू, विजयको लागि सुरज राई, अनि सरु छेत्री, अनि सरस्वता पोखरेल, आशिष नयन बस्नेत, शिशिर चौनागाई, चञ्चली, अनि त्यसै गरी सानो माया, निमु शेर्पा, आकाश, भूमिका, सन्तोष, सारण, अनि त्यसै गरी सन्देश जनक, अनमोल, अनि दिलदुखी रियाको लागि सञ्जित, योगेन ठुलदाई, श्रीराम, अनि त्यसै गरी सुजन थापा, गगन तेरथमे, दिलसराई, जनक जीवन, अनि राजबाबु कुलुङ, अनि राजकुमार भुजेल, अञ्जली श्रेष्ठ, घायल अभिमान सुनवार, सबैजनाको लागि भन्नुभएको छ। अस्मी सोताङजीले पनि धन्यवाद छ। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, गुड नाइट अल भन्नुभएको छ हामीलाई। सदीक्ष अत्रिया अनि त्यसै गरी तीर्थ राई अनि धर्म राजजी दुवैजना तीनजना साथीलाई पनि धेरै धेरै धन्यवाद। अनि सरस्वतीजीले पनि नमस्ते गर्नुभएको छ, धन्यवाद छ। अनि सुरजजीले पनि नमस्कार है सुन्दैछु भन्नुभएको छ, भर्खरै कल प्राप्त गरेको थियो हामीले। अनि लेख्नु भएको छ, हेलो दाई दर्शन नमस्ते, म पनि सुन्दैछु काभ्रेबाट, नाइरी सन्देश राख्नु पर्दा हजुरको लागि अनि त्यसै गरी राघव दादाको लागि पनि भन्न चाहन्छु, साथीहरू सम्पूर्णको लागि गुड नाइट भन्न चाहन्छु, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै छुट्टिन्छु, बाई बाई भन्नुभएको छ। काभ्रेबाट आशा वाई भन्नुहुन्छ। आशाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि अनि गुड नाइट फियारी मुटु बान्तोवा सोफिया राईलाई भन्छु र म खोटाङदेखि सुन्दैछु है सुरेश थापा भन्नुभएको छ। सुरेशजीलाई पनि धन्यवाद है। अनि हेलो दर्शन सेवा के छ म पनि प्रोग्राम सुन्दैछु नि साउदीबाट भन्नुभएको छ। राजेश कुलुङजी हुनुहुन्छ साउदीबाट प्रोग्राम सुन्दै हुनुहुन्छ भनेर जानकारी गराउनु भएको छ। राजेशजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि मिठो निन्द्रको कामना छ। अनि गुड नाइट टु अल भन्नुभएको छ। अनिताजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ हजुर नमस्कार के छ हजुरको खबर खाना खानुभयो आज पनि प्रोग्राम सुन्दैछु नि बैतडी घर भइहाल इण्डियाबाट भन्नुभएको छ। सारिका छेत्रीजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहे। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार हेलो नमस्ते हजुर साथी हुनुहुन्थ्यो उहाँको कल यति बेला कटेको छ र फेरि पनि कल लगाउँदै आउन सक्नुहुनेछ तपाईँहरूको लागि नम्बर खुल्ला छ र कमेन्ट गर्नुभएको छ। हेलो नमस्ते दी दादा इट्स मी सुमिका मिङहाङ राई भन्नुभएको छ है। अनि हाल ताम्फुकबाट शुभ सपनी भन्नुपर्दा मेहाङ कृष्ण अनि त्यसै गरी लेख्नु भएको छ उहाँले है। त्यसै गरी छोरी आशिका अनि छोरा युसाहाङ लिम्बु अनि बुनु युनिसा मेङवाङ निमवाङ त्यसै गरी दिजु ईश्वरीको लागि अनि कृष्णको लागि अनि भदैनी प्री लेख्नु भएको छ। प्रगमी अनि त्यसै गरी लक्ष्मी अनि संयोग अस्मी सुरज भाउजूहरू हुनुहुन्छ पवित्र माया सन्तोषी भूमिका अनि लोकेन्द्रको लागि अनि योगेन्द्र अनि तारा कुमार अनि श्रीजन अनि सबैजनाको लागि भन्नुभएको छ। धन्यवाद छ उहाँलाई अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। साथमा मिठो सपनीको कामना छ र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार नमस्ते हजुर नमस्ते शुभ नाम हजुर आयुष जी अनि खाना लिनुभयो त भर्खर हुँदैछ है हजुर हजुर ल पक्कै पनि अब समय मिलेसम्म त सुन्ने प्रयास त गर्नु परिहाल्यो नि प्रोग्रामलाई माया गर्नु परिहाल्यो है
4: हजुर हजुर सुने टाइम समय मिले टाइम
0: ओके ल ठिकै छ अनि सुनाउनुहोस् आजको दिन कस्तो हुँदैछ तपाईँको हजुर ल पक्कै पनि केयर गर्दै काम गर्नु होला अगाडि बढ्नु होला है त हजुर म लगायत हामी सिन्धुपाल्चोकतिरको खबर एकदमै ठिकै छ राम्रो छ र आज सिमसिम पानी परेको छ समग्रमा ठिकै छ शीतल शीतल दिन छ समग्रमा राम्रो नै छ भनौँ न है ओके हस् हुन्छ कार्यक्रममा जोडिनु भएको छ रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले
4: साथीहरू भन्नुभन्दा मुटु प्रेम तामाङ
5: साह्रै कति मेरो त काम
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु है आयुष जी हुनुहुन्थ्यो सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिसक्नु भएको छ अनि शुभरात्रि तपाईँले पनि है र यति बेला कमेन्ट प्राप्त भएको छ नमस्ते सुपर फ्याफुल्ला म आशिका तामाङ उदयपुरबाट प्रोग्राम सुन्दैछु शुभ सुपनीको कामना छ है भन्नुभएको छ आशिकाजीले पनि धन्यवाद छ अनि गुड नाइट टु अल फ्रेन्ड गर्नुभएको छ भावना मगर सो धन्यवाद तपाईँले पनि अनि हेलो दाई नमस्ते नमस्कार के छ हजुरको खबर सन्चै हुनुहुन्छ खानपिन गर्नुभयो त भन्नुभएको छ मेरो खाना भइसक्यो तपाईँको पनि भयो होला अनि म पनि प्रोग्राम सुन्दैछु रामे छापबाट भन्नुभएको छ हाल चाहिँ भक्तपुरदेखि सबैलाई मिठो सम्झना मिठो माया अनि शुभ सपनी भन्नुभएको छ धन्यवाद छ निशा कार्कीजीलाई पनि अनि लेख्नु भएको छ हेलो दाई गुड इभिनिङ नमस्ते म सानुमाया शेर्पा फ्रम पाँच खफन आठ राइट ना कुबेतबाट सुन्दैछु है भन्नुभएको छ र नाइट विशेष स्पेसली फर्स्टमा हजुरको लागि अनि मिठो सपनीको कामना मेरो घर परिवारको लागि अनि त्यसै गरी मुटु छोरा पेबा अनि त्यसै गरी छोरी डोल्माको लागि गुड नाइट भन्न चाहन्छु अनि त्यसै गरी साथीहरूमा मिठो सपनीको कामनामा मिडिया प्रेमी निमु शेर्पा दिलदुखी रिया सुरज राजको लागि अनि जीवन अनमोल तीर्थ राज योगेन अनि स्वनिम शेर्पा जुनिता चामलिङ अस्मित छोताङ अनि मिडिया प्रेमी अनिसाको लागि कृष्ण तामाङ समीर सहयोगी कलरात्री अनि दिल्सा राई अनि राई रविन अनि रञ्जित राई भूमिका राई एण्ड सबैको लागि भन्नुभएको छ सानो भाइजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री अनि हजुर सरोडा रात्रिकालीन अभिवादन हजुर आरामै हुनुहुन्छ नि प्रोग्राम सुन्दैछु है तनहुबाट मौसमको अवस्था चाहिँ शीतल छ भन्नुभएको छ हाम्रो साथीले पनि धेरै धेरै धन्यवाद छ तनहुबाट प्रोग्राम सुन्दै हुनुहुन्छ हाम्रो टेकु छेत्रीजीले सो शुभरात्रि उहाँले पनि अनि लेख्नु भएको छ अर्को साथीको कमेन्टमा हेलो दादा सेवा सिमोना के छ हजुरको खबर सन्चै हुनुहुन्छ भन्नुभएको छ म एकदम सन्चै आरामी छु तपाईँ पनि सन्चै हुनुहुन्छ होला नेपाल घर पाँच थर फिदिम हाल भई कुविदबाट इट्स मी जुनिता चामलिङ राई भन्नुभएको छ नाइट विशेषमा राख्नुपर्दा जीवन फाबेन दिल्स राई भावना मगर दुर्गा कठुवाल निर्दोष जीवन रामकुमार बसन्त रेखा अनि त्यसै गरी रञ्जना भूमिका रिमा थामी अनि सुमिता लिम्बुखिम अनि सपना तामाङ युनिसा तामाङ अनि लिम्बुनी सजा माया गंगा दिलदुखी रियाको लागि अनि सानो माया अनि त्यसै गरी निम्बु शेर्पा सुशील विश्वकर्मा किराती अञ्जना अञ्जली श्रेष्ठ प्यारो मान्छे अनि अलोनोइस राई राजबाबु कुलुङ लगायत सम्पूर्णमा यो समयमा हेलम्बा एफएम 89.6 मेगाहर्जलाई सुनेर बस्नुहुने सम्पूर्णको लागि गुड नाइट मिठो निन्द्रको कामना भन्दै छुट्टिन्छु भन्नुभएको छ धन्यवाद व्यक्त गर्न चाहन्छु र अहिलेको लागि भने हामी एकदमै मिठो गीत राख्छौं गीतपछि तपाईँहरूको माझमा आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै निकै नै मिठो अनि रमाइलो गीत हामीले तपाईँहरूको माझमा राखिसकेका छौं। सो गीतपछि पनि स्वागत गर्न चाहन्छु, आउन सक्नुहुनेछ, पारा तपाईँहरूको नै हो, पारा भइसकेको छ। कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25। अनि कमेन्टहरू पनि हामी लिँदैछौँ, धेरैजना साथीहरूको कमेन्टहरू हामी माझमा प्राप्त भएको छ। सो साथीहरूको कमेन्टलाई हामी अगाडि बढाउँदैछौँ, निरन्तरता दिँदैछौँ साथीहरूको कमेन्टलाई है। र साथीहरूको मेसेज कमेन्टहरू त हामी माझमा एकदमै प्रशस्त रूपमा नै प्राप्त भइरहेको छ साथीहरूको मायाको कारणले है। र कमेन्टहरू गर्नुभएको छ, सो कमेन्टहरू लिन चाहन्छु। कमेन्ट गर्नुभएको छ साथीले है, हेलो नमस्ते हजुर, सेवाहरू कार्यक्रम सुन्दैछु, आज पनि तपाईँहरूको प्रोग्राम तेह्रथुमबाट भन्नुभएको छ सोना कन्दङवा हुनुहुन्छ। र नाइट विशेषमा अप्सरा खड्का, सबिना कन्दवा, सुनिता भण्डारी, अप्सरा बस्नेत, अप्सरा थापा, अञ्जिता मल्ल, सम्झना सुनुगवार, सृजला सापकोटा, अनि कल्पना साम्पाङ, विनिता गिरी, सरिता राई, बिनु बिना मगर, रन्जु मगर, सुविता थारू, लक्ष्मी चौधरी, रूपा चौधरी, मनसुन तामाङ, उर्मिला दियाली, श्रीराज महत, झिकाराम सुनुवार, हिराबहादुर लगाई, लीलाराजको लागि, अनि त्यसै गरी क्रिस ढुङ्गाना, समीर सहयोगी, केशव सेन्चुरी, भरत रावत, अनि त्यसै गरी देवमान मनिषाको लागि, सरस्वती खत्री, एलिसा भेटवल, एलिसा फुची, राधिका कार्की, मीना घिसिङ, अनि त्यसै गरी विनिता थामी, लेखक बान्तवा लगायत सम्पूर्णको लागि भन्नुभएको छ। धन्यवाद छ उहाँले पनि, शुभरात्रि व्यक्त गर्न चाहन्छ है त। अनि सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ। त्यसै गरी अर्को साथीको कमेन्ट रहेको छ, उहाँले कमेन्ट गर्नुभएको छ, हेलो गुड इभिनिङ दाइ, सेवा आरामै हुनुहुन्छ भन्नुभएको छ। म चाहिँ एकदमै आरामै छु, सोचे आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भने मैले एकदमै आशा र अपेक्षा गरिएको छ है यो रातिको समयमा। अनि लेख्नु भएको छ उहाँले, इट्स मी चामलिङ अम्बिका राई फ्रम उदयपुर नाउ युएईबाट भन्नुभएको छ। प्रोग्राम सुन्दैछु फेसबुक लाइभबाट, नाइट विशेषमा डियर रमेश मगर, अनि त्यसै गरी सम्झना हंगाम लिम्बू, अनि भूमिका राई, अनि त्यसै गरी विमला राई सिन्धुली, अनि सुविता राई, अंकल अन्जान थुलोङ, सिस रिता राई, दिल्सा राई, समर राई, उषा किरण मुस्कान, लक्ष्मी गोविन्द राई, अनि त्यसै गरी सीमा राई, अनि त्यसै गरी सुजु मक्तान, कृष्ण कुवर एण्ड अल्फ्रेन्डको लागि हेभ अ स्विट ड्रीम, स्पेसली मेरो उदयपुरमा रहनुहुने सम्पूर्ण घर परिवारमा मिठो माया मिठो सम्झना मिस यु भन्नुभएको छ। धेरै धेरै धन्यवाद छ यो कमेन्टको लागि हाम्रो अम्बिकाजीलाई। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सङ्खुवा सभाबाट अस्मी सोताङ भन्नुभयो। हजुर अस्मीजी, अनि खाना खानु भयो त? हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेको हो नि। अनि सुनाइदिनुहोस् न, के छ खबर तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको? हजुर म लगायत हाम्रो यता सिन्धुपाल्चोक तिरको पनि खबर एकदमै ठिकै छ, रमाइलो छ, मजाले अब सिमसिम पानी परिरहेको छ यो रातिको समयमा। समग्रमा सबै ठिकै छ, राम्रो छ, रमाइलो नै छ भनौँ न है। हजुर अनि दिनहरू कसरी बिताइराख्नु भएको छ? गाउँ घरमा के कामहरू चल्दैछ? ओहो बसी बसी बस्न पाएको छ, कति आनन्द छ है। ओके ल ठिकै छ। अनि कतिको सुन्ने गर्नु भएको छ एलम्बा एफएमलाई?
1: साथीले एउटा ग्रुपतिर सेयर गर्नु भएको रहेछ, अनि त्यही भएर जानकारी मिल्यो। अनि कमेन्ट चाहिँ त्योभन्दा अगाडि गरिरहेको थिएँ मैले, किनकि मलाई मेन्टेन सम्झिनु भएर छ साथीले.
0: हजुर.
1: अनि कम्प्लेनमा त पछि आयो, अनि मैले कमेन्ट चाहिँ गरेको थिएँ. अनि फेरि कल चाहिँ यता मैले ग्रुपतिर सेयर गर्नु भएको रहेछ साथीले, अनि त्यही भएर नम्बर टिपेर गरेको. खुसी भनौँ न साथी हजुरसँग कुरा गर्नु पायो.
0: हजुर हजुर, पक्कै पनि. अरू बेला हामीले पनि तपाईँको कमेन्टहरू मात्र हामीले पढ्न पाएको थियौँ, र आज चाहिँ प्रत्यक्ष रूपमा कुराकानी गर्ने अवसर मिल्यो. एकदमै खुसी छु. आगामी दिनमा पनि समय मिलेसम्म प्रोग्राम सुन्न र कार्यक्रममा सहभागी हुन पनि नभुल्नु होला र नछुटाउनु होला नि है. ओके, हुन्छ. कार्यक्रममा जोडिनु भएको छ यो रातिको समयमा. रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले. हजुर.
1: अनि एकदमै प्यारो साथी हुनुहुन्छ हाम्रो सुनिल शेर्पा, सरस्वता पोखरेल. अनि यता कार्यक्रम सेयर गर्नुहुने हाम्रो आतिष्मान बस्ने सुन्दै हुनुहुन्छ होला. सबैलाई एकदम धेरै सम्झिएको थियो, नेक्स्ट वर्ष पनि भन्न चाहन्छु. अनि एकदमै प्यारो साथी मुना भेटौँ, दादा हुनुहुन्छ माधव गुरुङज्यू. अनि राजु जय छोरा, कृष्ण तामाङ, हिन्दी जय
0: हुनुहुन्थ्यो. अस्मि सोताङ हुनुहुन्थ्यो, सो उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिनु भएको छ. धन्यवाद छ. अब भने हामी कमेन्ट तर्फ लाग्छौँ. कमेन्ट गर्नुभएको छ साथीले, नमस्कार, म चाहिँ उदयपुरबाट लिम्चहङबुङ हाल काठमाडौँबाट कोरोना घरती मगर भन्नुभएको छ. नाइट विशेषमा प्यारी मान्छे सुमिना आले, अनि साथी भूपराज मगर, अनि योगजी शेर्पा, एङजी शेर्पाको लागि, अनि राजन, स्नेहा, अनिसा, लक्ष्मी, विपना, आरती, सोनी, निशा, मोहन, दिया, सृजना लगायत सम्पूर्णको लागि है भन्नुभएको छ. कोरोनाजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्री. अनि हेलो, नमस्कार हजुर, शुभरात्री. रात्रिकालीन विवादन पाँचरे हिले हाङ सात घर फैहाल फेदिम चारबाट शुक्र राज रसाइली भन्नुभएको छ. र यस कार्यक्रम मार्फत साथीहरू सम्झिनु पर्दा कमला रसाइली, प्रेमकला आचार्य, डिकिन्द्र, मनिषा गोपाल, सञ्चमाया अरूण, अनि त्यस्तै गरी तारा, सुमी, गगन, स्वर्णिम, मुना, रामकृष्ण, हरपल, कविता, सरस्वता, अनि मन, माया, राज, सम्झना, विनिता, सुप्रिया, महेश, माया, मौसम, धनु, ढकाल, माया, डम्बर, योगेन, अभागी, सृजना, अनि धन कुमार, दिलु, भूपाल, अनि भीम, हरिमाया लगायत सबैजनालाई है भन्नुभएको छ. शुक्र राज्यलाई पनि धन्यवाद अनि शुभरात्री भन्न चाहन्छु. अनि गुड नाइट टु अल भन्नुभएको छ. सुनिता तामाङ दिदी हुनुहुन्छ काठमाडौँबाट, छ उहाँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री, मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु. अनि हेलो दाई, नमस्कार, खाना खानुभयो, म पनि प्रोग्राम सुन्दैछु है भन्नुभएको छ. जीवन विज्ञजीलाई पनि धन्यवाद अनि शुभरात्री. अनि हेलो दादा, गुड नाइट, म चाहिँ बागसोर नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि तपाईँको प्रोग्राम सुन्दैछु है भन्नुभएको छ. सौरभ केसीजीलाई पनि धन्यवाद छ. अनि लास्टो सर, नमस्कार, सुन्दैछु है, ड्युटी पनि गर्दै प्रोग्राम सुन्दैछु नि भन्नुभएको छ. बुद्ध वज्रचार्य हुनुहुन्छ काठमाडौँबाट, सो उहाँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री व्यक्त गर्न चाहन्छु. अनि गुड नाइट टु अल स्वी ड्रिम टु अल फ्रेन फ्रम दोहा कतार भन्नुभएको छ. मिलन घायल मुटु हुनुहुन्छ, सो मिलनजीलाई पनि धन्यवाद अनि शुभरात्री है. अनि लेख्नु भएको छ, केही समय अगाडि हेलम्बा एफएमको रात्रिकालीन प्रोग्रामको पर्खाइमा थियो, अहिले सुन्दैछु अब 12:45 भन्नुभएको छ. ताम बहादुर तामाङजीले यति मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ. माया नमार्नु होला, सुन्ने प्रयास गर्नुहोला समय मिलेसम्म चाहिँ है. तपाईँले पनि शुभरात्री छ. अनि लेख्नु भएको सर्गो साथीले कमेन्ट गर्नु भएको छ, हेलो दादा, नमस्ते, नमस्कार, खाना खानुभयो हजुरले, म पनि कार्यक्रम सुन्दैछु नि ललितपुरबाट. मन कुमार विश्वकर्मा भन्नुभएको छ, रात्रिकालीन सन्देश भन्नुपर्दा फर्स्टमा हजुरको लागि, साथीहरू सबैजनाको लागि है भन्नुभएको छ. धन्यवाद छ तपाईँले पनि. अनि लेख्नु भएको छ हामीलाई अर्को साथीले, साथीले कमेन्ट गर्नु भएको छ, रात्रिकालीन अभिवादन झोरले सुन्दैछु भारत घर भइहाल चाहिँ उदयपुरबाट भन्नुभएको छ हामीलाई है। नाइडु विशेषमा विवस कुलुङ अनि त्यस्तै गरी बुन अमिना सुनवार, सरिता इतराम अनि मनको साथी जीवन कार्की अभागी रमिला बान्तुवा राई, रञ्जना बाहिङ राई अनि मिता राज विराही काइला, रत्न बहादुर, अशिष नायन बस्नेत अनि मीना कविता हरफल दिलु अनि त्यस्तै गरी दुर्गा गगन, प्रतिमा हिर्सु, गणेश कमला, मुना टिकाराम, लक्ष्मण भूमिका, धर्मराज राई, तीर्थ राई, योगेन इमेहाङ सबैजनालाई भन्नुभएको छ। राज घले मगरजीले पनि धन्यवाद। अनि हेलो दाई नमस्कार, म हो कि बाबुराम खाती पोखराबाट, नाइडु विशेष सबैजनाको लागि मेरो घर परिवार लगायत सुनेर बस्नुहुने सम्पूर्णलाई है भन्नुभएको छ। बाबुरामजीलाई पनि धेरै धेरै धन्यवाद। अनि गुड नाइट टु अल भन्नुभएको छ। नैना तामाङ हुनुहुन्छ सो इन्डियाबाट, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु इन्डियादेखि हामीलाई। सो कमेन्ट गर्नुभएकोमा नैना तामाङजीले पनि शुभरात्री व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीको कमेन्ट छ, हेलो दाई के छ खबर, खाना खानुभयो, म पनि प्रोग्राम सुन्दैछु नि काठमाडौँबाट भन्नुभएको छ। मलाई हेलम्ब एफएम मनपर्छ नि भन्नुभएको छ, टाइम मिलेको बेलामा सुनिरहेको हुन्छु। गुड नाइट दाई स्विड्रिम भन्नुभएको छ। रेश्मा तामाङ, रश्मि तामाङ हुनुहुन्छ है काठमाडौँबाट, सो धेरै धेरै धन्यवाद। तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना छ। आगामी दिनमा पनि प्रोग्राम सुन्न नभुल्नु होला, सकेसम्म समय मिलेसम्म है त तपाईँले पनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र धेरै धेरै सम्झना छ है भन्नुभएको छ नैना तामाङजीले है, सो दिदी हुनुहुन्छ, सो तपाईँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्टहरू लिन सक्दैनौ श्रोता, समय सकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा सहभागिता जनाइदिनु भयो, कल गर्नुभयो, सम्पूर्ण साथी धेरै धेरै धन्यवाद छ। अनि देश विदेशबाट एकदमै मिठो मिठा कमेन्टहरू, मिठा मिठा लाइनहरू कमेन्ट मार्फत हामीलाई सम्प्रेषण गर्नुभयो। कमेन्ट गर्नुहुने सम्पूर्ण साथीहरूलाई मनैदेखि धेरै धेरै धन्यवाद अनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अनि यो रातिको समयमा पनि तपाईँहरूले एक घण्टाको अवधिभर देश विदेशबाट पनि कल लगाउनुभयो, कल उठेन र कल लागेन भनेर उदास भने कहिले पनि नहुनुहोला। भोलिको बसाइमा तपाईँहरूको कल अवश्य लाग्नेछ र कल उठ्नेछ, यही कामना व्यक्त गर्न चाहन्छु। र यतिन्जेलसम्म रातिको समयमा एक घण्टाको अवधिभर हामी सँगै सहयात्रा गर्नुभयो, हामी सँगसँगै प्रोग्राम सुन्नुहुने हाम्रो सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र यतिन्जेलसम्म यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायत अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ पनि विदा हुन चाहन्छु। नमस्कार, शुभरात्री।

0: Time check. It's 10 PM.
1: अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म यमिङ लामा। आज विक्रम सम्वत 2083 साल असार 32 गते बिहिबार, आषाढ शुक्ल पक्ष द्वितीय तिथि, ईस्वी सन् 2026 जुलाई 16 तारीक, नेपाल सम्वत 1146 दिल्लाथा। आज बिहान सूर्योदय 5:19 को समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिकै 6:59 को समयमा हुनेछ। बिजनेस नपाएपछि प्रतिनिधि सभाको बैठक 2 साताका लागि स्थगित, सबै प्रदेशमा एमालेसँग अलग्गिने कांग्रेसको निर्णय। एक दशकमै सामाजिक सुरक्षा शीर्षकमा सरकारको खर्च 592% वृद्धि, नेपाल र भारत विद्युत आयात निर्यातको क्षमता बढ़ाउने सहमति। सम्झौतामा नआए इरानका विद्युत केन्द्र पुलहरू ध्वस्त पार्ने ट्रम्पको धम्की। र अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, नेपालले सोझै T20 विश्वकपको ग्लोबल छनौट खेल्न पाउने। साझा खबरको शुरूमा स्थानीय खबर। अनलाइन जुवा सट्टाबाजी खेलाउने कार्यमा संलग्न सिन्धुपाल्चोकका 2 एजेन्टलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको छ। गत मंगलबार राति करिब 10 बजेको समयमा ठमेलको नर्सिङ चोकबाट पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका 3 33-वर्षीय उत्सव कटवाल र चौतारा साँगाचोकगढी नगरपालिकाकै वडो नम्बर 6 30-वर्षीय साजन तामाङ रहेका छन्। पक्राउ परेकाहरूले 1xBet लगायतका विभिन्न बेटिङ वेबसाइटहरू प्रयोग गरी ठूलो परिमाणमा रकम हार्जित हुने गरी

सार्वजनिक रूपमा क्षमायाचना गर्दै विगतका सामाजिक अन्यायप्रति शून्य सहनशीलताको नीति अपनाउने र स्थानीय तहमा नै पहिलो पटक दलित नवजात आर्थिक सुरक्षा कार्यक्रम ल्याएको नगर प्रमुख महेश खरेलले बताउनु भएको छ। यो कार्यक्रम अन्तर्गत पाँचखाल नगरपालिकामा जन्मिने प्रत्येक दलित परिवारका नवजात शिशुको नाममा नगरपालिकाले 1,00,000 रूपियाँ बैंक खातामा जम्मा गरिने भएको छ। जम्मा भएको रकम 18 वर्षसम्म झिक्न नपाइने र 18 वर्ष पुगेपछि चक्रवृद्धि ब्याजसहित प्राप्त हुने रकम उच्च शिक्षा, सिप विकास र करियर निर्माणमा उपयोग गर्न सकिने नगर प्रमुख खरेलले बताउनु भएको छ। प्रतिनिधि सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा नगर सभामुख डोल प्रसाद अर्यालले दुई साताका लागि बैठक स्थगित गर्नुभएको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको अर्को बैठक आउँदो साउन 14 गते बिहान 11 बजे बस्नेछ। सरकारले संसदलाई बिजनेस नदिएपछि प्रतिनिधि सभाको बैठक दुई साता स्थगित गरिएको हो। हिजो प्रतिनिधि सभाको बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दुई साता स्थगित गर्ने सहमति बनेको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले संसदमा बिजनेस नभएको जानकारी गराउनु भएको थियो। त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरूले दुई सातालाई बैठक स्थगित गर्न सहमति जनाएका हुन्। नेपाली कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगेको छ। पार्टीभित्र एमालेसँगको समीकरण तोडेर नयाँ राजनीतिक विकल्प खोज्ने कसरत शुरू भएको छ। स्रोतका अनुसार कांग्रेस नेतृत्वले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालेको हो। त्यसका दुई मुख्य कारणमा गत वर्षको जेएनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र प्रदेश सरकारहरूमा एमालेको व्यवहार गतिलो नदेखिएको मुख्य कारण रहेको एक नेताले बताएका छन्। कांग्रेसले अब सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको स्रोतले जनाएको छ। त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग हुने समझदारीका आधारमा प्रदेश सरकारको नयाँ रणनीति तय गरिनेछ। स्रोतका अनुसार दुवै दलबीच समझदारी बने कांग्रेस माओवादीसँग मिलेर प्रदेश सरकारमा सहभागी हुनेछ। सहमति नजुटे केन्द्रमा जस्तै प्रदेशमा पनि विपक्षमा बस्ने निर्णय कांग्रेसले बनाएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको उकुस मुकुसपूर्ण सहकार्यबाट मुक्त हुन चाहेको बताउनु भएको छ। पछिल्लो एक दशकमा सामाजिक सुरक्षा शीर्षकमा सरकारको खर्च 592% वृद्धि भएको छ। महालेखा परीक्षकको कार्यालयले गरेको कार्यमूलक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 2072-73 सामाजिक सुरक्षा शीर्षकमा सरकारको खर्च वार्षिक 16,52,22,74,00,000 रूपियाँ थियो। यो खर्च 2081-82 आइपुग्दा 1,14,41,00,000,00 पुगेको छ। 10 वर्षमा सामाजिक सुरक्षा भत्ताको व्यवहार 97,88,80,00,000 रूपियाँले बढ़ेको छ, जुन 592% बढ़ी हो। नेपालमा ज्येष्ठ नागरिक, आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने र लोपोन्मुख समुदायले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। आर्थिक वर्ष 2071-72 कुल 22,65,535 रहेको त्यस्ता सेवाग्राहीको संख्या यतिखेर बढ़ेर एक दशकमै 38,06,634 पुगेको छ। सरकारले एक दशक अगाडि कुल बजेटको 2.75% मात्र बजेट सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने गरेकोमा अहिले वृद्धि भई 7.51% पुगेको छ। हरेक वर्ष लाभग्राही संख्या बढ्दै जानु, लाभग्राहीको उमेर र समूहमा फेरबदल हुनु, भत्ता दरमा परिवर्तन तथा सामाजिक सुरक्षा भत्तालाई आवश्यकतामा आधारित बनाउन नसक्दा सामाजिक सुरक्षाको दायित्व बढ़दै गएको हो। महालेखाले सामाजिक सुरक्षा दायित्वलाई दिगो बनाउन सरकारले उपयुक्त अध्ययन विश्लेषण गरी यसको बढ़दो आर्थिक भारलाई राज्यको क्षमता अनुसार व्यवस्थित गर्न समेत सुझाव दिएको छ। नेपाल र भारतबीच विद्युत आयात निर्यातको क्षमता उल्लेखनीय रूपमा बढ़ाउने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति
जेएससी को 13 बैठकले ढल्के